0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिस बगिरहने कान गडा हुने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिथानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
4: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607434 र 0825601038।
15: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
16: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू
16: ब्लड प्रेसर हाई लो भएका,
15: कोलेस्ट्रोल बढी भएको,
16: मुटुको गति एकनास नभएको,
15: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
16: मुटुको बाथ रोग, मुटु सुन्निएको, हृदयघात भएको,
15: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा,
16: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
18: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
19: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: अन्य सेवाहरू
20: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166694। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848830153 र 9869441944।
24: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको, राम्रो पैसा कमाइरहेछ।
25: ल ल काका, गइहाले म।
26: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
27: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
26: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
28: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
26: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857845226।
28: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
27: उपचार हुने रोगहरू
28: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
27: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
28: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
27: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
28: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
27: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
28: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
29: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक घोराई 15 भीतिसोक दाङ। सम्पर्क फोन नम्बर 9866161694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
30: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
2: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
3: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
5: विस्तृत आँखा परीक्षण उपचार,
6: बाल दृष्टि रोग निदान उपचार,
7: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
8: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
10: कन्ट्याक्ट लेन्स सेवा,
12: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
13: कृत्रिम आँखा फिटिङ गरिन्छ,
31: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
32: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू।
33: अल्छी आँखा उपचार,
34: डेढो आँखा उपचार,
35: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
36: डबल भिजन उपचार,
37: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
38: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
39: ASD डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
40: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
0: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
34: फोन नम्बर 98699846602 र 98643874473।
41: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
42: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
41: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
42: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
43: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
26: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
43: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहीदाङ, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
34: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
26: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 98227794।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 9 गते शुक्रबार, सन 2026 सेप्टेम्बर 25 तारीख भदौ शुक्ल पक्षको अनन्त चतुर्दशी तिथि, आज इन्द्रजात्रा।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: धेरै ठाउँमा निरन्तर झरी, आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने। कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध।
0: प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव गुटेरस बीच भेटवार्ता। राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले अहिले केही बेरमा सम्बोधन गर्दै जलवायु न्यायमा जोड।
1: मौसमको पूर्व सूचना बेलैमा पाएकाले धानबालीमा क्षति कम हुने अपेक्षा। निरन्तर निगरानी गर्न र पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न किसानलाई सल्लाह।
4: खेतमा चाहिँ पानी धेरै भइसकेको छ भने सक्दो निकासको व्यवस्था गर्ने, धान काट्नु हुँदैन।
5: मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँले पुनः सुचारू गर्नुपर्छ।
0: ट्रम्प र सी बीचको भेटवार्तामा व्यापार युद्ध विराम लम्ब्याउने सहमति। ताइवान र एआई बारेको मतभेद कायमै।
1: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज भारतसँग खेल्ने।
6: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
6: फोन नम्बर 01 56 70 924 56 70 925।

0: यो चाड़ पर्व में यूरो पेंट्स प्रस्तुत करद रंगीन घर बर्सिंग उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाउन लकी ड्रॉ कूपन अभी पाउन इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अभी बम्पर प्राइस में पाउन एक जोड़ी को लगी बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउन सपना पनी।
1: एनआईसी एशिया इक्विटी अपर्चुनिटी फंड मज्जा को लगानी करने अवसर
2: अब लगानी करौ भविष्य का लागि किनकि अवसर छ सही लगानी को।
1: एनआईसी एशिया कैपिटल लिमिटेड ले ल्याएको छ म्यूचुअल फंड में लगानी करने सुनौलो अवसर
2: यही असोज 7 गते देखि असोज 13 गते सम्म निश्चिंत लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्चुनिटी फंड 10 वर्षे योजना दीर्घकालीन वृद्धि को संभावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा त्यसैले बचत मात्रै गरेर नबस्नुहोस् बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य बैंक तथा वित्तीय संस्था र एनआईसी एशिया मो बैंक प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ
2: थप जानकारीको लागि 9854033131 वा 9765404948 मा सम्पर्क गर्न सक्नुहुनेछ
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एशिया क्यापिटल लिमिटेड अब लगानीको पालो तपाईको कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला
3: काया कैरनमा अब खबरको सिलसिला कर्णाली र सुदूरपश्चिमको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुदेखि नै झरी शुरू भएको हो आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ निरन्तरको झरीले काभ्रेको रोशी खोलामा बाढ़ी आएकाले सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ अरू नदी खोला नालामा पनि पानीको बहाव बढ़न थालेको छ आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह छ महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ मध्य प्रदेशको एक दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना छ मध्य प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ महाशाखाका अनुसार अरू ठाउँमा पनि मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ मौसमका जानकार उज्जवल उपाध्यायले आज बिहानदेखि गण्डकीको समग्र भेग र लुम्बिनीको खास गरी महाभारतदेखि तल्लो भेगमा वर्षा पूर्ण रूपमा केन्द्रित हुने र कोशीतिर वर्षाको तीव्रता केही घट्ने जानकारी दिनुभएको छ आज र भोलि ठूलो पानी पर्ने भएकाले त्यसै अनुसार पूर्व तयारी र उच्च सतर्कता अप्नाइएको सरकारले जनाएको छ धेरै विद्यालयले आज विदा दिएका छन् मुख्य राजमार्गमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भइरहेको सरकारी निकायले जनाएका छन् मौसमविदहरूले विशेष गरी आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढ़ी र पहिरोको जोखिम भएका ठाउँमा विशेष तनाखो हुन अनुरोध गरेका छन्
4: यसैबीच धादिङको कृष्णभीरमा गैराती ठूलो ढुङ्गा सहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ बाढ़ी पहिरोको जोखिमका कारण रातभर बन्द गरेर आज बिहान 5 बजेदेखि गाड़ी सञ्चालन गर्ने भनिए पनि पहिरो खसेपछि समस्या भएको छ पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि डाइभर्सन निर्माण गरिएको छेउमा पहिरो सहितको ढुङ्गा खसेको हो पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी किमाथाङका सड़क खण्डको भोट खोला क्षेत्रमा ठूलो पहिरो खसेपछि हुङ हुङ सड़क खण्ड अवरूद्ध भएको छ लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ दिउँसो सड़क खुला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ
3: प्रधानमन्त्री बालेन्द्र शाहले अहिले संयुक्त राष्ट्रसंघको 81औं महासभाको उच्च स्तरीय सप्ताहमा सम्बोधन गरिरहनु भएको छ सम्बोधनमा उहाँले नेपालको जलवायु न्यायमा विशेष जोड़ दिनुभएको छ सम्बोधन अघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ भेटमा महासचिव गुटरेसले भोटेकोशीको विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भएको छ 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराउनुभयो। भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुननिर्माणका विषयमा पनि छलफल भएको छ। साथै अति कम विकसित राष्ट्र एलडीसीको सूचीबाट नेपालको स्तर उन्नतिको समय सीमा थप गर्न आवश्यक समर्थनका विषयमा समेत कुराकानी भएको छ। प्रधानमन्त्री शाहले अहिले राष्ट्रसंघ महासभालाई सम्बोधन गरिरहनु भएको छ। नेपालमा गएको महिना भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी तथा पहिरोको विषयले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ। यस घटनाले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायमाथि दबाव समेत सिर्जना भएको छ। नेपालको पछिल्लो बाढ़ीको विषय अहिले एउटा राष्ट्रिय विपदको सीमाभन्दा बाहिर गएर विश्वव्यापी जलवायु संकट र जलवायु न्यायको मुद्दाका रूपमा प्रस्तुत हुन थालेको छ।
4: राष्ट्र प्रमुखको हैसियतमा 8 वर्ष शीतल निवास बस्नुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको दोस्रो वरियताको नेता बनेर सक्रिय राजनीतिमा फर्किनु भएको छ। पुनर्गठनको बहस र पार्टीभित्र ध्रुवीकरणकै बीच केन्द्रीय कमिटी बैठकले उहाँलाई अध्यक्ष केपी ओलीपछि वरियतामा रहने गरी सम्मानित वरिष्ठ नेतामा मनोनित गर्दै पार्टीमा भित्राएको हो। यो निर्णयलाई एमाले भित्रको आउँदो नेतृत्वसँग जोडेर पनि हेरिएको छ। एमाले केन्द्रीय कमिटी बैठकले विगतको गम्भीर समीक्षा गर्दै पार्टी सुधार र रूपान्तरणको मार्गचित्र तयार भएको निष्कर्ष निकाल्दै लोकतन्त्रको रक्षा र चुनावको तयारीमा जुट्न पार्टी पंक्तिलाई आह्वान समेत गरेको छ। त्यस्तै आन्तरिक एकतालाई सुदृढ़ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढ़ीकरणका ठोस योजना निर्माण गरी भावनात्मक रूपमा पार्टीलाई थप एकताबद्ध बनाउने सम्बन्धमा बैठकबाट महत्वपूर्ण सफलता हासिल भएको भन्दै आउँदा कार्यभार पूरा गर्न जुट्न पनि आह्वान गरिएको खबर नयाँ पत्रिकामा छ।
3: नेपाली कांग्रेसले 15 महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। लोगोमा बीपी कोइरालादेखि शेरबहादुर देउबासम्मका नेताको तस्विर समेटिएको छ। परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प नारा समेत तय गरिएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशन असोज 16 19 गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसअघि वडा अधिवेशन सकिएर पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको प्रक्रिया अघि बढ़िरहेको छ। चाया कैरनमा झरीमा धान बाली जोगाउने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
5: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुशीको बास।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धेरै ठाउँमा निरन्तर जरी आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने कृष्णवीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले सम्बोधन गर्दै जलवायु न्यायमा जोड प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव बीच भेटवार्ता 8 वर्ष राष्ट्र प्रमुख भए कि भण्डारी दोस्रो वरियता सहित एमालेको राजनीतिमा कांग्रेसको महाधिवेशनको लोगोमा देउबाको समेत तस्विर लगायतका खबर प्रस्तुत
2: गर्यौं। मौसमको पूर्वानुमान अनुसार देशका धेरै ठाउँमा हिजो अस्तिदेखि नै पानी परिरहेको छ। यो क्रम पर्सि आइतबारसम्म निरन्तर रहने र कतै कतै ठूलो वर्षा हुनेछ। त्यसै अनुसार आवश्यक पूर्व तयारीका काम पनि भइरहेका छन्। अहिले खेतमा मुख्य बाली धान झुल्न थालेको छ, कतिपय ठाउँमा बाला पनि लागिसक्यो। तर यही बेला परिरहेको निरन्तर झरीबाट हुन सक्ने सम्भावित क्षति घटाउन र धान बाली जोगाउन के गर्नु पर्ला त? थप जानकारी सहित साथी मदन पौड्याल।
3: 5 वर्ष अघि 2078 साल असोज अन्तिमतिर निकै ठूलो पानी पर्यो। त्यस बेलाको भेलबाड़ीबाट धानमा पुगेको क्षति किसानले अहिले पनि भूलेका छैनन्। ठूलो पानी पर्दैछ भनेर पूर्व सूचना र जानकारी अहिले जस्तो त्यति बेला किसानमाझ पुग्न पनि सकेन। तर यसपालि विगतको जस्तो अवस्था छैन। किसानलाई गएको मंगलबार नै नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत आवश्यक पूर्व तयारी गर्न सचेत गरायो। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल,
4: केही दिन पर्खेर मात्रै धान काट्नको लागि चाहिँ हामीले सुझाव दिएका छौँ। त्यस्तै गरी यहाँहरूले अहिले चाहिँ विषारी हाल्ने, मलखादको प्रयोग गर्ने, प्रोटिन बेडहरू राख्ने काम पनि स्थगित गर्नुपर्छ। यो प्रणाली सकिएर मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ।
3: केन्द्रले पानी पर्नु अगाडि खेतमा कुलो काट्न र निकासको व्यवस्था गर्न सल्लाह दियो, तर अहिले झमझम झरी परिरहेको छ। यस्तो बेला चाहिँ धान बालीमा किसानले के गर्ने त? नार्कको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा,
5: विशेष गरी जुन धान पाकिरहेको छ किसानले खाडा बालीको रूपमा स्वतः छोड दिनुपर्छ। अहिले पानी पर्ने बेला भइसकेको छ। धान जुन अवस्थामा छ त्यही अवस्थामा छोड़ दिने, निगरानी गरिराख्ने, खेतमा चाहिँ पानी धेरै भइसकेको छ भने सक्दो निकासको व्यवस्था गर्ने, निकास भइरहेको छैन भने ती धानहरूलाई 4 वटा गाँजलाई एक ठाउँमा बाँध्ने अथवा लट्ठीको सहयोगले चाहिँ धानलाई खाडा बालीको रूपमा राखी छोड्ने, धान काट्नु हुँदैन।
3: अरू बाली भन्दा धानले पानी सहन सक्छ अनि पानी चाहिन्छ पनि, त्यसैले खेतमा छोटो अवधिमा पानी जमेर खासै फरक पर्दैन। तर 2-4 दिनसम्म नै खेतमा पानी जम्ने बोट बाला भिज्यो भने असर पुर्याउँछ। त्यसमा पनि छोटो अवधिको धान लगाएका किसानले अहिले विशेष ध्यान पुर्याउनु पर्छ।
5: 24 घण्टादेखि 2-3 दिन भन्दा बढ़ी पानी रह्यो भने त्यसपछि धानका गाँजहरू कुहिने सम्भावना हुन्छ। त्यो पनि धानको भेराइटी हेरेर थाहा हुन्छ कुन जात हामीले लगाएका छौं त्यसमा भर पर्छ। यदि सामान्य किसिमका धान लगाएका छौं जस्तै हरदिनाथ 6 भयो, हरदिनाथ 1-2 भयो, यस्ता जातहरू लगाएको छु भने बोट कुहिन सक्छन्। र बोट कुहियो भने धानको नाश हुन्छ, त्यस कारणले गर्दा धानको प्रोडक्सन र प्रोडक्टिभिटी घट्छ।
3: यो बेला धानमा बाला लाग्दैछ। किसानले खेतमा पानी हुँदा मल अनि विषादी छिटो बित्छ, बाला फस्टाउँछ भनेर राख्ने चलन समेत छ। तर अहिले युरिया लगायतका मल र विषादी प्रयोग नगर्न धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहाको आग्रह छ।
5: अहिले चाहिँ कुनै पनि मलहरू जुन छन् विशेष गरी युरिया मल, नाइट्रोजन युक्त मलहरूको प्रयोग नगर्ने। यसको प्रयोग गर्यो भने भोलिको दिनमा रोग लाग्ने पनि सम्भावना बढ्छ, त्यसै गरी धान ढल्न सक्ने पनि सम्भावना हुन सक्छन्। त्यसै कारणले युरिया मलको जथाभावी प्रयोग अहिले 4 दिनको लागि नगरिदिनु होला।
3: पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न, बोट ढलेको भए उठाउन र बाला काट्ने बेला भएको छ भने घाम लाग्ने निश्चित भएपछि मात्र काट्न किसानलाई सल्लाह छ।
1: निरन्तरको जरी यो बेला कसरी जोगाउन सकिन्छ मुख्य धान बाली भन्ने विषयमा नार्कको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दीनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलियो त नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला बैंक तथा वित्तीय संस्थाले धितोपत्र बजारमा सूचीकृत संस्थाको शेयर तथा ऋणपत्रमा गर्ने लगानी सम्बन्धी व्यवस्था खुकुलो भएको छ। यसअघि अर्थ मन्त्रालयले ल्याएको 21 बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083मा बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा लचकता प्रदान गर्ने घोषणा गरेको थियो। यो कार्ययोजनामा बैंक तथा वित्तीय संस्थाहरूले शेयर बजारमा गर्ने अल्पकालीन कारोबारको जोखिम न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंक मार्फत उनीहरूले खरिद गरेको शेयर कम्तीमा 45 दिन होल्ड गर्नुपर्ने नीतिगत व्यवस्था यथाशीघ्र मिलाइने भनिएको थियो। यस अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लगानी सम्बन्धी व्यवस्थामा यस्तो लगानीको न्यूनतम धारण अवधि 6 महिनाबाट घटाएर 45 दिन कायम गरेको हो। कारोबार दैनिकमा खबर छ।
2: नेपाल र भारत व्यापार सन्धि पुनरावलोकन गर्न भारतीय पक्ष सहमति भएको छ। गएको हप्ता नेपाल भारत अन्तर सरकारी उपसमिति अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार पारबन्ध तथा सहकारी सम्बन्धी बैठकमा यो सहमति जुटेको छ। सेप्टेम्बर 16 नयाँ दिल्लीमा बैठक बसेको थियो। विश्वभर व्यापार परिवेश अनुसार विभिन्न विषय सम्बोधन गर्न नेपालले गरेको अनुरोधपछि यो बैठकले सन्धि पुनरावलोकन गर्ने बाटो खोलेको बैठकमा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बुद्धि बहादुर गुरूङले बताउनुभयो। पछिल्लो 1.5 दशक यता सन्धि स्वतः नवीकरण हुँदै आए पनि पुनरावलोकन गरिएको थिएन। पुनरावलोकनका लागि भारतीय पक्ष सहमत हुँदा यस्तो अवस्था आएको हो। सहमति अनुसार 6 महिनाभित्र प्राविधिक समिति गठन गरिनेछ। नेपाली अधिकारीहरूका अनुसार यो समितिले सन्धिको दायरा पुनरावलोकन गर्नका साथै संशोधन गर्नुपर्ने विषय पहिचान गर्नेछ। भन्सार बाहेकका अतिरिक्त शुल्क तथा गैर भन्सार उच्च व्यापार लागत र कमजोर व्यापार सहजीकरण जस्ता उल्लेखनीय विभेदकारी अवरोधले नेपालको उच्च व्यापार घाटामा योगदान पुर्याएको विज्ञहरूको भनाइ छ। कान्तिपुरमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
7: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
6: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
6: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
8: नारायणी टेलर्स, जैद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
9: सम्पर्क मोबाइल नम्बर 9822964264।
10: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
13: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
14: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
13: उपलब्ध। शल्यक्रियाहरू,
14: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
13: बालबालिकाको न्युरो सर्जरी,
14: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
13: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
14: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
13: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: तर घटना भएको तीन हप्ता भन्दा बढ़ी बितिसक्दा पनि हराएका गाड़ी र व्यक्तिको यकिन तथा एकीकृत सरकारी तथ्याङ्क भने तयार भएको छैन। प्रारम्भिक विवरणले नै भोटेकोशी बाढ़ीले रसुवाको यातायात क्षेत्रमा पारेको क्षतिको आकार ठूलो रहेको देखाएको छ। बाढ़ीमा हराएका गाड़ीहरूसँगै तीनमा कार्यरत चालक, सहचालक, परिचालक र व्यवसायको अवस्थाबारे अझै यकिन हुन नसक्दा प्रभावित परिवार र व्यवसायी थप अनुरोधमा छन्। व्यवसायहरू संघले संकलन गरेको विवरण अनुसार सबैभन्दा ठूलो क्षति टिमुरे क्षेत्रमा ट्रक तथा कन्टेनरमा भएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासंघले यातायात व्यवस्था विभागमा बुझाएको विवरणमा मात्रै 325 ट्रक तथा कन्टेनर र तीसँग सम्बन्धित 440 जना चालक, परिचालक, सहचालक तथा व्यवसायी सम्पर्क विहीन रहेको उल्लेख छ। यातायात व्यवसायी संघले आफ्नो क्षेत्र र सदस्य संस्थाबाट हराएका गाड़ी तथा मानिसको विवरण संकलन गरिरहेका छन्। तर ती विवरणलाई समेटेर सरकारी निकायले अहिलेसम्म एकीकृत र अध्यावधिक तथ्याङ्क भने सार्वजनिक गर्न सकेको छैन। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।
1: अब विदेशको खबर। चिनिया राष्ट्रपति शी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वाशिङटनमा भएको उच्च स्तरीय वार्तामा अमेरिका चीन व्यापार युद्ध विरामलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ। व्हाइट हाउसमा हिजो भएको झण्डै 3 घण्टाको भेटवार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता, ताइवान, ईरान र अरू रणनीतिक विषयमा छलफल भएको रोइटर्सले जनाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुई देशबीच कायम व्यापार युद्ध विरामलाई आउँदो 4 महिना अर्थात जनवरी 10 लम्ब्याउने समझदारी भएको बताउनु भएको छ। वार्ताका क्रममा राष्ट्रपति सीले ताइवानको विषयमा चीनको संवेदनशीलता दोहोर्याउँदै अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न नहुने धारणा राख्नु भएको खबरमा उल्लेख छ। दुवै देशबीच तनाव बढ़न नदिन सैन्य तथा उच्च स्तरीय संवाद कायम राख्नुपर्ने विषयमा पनि छलफल भएको छ। यस्तै कृत्रिम बुद्धिमत्ता प्रविधिको विकास र त्यससँग जोड़िएका विषय पनि वार्ताको मुख्य एजेण्डामा छन्। ईरानसँगको युद्ध तथा मध्य पूर्वको अवस्था पनि दुवै नेताबीच छलफल भएको छ। तर वार्ताबाट व्यापार, एआई र ताइवान जस्ता जटिल विषयमा कुनै ठूलो नयाँ सम्झौता भएको विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
2: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमी फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र भारत बीचको सेमी फाइनल खेल स्थानीय समयअनुसार दिउँसो 1 बजेदेखि जापानको तोकाई सिटिजन जिम्नेसियममा हुनेछ। यसअघि नेपालले समूह बीमा श्रीलंका, थाइल्याण्ड र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गरेको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-25 अंकले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो। यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ। यता भारत समूह एमा ईरान, जापान र बंगलादेशलाई पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनलमा पुगेको हो। भारतले अन्तिम समूह खेलमा आयोजक जापानलाई 50-25 अंकले पराजित गरेको थियो। महिला कबड्डीको दोस्रो सेमी फाइनलमा आज बेलुकी 6 बजे हुनेछ। महिला कबड्डीको स्वर्ण पदकका लागि फाइनल खेल भोलि दिउँसो 1 बजे हुने तालिका छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले विश्वव्यापी हरितगृह ज्ञात उत्सर्जनमा 0.1% भन्दा पनि कम योगदान गरे तापनि जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको भन्दै विश्वको ध्यान आकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा केही बेर अगाडि सम्बोधन गर्दै उहाँले नेपालका लागि जलवायु महाविपत्ति केवल मानवीय घटना मात्रै नभएर विकासको आपतकाल भएको स्पष्ट पार्नु भएको छ।
2: दुबई नियमित उडान अन्तर्गत दोस्रो दिन पनि दुबई पोखरा, पोखरा दुबई उडान भएको छ। फ्लाई दुबईको विमानले हिजो दुबईबाट 122 यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
1: युक्रेनमा 13 नेपाली युद्धबन्दी छन्। शुरूमा कूटनीतिक च्यानलबाट 9 मात्र रहेको जानकारी आए पनि पछिल्लो पटक यो संख्या 13 पुगेको अनौपचारिक रूपमा सरकारले जानकारी पाएको छ। युक्रेनी कूटनीतिक अधिकारीहरूले नयाँ दिल्लीको नेपाली कूटनीतिक अधिकारी संघको कुराकानीमा दुई देशबीच युद्धबन्दी साटासाट गर्ने कानूनी सम्झौता गर्न, उनीहरूलाई नेपाल फर्काएर जेलमा राख्न तथा नेपालले रूसी सेनामा नागरिक नपठाउने ग्यारेन्टी गर्न अनुरोध गर्दै आएका थिए। नेपालको निरन्तर पहलपछि रूसी सेनामा नेपाली नागरिकको भर्ती रोकिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याक आयोजनाको निर्माण अवधि थपिँदै जाँदा यसको लागत पनि उल्लेख्य रूपमा बढ़दै गएको छ। 3 वर्षमा बन्नुपर्ने आयोजना 12 वर्ष पुग्दा पनि यसको लागत उकालो लाग्दै गएको खबर गोर्खापत्रमा छ।
1: वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आवासीय डाक्टरमाथि दबावपूर्ण व्यवहार गरेको आरोप लागेको छ। अस्पतालले स्नातकोत्तर तह पहिलो वर्षमा अध्ययनरत 55 जना आवासीय डाक्टरलाई छात्रावास छान्न 12 घण्टे अल्टिमेटम दिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: बाजुराको हिमाली गाउँपालिका 5 रुगिनका 55 वर्षीय दलबहादुर दमाई 15 वर्षदेखि रीति राजाको गोठमा बस्दै आउनु भएको छ। दलबहादुरको परिवारले धेरै वर्षदेखि रीति राजाको खेतबारीमा काम गर्दै आफ्नो जीवन गुजारा गर्दै आएको छ। जन्मजात शारीरिक अपाङ्गता भएका दलबहादुर आमा बुबाको निधनपछि बिचल्लीमा पर्नु भएको खबर नयाँ पत्रिकामा छ।
1: निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव बढ़िरहँदा ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। नदीमा हिजो बेलुकी 1,85,130 क्युसेक पानीको बहाव मापन गरिएको छ। दिउँसो 4 बजे भने 1,77,390 क्युसेक पानीको बहाव मापन गरिएको थियो।
2: यो बिजुली उत्पादन हुने समय हो। वर्षा जारी रहेको र खोलानालामा पानीको बहाव पर्याप्त रहेकाले जलविद्युत आयोजनाबाट बिजुली उत्पादन क्षमता अनुसार भइरहेको छ। तर नेपाल विद्युत प्राधिकरणलाई भने अहिले होइन हिउँदको बिजुली व्यवस्थापन चिन्ताले सताएको खबर कान्तिपुर दैनिकमा छ।
1: बजेट वक्तव्यबाट खारेजीमा घोषणा गरिएका ब्राजिलको ब्रासिलियाको नेपाली दूतावास तथा चीनको छेङदुङको महावाणिज्य दूतावासलाई सरकारले यथावत राख्ने निर्णय लिएको छ। अर्थमन्त्रीले गएको 15 जेठमा प्रस्तुत गरेको बजेट वक्तव्यमा परेको र संसदले समेत पारित गरिसकेको भए पनि परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणले दुई नियोगलाई पूर्ववत कायम राखेको हो।
2: नेपालको शेयर बजारको कारोबार प्रणालीमा नयाँ अभ्यास थपिने भएको छ। नेपाल धितोपत्र बोर्ड सेभनले एउटै कारोबार दिनभित्र शेयर खरिद बिक्री गरी पोजिसन बन्द गर्न सकिने अन्तर्दिवसीय कारोबार इन्ट्राडे ट्रेडिङ सञ्चालनका लागि अवधारणा पत्र सार्वजनिक गर्दै कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको हो।
1: काया कैरनमा अब पालो उखानको
2: समयले सबै कुरा मिलाइदिन्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: धेरै ठाउँमा निरन्तर झरी आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने। कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध।
1: राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन। जलवायु न्यायमा विश्वको ध्यानकर्षण। प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव गुटेरेस बीच भेटवार्ता।
2: मौसमको पूर्व सूचना बेलैमा पाएकाले धानबालीमा क्षति कम हुने अपेक्षा। निरन्तर निगरानी गर्न र पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न किसानलाई सल्लाह।
1: ट्रम्प र सी बीचको भेटवार्तामा व्यापार युद्ध विराम लम्ब्याउने सहमति। ताइवान र एआई बारेको मतभेद कायमै।
2: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज भारतसँग खेल्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताको टिली बनाउनु भएको कार्टुन लिएका छौं। पुरानो पार्टी छाडेर नयाँमा लागेका नेताहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एउटा पुरानो पार्टीको कार्यक्रम भइरहेको छ। गोजीमा हात हालेर हिँड्दै गरेका नेता जस्ता देखिने एकजना मान्छे त्यहाँ पुगेका छन् अनि हत्तपत्त केही सम्झे जस्तो गरेर उनी भन्दैछन्, आज कस्तो झुक्किएछु, सधैँ भाग लिइराखे बानी नयाँ पार्टीतिर लागेको बिर्सेछु भने। आजको काया कैरन सकिएको छ। काया कैरन
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
15: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
16: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
17: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट,
20: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
21: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
22: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
23: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
22: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
23: बिरामी
24: जाँच हुने मिति यही असोज 10 गते शनिबार।
25: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
26: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
27: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, फोन नम्बर 0825562023, 98478817 र 98478635।
28: ल हजुर गजब अफर आयो। कोसेली बेकरी र बीएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, शेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बीएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो त मजा।
29: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: बाद एक्सचेंज मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै कैश डिस्काउंट ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज, त्यसैले नो यता उता।
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेंज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेंज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, राई 15 दान।
3: एक्सचेंज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 9857303151, 9848333133 र 9686372044।
0: यदि तपाईले पनि न्यू

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषाल संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङ को स्टूडियो उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुली में रहेको रेडियो बंगलासुली, गढ़वा में रहेको रेडियो साझा आवाज र बबई गाउँपालिका को हापुरे में रहेको रेडियो हापुरे 89.4 मेगाहर्ज बाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश में 91.4 मेगाहर्ज में तथा इन्टरनेट अनलाइन मार्फत www.radioyampi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: आजदेखि भारी वर्षाको पूर्वानुमान। दाङका जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता। सड़क तथा राजमार्गमा राति सवारी साधन चलाउन रोक।
0: बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरको आग्रह। भोटेकोशी बाढ़ी पीड़ितका लागि घोराई उपमहानगरपालिकाको 33 लाख बढ़ी सहयोग।
1: र नेपाली कांग्रेसको 15 महाधिवेशन। दाङमा कतै सहमति त कतै निर्वाचन।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ। कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: राप्ती गाउँपालिका स्थित खुरुरिया गाउँ राप्ती नदीको किनारमा छ। यही गाउँका हरिराम चौधरी हरेक दिन भैंसी चराउन नदीको बगरमा पुग्नुहुन्छ। तर यसपालि भने भारी वर्षा र बाढ़ी आउन सक्ने सूचना गाउँसम्म पुगेपछि उहाँ पनि सतर्क हुनुभएको छ। धेरै ठूलो पानी पर्छ भनेर सुनेको छु, उहाँले भन्नुभयो अब नदीतिर जाँदैनौ। मौसम पूर्वानुमान अनुसार असोज 9 गतेदेखि लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएपछि देवखुरीका नदी तटीय बस्तीमा सतर्कता बढ़ाइएको छ। राप्ती नदी तथा विभिन्न खोला आसपासका बस्ती डुबानको उच्च जोखिममा रहेकाले स्थानीय तह र सुरक्षा निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्व तयारी थालेका छन्। राप्ती नदीका कारण राप्ती, गडुवा र राजपुर गाउँपालिका तथा लमही नगरपालिकाका नदी तटीय क्षेत्र प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त स्थान पहिचान गरी स्थानीय स्तरमा सूचना प्रवाह गरिएको छ। स्थानीय तहले जोखिममा रहेका समुदायलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् भने सुरक्षा निकायले समेत नदी किनारमा नजान अपील गरेका छन्। लमही नगरपालिकाले जोखिमयुक्त स्थानमा पुगेर माइकिङ मार्फत स्थानीयलाई सचेत गराउने काम गरेको छ। नगरपालिकाको विपद शाखा प्रमुख ललिता कटायतका अनुसार जोखिमयुक्त क्षेत्रमा पुगेर सावधानी अपनाउन सार्वजनिक सूचना गरिएको छ। लमही नगरभित्र जोखिमयुक्त स्थानमा पुगेर सतर्कताका लागि सार्वजनिक सूचना माइकिङ गरेर जानकारी गराउने काम भएको छ। उहाँले भन्नुभयो सुरक्षा निकाय र सरकारवाला पक्षसँग नियमित समन्वय भइरहेको छ, उच्च सतर्कता अपनाउने काम भएको छ। राप्ती गाउँपालिकाले पनि सम्भावित डुबान तथा बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै पूर्व सूचनाका अभ्यासलाई प्रभावकारी बनाएको जनाएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
1: ठूलो वर्षासँगै सम्भावित बाढ़ी पहिरो लगायतको जोखिमलाई मध्यनजर गर्दै दाङका जोखिमयुक्त स्थानमा उच्च सतर्कता अपनाइएको छ। ठूलो वर्षासँगै बाढ़ी पहिरो डुबानको जोखिम रहेको देवखोरी अन्तर्गत पर्ने राप्ती नदी, बबई नदीको तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको

0: छ। जल तथा मौसम विज्ञान विभाग विपद राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको असोज 9 गते देखि 11 गते सम्म भारी देखि अति भारी वर्षा हुन सक्ने अनुमान अनुसार जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय प्रशासनले पूर्व तयारी अन्तर्गत सर्वसाधारण नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिनुभएको छ। बाढ़ीको जोखिममा रहेको देउखुरीको राप्ती नदी अन्तर्गत पर्ने विभिन्न बस्तीहरूमा सशस्त्र प्रहरी नेपाल प्रहरीबाट सार्वजनिक रूपमा माइकिङ गर्दै नदीमा पानीको सतह बढ़न सक्ने भएकाले माछा मार्न दाउरा तान्न तथा गाईवस्तु चराउन नदी किनारमा नजान आग्रह गरिएको छ। त्यस्तै भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दाङमा हिजो र आज दुई दिन सरकारी विद्यालयहरू बन्द गरिएको छ भने रात्रिकालीन सेवाका सवारी साधनहरू पनि बन्द गरिएको छ। आजका पत्र पत्रिकामा खबर छ।
1: तुलसीपुरवासीलाई गुणस्तरीय शुद्ध खानेपानी पुर्याउने उद्देश्यले 3.5 वर्ष अघि शुरू गरिएको बवै लिफ्टिङ योजना अझै अधूरो अवस्थामा छ। आयोजना समयमा सम्पन्न नहुँदा उपभोक्ताका आधारभूत खानेपानी पाउने हकबाट समेत वञ्चित हुनु परेको छ। तुलसीपुर उपमहानगरपालिका 6 का सुशीला भट्टराई गुणस्तरीय खानेपानी पाउन त परे जाओस् एक वर्षदेखि धारामा पानी नआउँदा समस्या भोग्नु परेको गुनासो गर्नुभएको छ। उपभोक्ता तथा सरसफाई संस्थाले शुरू गरेको बबै लिफ्टिङ खाने आयोजना लामो समयसम्म अल्झिरहेपछि स्थानीयवासी पटक पटक खानेपानी संस्थामा पुगेर छिटो सम्पन्न गर्न हारगुहार गरिरहनु भएको छ। संस्थानबाट बबैको लिफ्टिङ परियोजना सम्पन्न भएपछि मात्र तुलसीपुरमा खानेपानीको समस्याको समाधान हुने जवाफ पाउने गरेको उहाँले गुनासो गर्नुभयो। उहाँ भन्नुहुन्छ गर्मीयाममा संस्थाले ट्याङ्करबाट निशुल्क पानी वितरण गरे पनि साउनदेखि भने छिमेकी गाउँबाट पानी ल्याएर पिउने गरिएको छ। आयोजना समयमा पूरा नहुँदा घरमा सरसफाई शौचालय तथा अन्य कामका लागि प्रयोग गरिने पानी महँगो शुल्क तिरेर र ट्याङ्करबाट ल्याउन बाध्य भएको उहाँको भनाइरहेको छ। यो समस्या सुशीलाको मात्र नभई टोलका 25 घर परिवारले लामो समयदेखि भोग्नु परेको छ। खानेपानी संस्थाको सहलगानीमा अघि बढ़िरहेको लिफ्टिङ योजनामा विद्युत जडान लगायतका केही महत्वपूर्ण काम अझै बाँकी रहेको जनाइएको छ। संस्थाका अध्यक्ष एमकान्त भण्डारीका अनुसार आयोजनाको काम फटाफट भएमा आगामी मंगिर पहिलो हप्तासम्ममा हुनेछ। अध्यक्ष भण्डारीका अनुसार विक्रमसम्म 2079 शुरू भएको उक्त आयोजना 3 वर्षभित्र सम्पन्न नभएपछि पुनः 1 वर्ष म्याद थप गरिएको थियो। नेपाल सरकारको 70% र खानेपानीका उपभोक्ताको 30% समेत गरी 56,80,24,000 लागतमा अघि बढ़िरहेको जनाइएको छ। हाल आयोजनाको पाइप जडान र 1 दर्जन बढ़ी ट्याङ्की निर्माणको काम भने सम्पन्न भएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत दाङमा पालिका स्तरीय अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ भने बंगलाचुलीमा भने अधिवेशन स्थगित भएको छ। यसै गरी बवै गाउँपालिकामा सहमतिको प्रयास जारी छ। केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार बुधबारदेखि शुरू भएको अधिवेशनमा जिल्लाका 5 स्थानीय तहमा सर्वसहमतिबाट सभापति चयन भएका छन् भने 3 वटा स्थानीय तहमा निर्वाचन द्वारा नेतृत्व चयन भएको छ। नेपाली कांग्रेस घोराई उपमहानगरपालिका कार्य समितिको सभापतिमा तिलक रावत विजयी हुनुभएको छ। नयाँ नेतृत्वका लागि बिहिबार भएको निर्वाचनमा 445 मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि रावत विजयी हुनुभएको हो। निर्वाचनमा खसेको 761 मत मध्ये सभापतिमा 445 मत प्राप्त गर्दै रावत विजयी हुनुभएको हो। सभापतिमा पराजित प्रदीप मजगैयाले 288 मत प्राप्त गर्नुभएको थियो। नगर कार्य समितिको पदाधिकारीमा रावतको प्यानल नै विजयी भएको छ। त्यस्तै नेपाली कांग्रेस लमही नगरपालिकाको नगर सभापतिमा सन्तोष बुढाथोकी निर्वाचित हुनुभएको छ। बिहिबार सम्पन्न अधिवेशनमा बुढाथोकीले आफ्ना निकटतम प्रतिद्वन्दी राजेन्द्र खड्कालाई 103 मतको अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको भएका बुढाथोकीले 178 मत प्राप्त गर्नु भएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन, दाङमा कतै सहमति कतै निर्वाचन, आजको गोरक्षा दैनिकबाट खबर लिएका छौं।
1: खबर पत्रिकामा अब रिपोर्टको पालो। घोराई उपमहानगरपालिका 17 गुलरियामा राजनीतिक कर्मी दम्पति सुरेश थापा र कृष्ण राणाले व्यावसायिक रूपमा ताइवानी पिङ जातको अम्बा खेती गर्दै आउनु भएको छ। आफ्नै 3 कट्ठा जग्गामा गरिएको अम्बा खेती यति बेला लटरममा फलेको छ, जसबाट आमदानी राम्रो भइरहेको छ। उहाँहरूले 4 कट्ठा जग्गामा कागती खेती र 1.5 कट्ठा जग्गामा सयपत्री फूलको खेती पनि गर्दै आउनु भएको छ। एक रिपोर्ट।
2: राजनीति कर्मी दम्पति सुरेश थापा र कृष्ण राणाले व्यावसायिक रूपमा ताइवानी पिंक जातको अम्बा खेती गर्दै आउनु भएको छ। दाङको घोराही उपमहानगरपालिका 17 स्थित गुलरियामा उहाँहरूले अम्बा खेती गर्दै आउनु भएको हो। आफ्नै 3 कट्ठा जग्गामा गरेको अम्बा खेती यति बेला लटरममा फलेको छ। राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार थापा र राष्ट्रिय जनमोर्चा दाङका जिल्ला सहसचिव राणा दम्पतिले गरेको यस खेतीले राम्रो आमदानी पनि दिदिया विगत 3 वर्षदेखि गरिएको अम्बा खेतीले गत वर्षदेखि फल पनि दिन थालेको 40 वर्षीय कृष्ण बताउनुहुन्छ।
3: हामी एउटा राजनीतिमा पनि जोडिएको भएको हुनाले मुख्यत श्रममा भाग लिन पर्छ, साथै उत्पादनमा पनि भाग लिन पर्छ भनेर त्यो सोच विचारले हामी अगाडि बढेका हौ। यसको उत्पादन पोहोर सालदेखि हो उत्पादन भएको, अहिले 1 वर्ष पूरा पुगेर 2 महिना लाग्छ। बुटा लगाएको चाहिँ 3 वर्ष हुन्छ, उत्पादन दिएको 1 वर्ष हुन्छ। यो ताइवानी पिङ्क यो बिरुवा चाहिँ ताइवानबाट लिएको र यसलाई लगाउने जुन पकेटहरू छ त्यो पनि कागज ताइवानमै उत्पादन हुनु रहेछ। पुँजीवादी देशहरूले अब साना देशहरूमा अब आफ्नो लगानी लगाउनको निम्ति यो कागज पनि यहाँ बन्दिन, यसको पकेटहरू जुन छ त्यो सेतो त्यो यहाँ बन्दैन, त्यो ताइवानमै बन्छ, इन्डियामा आएर पकेट बन्छ, अनि इन्डियाका व्यवसायीहरूलाई हामीले सम्पर्क गरेर अनि अर्डर दिएर केही समय वेट गरेर बल्ल हामीले पाउँछ।
2: उहाँका अनुसार रोग किराबाट बचाउन सकियो भने अम्बाले 12 महिना उत्पादन दिन्छ। मकै र तोरी खेती गर्दै आएको खेतमा व्यावसायिक अम्बा खेती राम्रो फल उत्पादन गरेर बिक्री गर्दा सन्तुष्ट रहेको उहाँको भनाइ छ। परम्परागत खेती भन्दा राम्रो आमदानी दिन थालेको उहाँले बताउनुभयो। भारतबाट बिरुवा ल्याएर अम्बा खेती शुरू गरेको राजनीति कर्मी दम्पतिको बारीमा अहिले मुख्य रूपमा ताइवानी प्रजातिका अम्बा छन्। उत्पादन भएको अम्बालाई रोग किरा र चराचुरुङ्गीबाट जोगाउन फलमा प्लास्टिकको प्याकिङ गर्ने प्रविधि अप्नाउनु भएको छ। अम्बा बारीमा पुग्नुभएका स्थानीय शंकर भूषाल,
4: यहाँले खेती गर्नु भएको छ यो बेलौती कागती एउटा नमुना व्यक्ति बन्नु भएको छ कृषकको लागि, गरेपछि हुन्छ भन्ने भान सबैलाई भएको छ। हामीलाई पनि यसो कहिले कसो चाहियो भनेपछि किन्नु पनि पाइन्छ, असाध्यै राम्रो छ। यहाँ जाने मान्छेहरू अचम्म पर्थे, यो एक्लो मान्छेले कसरी काम भ्याउँछन् भनेर जाने। अझ अहिले यति मात्र होइन, यहाँ त पहिले 4-4 वटा भैँसी पनि पाल्नु भएको हो, यत्रो यो खेती लगायत 4-4 वटा भैँसी पनि पाल्नु भएको हो। यहाँले यो के गरेर गर्नुभएको छ? फेरि सर चाहिँ राजनीतिमा हिँड्ने एक्लै कसरी सम्हाल्नु भएको छ भनेर गाउँघरका मान्छे अचम्म पर्छन्। सबभन्दा खुसी लाग्छ, देख्ने बेला पनि हरियाली भयो, खुसी भयो, कहिले खान पाइजान्छ।
2: राजनीति सँगै कुनै पनि श्रमसँग जोडिनुपर्छ भन्ने सोचका साथ अम्बा खेती सँगै 2071 सालबाट 4 कट्ठा जग्गामा कागती खेती र 1.5 कट्ठा जग्गामा तिहारको लागि सयपत्रीको फूल खेती पनि गरेको कृष्ण बताउनुहुन्छ। अहिले अम्बालाई प्रति किलो 200 रूपियाँका दरले बिक्री गर्दै आएको उहाँको भनाइ छ। धेरै जसो घरबाटै बिक्री हुने गरेको छ भने बचेकोलाई सब्जी मण्डीमा लगेर थोकमा दिने गरेको उहाँले बताउनुभयो। सरकारले पनि उत्पादनको उचित मूल्य र बजारको ग्यारेन्टी सँगै किसानलाई समयमा मल बिउ सिँचाइ लगायतको सुविधा उपलब्ध गराउन आवश्यक रहेको उहाँको भनाइ छ।
3: अहिले हाम्रो देश कृषि प्रधान देश भए पनि कृषिमा आधारित जुन किसानहरू लागिरहेका छौँ हामी किसान, तर त्यसले मात्रै नपुग्ने अवस्था छ। किनभने राज्यले जुन किसानलाई उपलब्ध गराउनु पर्ने मल बिउ संक्रमणबाट बच्ने जुन उपायहरू छन् त्यो राज्यले भुइँ तहका किसानहरूलाई नगरेको अवस्था छ। त्यसैले गर्दा पनि अहिले प्रत्येक किसानहरू किसानप्रति आकर्षण नभएर विस्थापित भएको अवस्था छ। यो अवस्थामा किसानहरूको समस्या बुझ्नको निम्ति किसान किसानहरूलाई सहज रूपमा मल बिउको उपलब्ध गराउनको निम्ति र किसानहरूले उत्पादन गरेका जुन वस्तुहरू छन् त्यसको उचित मूल्य र बजार व्यवस्थापन सरकारले ध्यान दियो भने बल्ल मात्रै यसले फर्क मार्थ्यो भन्ने लाग्छ। तर कृषिमा समस्याहरू धेरै छन्।
2: आफूहरूले व्यवसायमा एकजनालाई प्रत्यक्ष रोजगारी दिएको र काम धेरै भएको बेलामा अन्य कामदार पनि लगाउने गरेको उहाँ बताउनुहुन्छ। व्यावसायिक रूपमा कृषि पेशा गरेका किसानका लागि सरकारले पनि विभिन्न सहुलियतका कार्यक्रम ल्याउन आवश्यक देखिन्छ।
5: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
6: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई दाँत, फोन नम्बर 082-63-218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिखानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
13: इन्डोस्कोपी सेवा,
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु हो। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-563-509 र मोबाइल 98453-0653-23।
1: अब बाँकी समाचार। दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि असोज 11 गते हुने निर्वाचनलाई लक्षित गर्दै व्यवसायी उम्मेद्वार अहिले मतदाता भेटघाटमा व्यस्त भएका छन्। लगातारको झरी बीच पनि उम्मेद्वारहरू छाता ओढेर व्यवसायीका पसल तथा प्रतिष्ठानमा पुग्दै आफ्नो पक्षमा मत मागिरहेका छन्। निर्वाचनको मिति नजिकै गएपछि संघको नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका उम्मेद्वारले घर दैलो तथा व्यवसाय भेटघाटलाई तीव्र बनाएका हुन्। बजार क्षेत्रमा उम्मेद्वार र उनीहरूका समर्थक व्यवसायीका पसल पसलमा पुगेर आफ्नो एजेण्डा, आगामी कार्ययोजना र संघलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने प्रतिबद्धताबारे जानकारी गराइरहेका छन्। व्यवसायीका समस्या सुन्ने, सुझाव लिने र संघको आगामी नेतृत्वले गर्नुपर्ने कामबारे छलफल गर्दै उम्मेद्वारहरू मतदाता भेटघाटमा केन्द्रित भएका हुन्। मौसम प्रतिकूल रहे पनि निर्वाचनमा सहभागी उम्मेद्वार र उनीहरूका समर्थक प्रचार प्रसारमा सक्रिय देखिएका छन्। दाङको उद्योग तथा व्यवसाय क्षेत्रको सबैभन्दा जेठो संस्थाका रूपमा रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व चयनलाई यहाँका व्यवसायीले चासोको साथ हेरिरहेका छन्। नयाँ नेतृत्वका लागि उम्मेद्वारी दिनेहरूमा अध्यक्ष पदका लागि नरेश कुमार श्रेष्ठ, अनिल आचार्य, ध्रुव कुमार गहतराजको उम्मेद्वारी परेको छ। यसैगरी वरिष्ठ उपाध्यक्ष पदका लागि शरद प्रसाद अधिकारी, महेन्द्र बुढाथोकी, भरत प्रसाद रेग्मीको उम्मेद्वारी परेको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले महासभामा नेपाल अति कम विकसित देश भए पनि दायित्व भन्दा बढ़ी वातावरणीय योगदान गरिरहेको दावी गर्नुभएको छ। उहाँले नेपालमा आधा जसो भूभाग वन जंगलले ढाकिएको, जलविद्युत उत्पादन तीव्र गतिमा बढ़ाइएको र विद्युतीय सवारी साधन प्रवर्धन गरिएको दावी गर्नुभएको छ। उहाँले बढ़दो जलवायु विपदसँग जुझ्न स्थानीय स्तरमा जलवायु अनुकूलनका कामलाई थप बलियो बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विश्व मञ्चमा नेपालको वातावरणीय प्रयासको चर्चा गर्दै अति कम विकसित देश भएर पनि नेपालले आफ्नो दायित्व भन्दा बढ़ी योगदान गरिरहेको बताउनु भएको छ। केही बेर अघि संयुक्त राष्ट्र संघको महासभामा सम्बोधनका क्रममा उहाँले नेपालले आफ्नो आधा जसो भूभाग वन जंगलले ढाकेको विदेशमा प्रदूषणकारी ऊर्जालाई विस्थापित गर्न तीव्र गतिमा जल विद्युत उत्पादन गरिरहेको र विद्युतीय सवारी साधनको प्रवर्धनलाई युरोपका कतिपय हिस्सासँग दाँझ्न सकिने अवस्थामा पुर्याएको जानकारी दिनुभएको छ। बढ़दो जलवायु विपदको सामना गर्न स्थानीय स्तरमा जलवायु अनुकूलका कार्यक्रमहरूलाई थप बलियो बनाउँदै लगिने प्रतिबद्धता पनि उहाँले विश्व सामु व्यक्त गर्नु भएको छ। अनलाइन खबरबाट यो खबर लिएका छौं।
1: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि घोराई उपमहानगरपालिकाले 33,35,888 रूपियाँ आर्थिक सहयोग गरेको छ। घोराई उपमहानगरपालिकाको 15 बैठकको निर्णय अनुसार बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि उक्त रकम सहयोग गरिएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाका अनुसार आर्थिक सहयोगमा घोराई उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी जनप्रतिनिधि तथा संस्थागत सहयोग समेत समेटिएको छ। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। उपमहानगरपालिकाले बाढ़ीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धांजली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेको छ। साथै बाढ़ी तथा प्राकृतिक विपत्तिबाट प्रभावित घाइते तथा पीड़ितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। घोराई उपमहानगरपालिकाका उपसचिव वासुदेव आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा विपदको समयमा पीड़ित नागरिकको उद्धार राहत र पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको उल्लेख गरिएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा यो खबर छ।
0: दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष पदमा तीनजनाको उम्मेद्वारी परेको छ। अनिल आचार्य, ध्रुवराज गहतराज र नरेश कुमार श्रेष्ठ तीनजना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। यसपालि परिवर्तनको पक्षमा मत दिनुहोस् अनिल आचार्यको भनाइरहेको छ भने व्यवसायको हकहित र अधिकारका लागि जुनसुकै बेला जहाँ पनि उभिनेछु ध्रुवराज गहतराजले बताउनु भएको छ। त्यसै गरेर युवा व्यवसायी पलायन रोकेर व्यावसायिक वातावरण बनाउनेछौ नरेश कुमार श्रेष्ठले भन्नुभएको छ। आजको युगबोध दैनिकमा खबर छ। अब लागौ यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा मान्छेले प्रविधि ह्याक गर्ने कि प्रविधिले मान्छे परिवर्तनका लागि स्तम्भमा जीतबहादुर शाहको यो विचार छापिएको छ। कुनै दिन शरणार्थीको देश बन्न सक्छ नेपाल सुरेश कुमार पाण्डेको विचार छापिएको छ भने संयुक्त राष्ट्र संघको महासभामा जलवायु न्यायको बहस शीर्षकमा आजको युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
1: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा बाढ़ी पूर्व सूचना प्रणाली विकास शीर्षकमा डाक्टर वेदप्रसाद काफ्लेको विचार छापिएको छ। दलको नेता बिग्रियो देश बिग्रिन्छ शीर्षकमा युवराज शर्माको विचार छापिएको छ। राष्ट्र संघीय महासभामा नेपालको एजेण्डा शीर्षकमा सुभाष न्यौपानेको विचार छापिएको छ भने विपदको समयमा सतर्कता नै सुरक्षा शीर्षकमा सम्पादकीय छापिएको छ।
0: के संविधान अकाट्य हुन्छ सुरेश कुमार पाण्डेको विचार छापिएको छ भने बाढ़ी र पहिरोको उच्च जोखिममा रहेका क्षेत्रमा सावधानी अपनाऊ शीर्षकमा गणतन्त्र दैनिकले सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै कार्यक्रम हामी खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
1: अनि म देवा भूषाल पनि बिदा हुन्छौं। नमस्कार, नमस्कार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र संघको 81औं महासभालाई सम्बोधन। जलवायु परिवर्तन विश्वको साझा समस्या भएकाले यसको सामना गर्नु सबैको साझा दायित्व भएको प्रधानमन्त्रीको भनाई। देशका विभिन्न स्थानमा निरन्तर वर्षा, आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। जोखिम न्यूनीकरणलाई विशेष प्राथमिकता दिन सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। आज इन्द्र जात्रा पर्व मनाइँदै र आगामी नोभेम्बरको मध्यावधि निर्वाचन अघि नै समझदारी पत्रमा फर्किन इरानका राष्ट्रपति मसूद पेजेस्कियानको अमेरिकालाई आग्रह।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
0: जलवायु परिवर्तन विश्वको साझा समस्या भएकाले यसको सामना गर्नु पनि सबैको साझा दायित्व भएको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर नेपाल जस्ता कम कार्बन उत्सर्जन गर्ने मुलुकमा बढ़ी देखिएको बताउनुभयो। उहाँले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा गम्भीर असर देखिन थालेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीलाई जलवायु परिवर्तनबाट सिर्जित जोखिमको गम्भीर उदाहरणका रूपमा समेत प्रस्तुत गर्नुभयो।
2: 4 weeks ago, the world saw shocking images of catastrophic floods that swept away Nepal's mountain communities, which ferociously many have called mountain tsunami or Himalayan tsunami. The Bhotekoshi Trishuli disaster was not just a local tragedy, it was a warning to the world, and I ask you today, have you really heard that warning? Nearly 3 years ago, standing in the shadow of our Mount Everest, the Secretary General of United Nations warned humanity about the madness and impending climate disaster. That cry from the rooftop of the world was not heard enough loudly. We in Nepal heard it, our communities heard it, scientists around the world heard it, they repeated it with evidence. But we, the political leaders, have been negligent to translate those warnings into action at the speed and scale that the vulnerable people require. Last month, we saw the tragic consequences.
0: उहाँले यस विपदमा ठूलो मानवीय तथा भौतिक क्षति भएको र अझै ठूलो संख्यामा मानिस बेपत्ता रहेको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई गराउनुभयो। भोटेकोशीको घटनाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर अब भविष्यको सम्भावित जोखिम मात्र नभई वर्तमानमै देखिएको वास्तविकता भएको प्रधानमन्त्री शाहले बताउनुभयो। उहाँले हिमालमा हुने परिवर्तनले नेपाल मात्र नभई हिन्दू कुश हिमालय क्षेत्र नै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करोड़ौं मानिसको जीवन, पानीको स्रोत, कृषि, ऊर्जा, जैविक विविधता र जीविकोपार्जनमा समेत असर पारेको बताउनुभयो।
2: Climate change does not recognize borders. Glaciers and floods do not travel with stamps and passports. Excellencies, I'm not here to complain but to share some suggestions. First, I wish to express Nepal's deep gratitude to all those who came to our aid aftermath of the deluge. Nepal now faces the massive task of recovery and reconstruction. After at least 1,400 deaths and over 66,000 people still missing, a rapid assessment pegged physical recovery needs at about 10% of GDP. Nepal contributes less than 0.1% of global greenhouse gas emission. We did not create this crisis, yet we are paying a colossal price for it.
0: हिमालमा हिउँ तथा हिमनदी पग्लिने क्रम बढ़नु, तापक्रम वृद्धि हुनु तथा बाढ़ी पहिरो र अन्य जलवायु जन्य विपदका घटना बढ़नुले समग्र हिन्दू कुश हिमालय क्षेत्र जोखिममा परेको उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले हिमाली तथा पर्वतीय मुलुकबीच साझा सूचना प्रणाली, वैज्ञानिक तथ्यांक आदान प्रदान र पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर भोगिरहेका नेपाल जस्ता मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्नुपर्ने विषय पनि अन्तर्राष्ट्रिय समुदाय समक्ष उत्थान गर्नुभयो। जलवायु संकट कम गरेका मुलुकले यसको असरबाट ठूलो क्षति बेहोर्नु परेको भन्दै उहाँले नेपाललाई न्यायोचित सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभयो। उहाँले जलवायु वित्तमा विकासशील तथा जोखिममा रहेका मुलुकको सहज पहुँच सुनिश्चित हुनुपर्नेमा समेत जोड़ दिनुभयो। प्रधानमन्त्री शाहले नेपालले प्रकृति मैत्री जीवनशैली, वन क्षेत्र, हिमालय तथा नदी प्रणाली मार्फत विश्व वातावरण संरक्षणमा पुर्याउँदै आएको योगदानको पनि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभयो।
2: The first three are what we need after disaster. The second three are what we need to ensure that disaster does not become a permanent condition. When a climate-driven disaster destroys infrastructure of a poor country, the answer cannot simply be another mega loan or a patchwork of small grants. We need adequate grant-based support. We need adequate grant-based support from the world. The Loss and Damage Fund, the Global Environment Facility, and other financing mechanisms remain grossly inadequate. Climate finance must not become another bureaucratic maze through which vulnerable countries spend years that they need help.
0: प्रधानमन्त्री शाहले जलवायु संकटको सामना कुनै एक देशको प्रयासबाट मात्र सम्भव नहुने भएकाले विकसित, विकासशील र विशेष गरी हिमाली मुलुकबीच सहकारी, साझा ज्ञान, प्रविधि हस्तान्तरण, जलवायु वित्त र प्रभावकारी सूचना प्रणालीमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको 81औं महासभामा सहभागी हुने सिलसिलामा त्यहाँ रहनुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नु अघि राष्ट्रसंघ मुख्यालयमा नेपाली समय अनुसार आज बिहान 4:15 समयमा गुटरेससँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि पनि बधाई दिनु भएको थियो। रसुवाको भटेकोशी नदीमा आएको विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको पनि जानकारी गराउनु भएको थियो। सरकारले रसुवाको भटेकोशी बाढ़ी प्रभावित बाल बालिकालाई विशेष संरक्षण, पुनस्थापना र पुनर्मिलनलाई प्राथमिकतामा राखेको जनाएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालसँग समय माग गरी बोल्दै महिला बालबालिका, लैंगिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले रसुवाबाड़ी प्रभावित 15 जिल्लाका बालबालिकाको खोज, उद्धार, संरक्षण र पुनस्थापनाका लागि सरकारले विभिन्न निकाय र संयन्त्र मार्फत काम गरिरहेको जानकारी दिनुभयो। यस्तै बाढ़ी प्रभावित ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति, महिला, सुत्केरी र गर्भवती महिलाहरूको सुरक्षा र संरक्षण आश्रय केन्द्रहरू स्थापना भइरहेको पनि संरक्षणका लागि आश्रय केन्द्रहरू स्थापना भइरहेको पनि मन्त्री बादीले सभालाई जानकारी गराउनुभयो। रसुवाको बाढ़ीमा 7 अपाङ्गता भएकाहरूको मृत्यु भएको, 16 बेपत्ता भएको र 76 अपाङ्गता भएका व्यक्तिहरू बाढ़ीको विपदबाट विस्थापित भएको जानकारी दिँदै मन्त्री बादीले विपद प्रभावित क्षेत्रमा जटिल प्रसूति अवस्थामा रहेका 11 महिलालाई हवाई उद्धार गरिएको जानकारी पनि सभालाई दिनुभयो।
3: विपदबाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार, सहायक सामग्री तथा पुनस्थापनाका लागि धादिङ, नुवाकोट र रसुवा जिल्लामा स्वास्थ्य उपचार सुविधा सहितको ज्येष्ठ नागरिक हेरचाह केन्द्र निर्माण गर्ने योजना अगाडि बढ़ाइएको छ। 144 अपाङ्गता भएका व्यक्ति प्रभावित, 7 मृत्यु र 76 विस्थापित, 16 बेपत्ता र सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। सड़क तथा यातायात सम्पर्क अवरूद्ध भएका क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था गरिएको छ। हालसम्म 11 जना जटिल प्रस्तुति अवस्थामा महिला र नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रस्तुति तथा स्त्री रोग अस्पतालमा उपचारका लागि ल्याइएको छ।
0: उहाँले बाढ़ी प्रभावित महिला तथा किशोरीका लागि नुवाकोट र धादिङमा 10 महिला तथा किशोरी मैत्री सुरक्षित स्थल स्थापना गरिएको, बाढ़ीबाट विस्थापित ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार सुविधा सहित ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्ने प्रक्रियामा सरकार अघि बढ़ेको जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै व्यवस्थापन गरी कुहिने फोहोरबाट मल ग्यास तथा ऊर्जा उत्पादन गरिएमा उचित व्यवस्थापन र प्रदूषण न्यूनीकरण गर्न सकिने औल्याउनुभयो। साथै सांसदहरूले बाढ़ी पहिरो लगायतका जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन सरकारको ध्यान आकर्षण समेत गराउनु भएको थियो। सांसदहरूले दाइजो प्रथा लगायत महिलामाथि हुने विभेद र कुरीतिको अन्त्य, यौनजन्य अपराध नियन्त्रण, महिला सुरक्षा सुदृढ़ीकरण तथा युवा पलायन रोक्न सीप र रोजगारीका अवसर सृजना गर्नुपर्ने औल्याउनुभयो। बैठकमा सांसदहरूले पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण, रूसमा रहेका नेपाली श्रमिक तथा विद्यार्थीको सहजीकरण, किसानका लागि समयमै मलको व्यवस्था, कानूनी जटिलता सहज बनाउनु पर्ने, वैकल्पिक कनेक्टिभिटी विस्तार लगायतका समसामयिक विषयमा पनि सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हाल भइरहेको लगातारको वर्षाबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण र प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा अध्यक्ष दाहालले सबै नागरिक समाज, स्थानीय निकाय र सरोकारवाला निकायबीच आपसी समन्वय र सहकार्य बढ़ाउन तथा सम्भावित प्रभावबारे नागरिकलाई सुसूचित गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्न उत्तरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले बढ़दो महँगी र कालोबजारी नियन्त्रणका लागि तीनै तहका सरकारहरूबीच समन्वय गरी बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। आजदेखि आइतबारसम्म विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनालाई लक्षित गरी नेपाल प्रहरीले विभिन्न राजमार्गमा रात्रि समयमा सवारी साधन संचालनमा रोक लगाएको छ। प्रहरी प्रधान कार्यालयले हिजो दिउँसो सार्वजनिक गरेको सूचना अनुसार पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा रातको समयमा सवारी साधन संचालनमा रोक लगाइएको जनाइएको छ। पृथ्वी राजमार्ग भएर संचालन हुने सवारी साधन हिजो बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ। नियमित रूपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरूमा निगरानी बढ़ाएको छ। सम्भावित बाढ़ी र डुबानबाट बाल बालिकालाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढ़ाइएको महानगरपालिकाले जनाएको छ। लगातारको वर्षाले निम्त्याउन सक्ने विपदको जोखिमको मकवानपुरमा पूर्व तयारीका साथै सम्बद्ध सबै पक्ष उच्च सतर्क अवस्थामा रहेका छन्। विशेष गरी कुलेखानी ड्याममा वर्षाको पानी भरिएर सतहभन्दा माथि पुगेर हुन सक्ने जोखिमप्रति विशेष सतर्कता अपनाइएको छ। मकवानपुरबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
4: सम्भावित वर्षाका कारण बाढ़ी पहिरो तथा सड़क अवरोध हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले जोखिममुक्त क्षेत्रहरूमा निगरानी बढ़ाउनुका साथै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। विशेष गरी जोखिमयुक्त सड़क, नदी तथा खोला नाला र कुलेखानी जलाशय आसपासका क्षेत्रमा निगरानी बढ़ाइएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउनुभयो।
5: विपद हुने बित्तिकै 9 क्लस्टरहरू जुन हाम्रो प्रोटोकलमा भएको 9 क्लस्टरहरू एक्टिभेट हुन्छन् एउटा बाटो दोस्रो चाहिँ अहिले विशेष गरिकन इन्द्रसरोवर ड्याम यसको विद्युत आयोजना र मुख्य रूपमा यो धनजनको क्षति हुन नदिनको लागि अझ सिरियस ढंगले काम गर्नुपर्छ।
4: मकवानपुरमा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै इन्द्र सरोवर गाउँपालिका र उलेखानी जलविद्युत आयोजनालाई विशेष निगरानीमा राखिएको छ।
6: अब हामी सबैभन्दा पहिले चाहिँ हाम्रो लेभल इन्क्रिज हुँदै गइसकेपछि हाम्रो सिडिओ कार्यालय अथवा यहाँ गाउँपालिका मार्फत हामी सूचना पनि दिन्छौँ। एउटा अहिले चाहिँ हामीले 27 लेभलभन्दा माथि गएपछि पहिलो हामीले चाहिँ अलार्मको घन्टी बजाउँछौँ। यदि त्यो इन्क्रिज लेभल चाहिँ फास्ट भयो भने चाहिँ त्यो एक एक घन्टामा बज्छ। 28 लेभल पुगिसकेपछि चाहिँ एकचोटि बज्छ, फेरि एक मिनट बन्द हुन्छ, एकचोटि बज्छ, त्यो बन्द हुन्छ। गेट खोल्ने पर्ने अवस्था आइसकेपछि चाहिँ हामीले कन्टिन्युसली तपाईँको बजाएपछि मात्रै हामी गेट खोल्ने चाहिँ चरणमा पुग्छौँ।
4: इन्द्र सरोवर गाउँपालिकाका जनप्रतिनिधिसँग पनि सम्भावित विपदको अवस्था र स्थानीय स्तरमा अपनाउनु पर्ने तयारी बारे छलफल गरिएको छ। गाउँपालिकाले जोखिमयुक्त बस्ती तथा सड़कको अवस्था निगरानीमा राख्दै आवश्यक परेमा उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।
5: साइरनको लागि मैले केन्द्रीय कार्यालयमा मैले दिएको छु। अहिले उहाँहरूले हातले चलाउने मेनुअल खालको साइरन गाउँपालिका र सिसिडी उसमा राखिदिनु भएको छ पुलिस चौकीमा।
4: यता वर्षाका कारण सड़क तथा पूर्वाधारमा क्षति पुग्न सक्ने भएकाले पूर्वाधार कार्यालयले पनि जोखिमयुक्त सड़कको अवस्था निगरानीमा राखेको जनाएको छ।
7: बाटोको तल राखेर हामीले अहिले पनि त्यो चाँदो हालतमा छ, त्यो पनि बगाउँछ।
4: जिल्ला प्रशासन कार्यालयले सम्भावित विपदका घटनालाई ध्यानमा राख्दै सबै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित कार्यालयलाई आवश्यक जनशक्ति तथा स्रोत साधन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। विश्वराम अधिकारी
8: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो। विश्वराम अधिकारी। मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावले अहिले देशभर धेरैजसो स्थानमा वर्षा भइरहेको छ। बंगालको खाड़ीमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी तीन दिनसम्म कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका स्थानमा तथा मधेश प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
9: बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशैभरका धेरै जसो स्थानमा मध्यमदेखि भारी तथा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी तीन दिनसम्म देशभर अधिकांश स्थानमा बादल लाग्नुका साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको र मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो।
10: धेरै जसो स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको जुन हिमाली र पहाड़ी भूभाग छ, यो भूभागको चाहिँ अधिकांश क्षेत्रमा चाहिँ मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ भने यिनै प्रदेशहरूको चाहिँ तराई भूभागको पनि अधिकांश स्थानमै मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ। साथसाथै कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको थोरै स्थानमा, मधेस प्रदेशको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ, हावाहुरीको पनि सम्भावना छ। अब अहिले न्यूनचापीय प्रणाली बंगालको खाडीबाट जमिनतर्फ आइसकेको भएर यसको प्रभाव विशेष गरी लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा अलिकति बढी प्रभाव देखिन्छ। यसको
9: जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार आवश्यकताका आधारमा पूर्व तयारी स्वरूप राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना सम्प्रेषण गर्ने, जनचेतना अभिवृद्धि गर्ने लगायतका कामहरू गरिरहेको र जोखिमबाट बच्ने सबै तयारी पूरा गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
11: कस्तो राम्रो जुत्ता लगाएको, मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
12: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
11: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
12: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
11: एकपटक बङ्गालीबाट किनेर हेर न।
12: लौ त, म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
13: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
14: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
15: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
16: दंगाली सु मेटर मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
17: प्रोप्राइटर सोमराज रैदास
18: सम्पर्क फोन नम्बर 0825367775
17: सम्पर्क नम्बर 98478263
19: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
20: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
21: किराले खाएको दाँत निकाल्ने
22: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
21: खाली ठाउँमा दाँत राख्ने
22: दाँतको जरैदेखि उपचार गर्ने
21: भएको दाँतमा खुलो राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा
22: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ
23: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि
20: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53
24: आया, मम्मी मम्मी दाँत दुख्यो
25: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
26: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
27: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि
25: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
27: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
20: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
28: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
29: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
27: सम्पर्क फोन नम्बर 082-595-222
25: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
30: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
31: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
30: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
32: शुद्ध महका लागि कहाँ जाने त
33: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
32: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
34: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
35: सम्पर्क मोबाइल नम्बर 98578131840 र 98478120440
34: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
36: खुसीको खबर खुसीको खबर खुसीको खबर
20: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
36: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-847 082-595-847
37: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
38: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
37: उपलब्ध शल्यक्रियाहरू
38: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
37: बालबालिकाको न्युरो सर्जरी
38: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
37: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
38: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
37: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
0: सीता, के भयो तिमीलाई? घुम्सेर बसी छौ
1: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
0: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
1: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
38: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
21: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
37: हाम्रा सेवाहरू
21: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
37: छाती, दम, निमोनिया, खोकी, छेरो,
21: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
37: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
21: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
37: डाक्टर दुर्गा बेलबाचेले दिने सेवाहरू:
21: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
37: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
21: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
37: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
21: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
37: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
21: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
37: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
21: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
37: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
32: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।
3: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।
38: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
37: उपचार हुने रोगहरू:
38: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
37: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
38: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
37: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
38: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
37: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
38: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
32: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686 61694।

0: मध्य पश्चिम FM 91.4 MHz।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले संसद र सांसदलाई जनताप्रति, जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर 2 निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
2: धन्यवाद।
1: पार्टीले हार्दै गर्दाखेरि एउटा सांसदको रूपमा त तपाईँले दिँदै रहनुभयो, कसरी सम्भव भयो? संसदीय यात्राको जुन तपाईँले एउटा अवसर प्राप्त गर्नुभयो, पार्टी प्रतिको एक प्रकारको असन्तुष्टि, कतिपय पार्टी भित्रैबाट कति बाहिरबाट पनि विभिन्न प्रहारहरू भइराखेको भनेर तपाईँहरूले भन्दै आउनुभएको थियो होइन, तर पनि चुनाव त जितेर आउनुभयो छाम 2 कसरी सम्भव भयो? अलिकति
2: केही छैन, त्यो चाहिँ के भन्दाखेरिमा त्यहाँ स्पष्ट छ, त्यहाँको 2 निर्वाचन क्षेत्रको जनताको भावना, जनताको चाहना। म चाहिँ 2074 सालमा पनि त्यहाँको जनप्रतिनिधि हुँ, सांसद भएको हुँ, त्यहाँका जनताले जिताएथे। अनि मैले चाहिँ 2 क्षेत्रको समग्र जनताको विषयवस्तुहरू यहाँ सिंहदरबारमा आएर, काठमाडौँ आएर, त्यतिखेर पनि मैले त्यहाँका शिक्षाका अभावहरू, त्यहाँका स्वास्थ्यका अभावहरू, त्यहाँको जनताको जन स्तरको अवस्थाका बारेमा संसद र यहाँको सरकारसँग त्यतिखेरै मैले घसघस्याउने काम गरेको थियो।
1: 74 सालको
2: प्रतिनिधि सभामा म सदस्य हुँदाखेरि ती विषयवस्तु गर्दाखेरि मैले जतिखेर सांसद हुँदाखेरिमा मैले महत्वपूर्ण जनताका बीचमा बाचा गरेका विषयवस्तुहरू, चाहे त्यो जंगलघाटको पुल भन्नु, जिल्ला अस्पताललाई राम्रो भवन बनाएर अगाडि जाने भन्नु, त्यहाँका शिक्षालयहरू भन्नु, चाहे प्राविधिक शिक्षालय स्थापना गर्ने कुराहरू भन्नुहोस्, यी थुप्रै जनताका बीचमा बाचा गरेका विषयवस्तुहरू मेरो पहल कदमीबाट ती हामीले गर्यौं। र त्यस पछाडि म सांसद हटिसके पछाडि
1: 79मा
2: पराजित भइसके पछाडि ती मेरा विषयवस्तुहरू मैले पटक पटक यहाँ माथि आएर सरकारसँग घचघच्याउने कामहरू गरेको थिएँ, र कति ती अधुराइ थिए, त्यो पूरा हुन सक्यो। जिल्ला अस्पतालको टेन्डर गराएको थिएँ म सांसद छोड्दाखेरि, त्यो टेन्डर पनि अस्ति अहिलेसम्म म ना यो सांसद भएर यहाँ आइसक्दाखेरि पनि त्यो चाहिँ टेन्डर हुन सकिरहेको थिएँ। जब म फेरि म सांसद भएर आइसके पछाडि त्यो अस्पतालको हस्पिटलको टेन्डर भएर अहिले अब निर्माणाधीन अवस्थामा जाँदैछ।
1: तपाईँले त्यतिखेर 74 सालमा राम्रो गर्नुभएको थियो भने 79मा तपाईँले हार्ने अवस्था कसरी आयो त? राम्रो गर्ने मान्छेलाई त जनताले भोट दिनुपर्ने।
2: अब नेपालको राजनीतिक परिस्थिति त्यस्तै हुन्छ, त्यो बेला चाहिँ नेकपा एमालेका विरूद्धमा, आज मात्र होइन उहिलेदेखि सिंगल नेकपा एमालेको उम्मेद्वार हामी लडेका थियौं, र अरू राजनीतिक पार्टीहरू सबै एक भएर हाम्रा विरूद्धमा लागेका थिए, त्यो गठबन्धन थियो। त्यसकारणले सबै एक भएर, सबै शक्ति एक ठाउँमा भयो भनेर भन्दाखेरिमा जनताले चाहँदा चाहँदै पनि कहिलेकाहीँ चाहिँ के भन्दाखेरिमा परिणाम उल्टो आउँछ। त्यसकारणले त्यतिखेरको अवस्था त्यस्तो भयो। यसपालि फेरि जनताले लाई हाम्रो जनताको मान्ने, यहाँको विकासको पक्षमा वकालत गर्ने, मान्ने हुन सक्ने यज्ञ बोगटी हो, त्यसलाई पठाउनुपर्छ भन्ने अछामका 2 क्षेत्रका जनताले, सोझासाझा जनताले ठान्नुभयो। कुनै कसैको लोबानीमा, कुनै कसैको अल्गोरिजममा, कुनै कसैको भ्रममा जनता हाम्रो 2 क्षेत्रको पढ्नु भएन, त्यसकारणले जनताले मलाई जिताए।
1: अनि 74मा तपाईँले कति काम गर्नुभएको थियो, अब अहिले तपाईँ 82मा निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्न बाँकी छ त क्षेत्र नम्बर 2मा?
2: धेरै थुप्रै छन् जनताका अभावहरू। 74मा चाहिँ 2 क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौं, त्यो अहिले पनि पुर्याउन सकिरहेको छैन। आज पनि हाम्रा 2 निर्वाचन क्षेत्रका र अछामकै भन्ने भन्नुहोस्, अछामका चाहिँ धेरै ग्रामीण बस्तीहरू, धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेको छैन। हिजो हामीले 74मा त्यसलाई चाहिँ टेन्डर गराएर सबै ठाउँमा अछामका पूरै पालिकाहरूमा, पूरै चाहिँ बस्तीहरूमा 91 वडामा टोलहरूमा बत्ती विस्तार गर्नुपर्छ भनेर त्यतिखेर टेन्डर भएको थियो, त्यो आज पनि पुर्याउन सकिरहेको छैन। त्यो एउटा अहिले पनि बाँकी छ। हामीले चाहिँ के भन्दाखेरिमा जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर त्यतिखेर चाहिँ 77मा चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो, टेन्डर गराइएको थियो 79मा, म सांसद छँदैखेरि, र त्यो 79को टेन्डर काम हुन सकेन। बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसके पछाडि यहाँ चाहिँ स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग र यो शहरी विकास मन्त्रालय त्यतिखेर अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ त्यसका विभागहरू ती सबैमा हाम्रा रोकिएका फाइलहरू रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चितता गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्ट शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो र अहिले चाहिँ त्यो रकम सुनिश्चित भएर टेन्डर आह्वान भएर सायद अब ठेकादार पनि नियुक्ति भइसक्यो होला जस्तो लाग्छ मलाई अब त्यो काम पनि पूरा गर्न बाँकी छ र त्यसका साथसाथै हाम्रो सबैभन्दा पुरानो सपना 2024 सालको बाटो सबै यो तराईसँग जोड्ने मैले त भन्छु त के भन्दाखेरि त्यतिखेर असामका लागि मात्रै भनेर त्यो भनिएको थियो कैलालीको चिस्यापानी अनि सुर्खेत हुँदै यता सुर्खेतको बाबेचोर जंगलघाट मंगलसेन भन्ने सड़क थियो त्यो त्यो सड़क चाहिँ के भन्दाखेरि असामको मंगलसेनको मात्रै सड़क थिएन त्यो चाहिँ यसो हेर्दाखेरिमा कर्णाली प्रदेशका दैलेखको माथिल्लो भाग अनि

0: यो पच्चिस कतिपय अवस्थामा त्यसलाई काट्ने काम पनि भयो र त्यसपछि त्यहाँ जंगलघाटको पुल निर्माण गर्ने ठेका हामीले गरेका थियौं। 2077 सालमा त्यो ठेका आह्वान गरिएका थियौं, ठेकादार पनि नियुक्ति भएको थियो, त्यो चाहिँ के भन्दाखेरि अहिलेसम्म पूरा हुन सकिरहेको छैन। ठेकादार फेरि त्यो ठेका रद्द गरियो, अस्तिबाट फेरि बजेट विनियोजित भएको छ, अब यही वर्षमा चाहिँ टेण्डर गर्नुपर्छ भनेर ठेका गर्नुपर्छ र त्यो पुल निर्माण गर्नुपर्छ। त्यो पुल निर्माण गर्यो भने सबैभन्दा छोटो बाटो कर्णाली प्रदेशका माथि हिमाली जिल्ला र अछाम लगायत बाजुरा बजाङका साथीहरूलाई धनगढ़ी जानलाई, कैलाली जानलाई सबैभन्दा छोटो, यता नेपालगंज काठमाडौँ आउनलाई पनि त्यो बाटो छोटो रहन्छ भन्ने कुरा हामीले भनिएका छौं र अहिले पनि हामी सरकारसँग त्यो बाटो निर्माणका लागि लागिरहेका छौं, त्यो पूरा हुन सकिरहेको छैन। अनि त्यसका साथसाथै अर्को चाहिँ विद्यालयका हकमा हाम्रा जो क्याम्पसहरू छन् तिनका भौतिक संरचना अहिले पनि अभाव छ। ग्रामीण ठाउँमा चाहिँ हाम्रा विद्यालयका भवनहरू निर्माण हुन सकिरहेका छन्। केही भवन हामीले त्यतिखेर म सांसद हुँदाखेरि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत लगभग 100 भन्दा बढ़ी विद्यालयका भवनहरू हामीले निर्माण गरेका थियौं। अहिले पनि ती चाहिँ भवनहरू अगाडि बढ्न कतिपय भवनहरू जीर्ण अवस्था छ। आज विद्यार्थीहरू चाहिँ के भन्दाखेरिमा पानी आयो भने स्कूल बिदा दिनुपर्ने अवस्था छ, अनि धेरै चर्को घाम लाग्यो भनेपछिमा रुखको छारीमा गएर पढ्नुपर्ने स्थिति त्यहाँको अवस्था छ। ती भौतिक संरचनाहरू निर्माण गर्न बाँकी नै छ। अर्को महत्वपूर्ण हामीले म सांसद हुँदाखेरिमा सीटीबीटीको आंगिक कलेज बहुप्राविधिक मगरसेन बहुप्राविधिक शिक्षाले हामीले थालनी गर्यौं, त्यसका भौतिक संरचनाहरू निर्माण गर्नुपर्ने अझ पनि छ। म सांसद हुँदाखेरिमा 5 करोड़ बराबरको एउटा चाहिँ भवनहरूको लागि टेण्डर गराइएको थियो र त्यो भवन मात्रै छ, त्योभन्दा पछि अरू भवन हुन सकेन। अस्ति म सांसद भइसकेपछि एउटा भवनको फेरि चाहिँ टेण्डर बनाउने कामहरू भएको छ, ती पनि अधुरै छन्, ती पनि पूरा गर्नुपर्ने स्थिति छ। त्यसका साथसाथै हाम्रो अहिले पनि त्यहाँ बेरोजगारी समस्या धेरै छ। सरकारलाई मेरो गम्भीर रूपमा ध्यान आकर्षण मैले अस्ति पनि गराएको छु, भनेको छु, हाम्रो चाहिँ के भन्दाखेरिमा युवाहरू आज पनि भारत पलाइन्छन्। हिजो यो सरकारलाई मैले त अस्ति पनि भने, हिजो चाहिँ हामी युवाहरू विदेश भएका छन्, तिनलाई गल्ली गल्लीमा गएर स्टिकर टाँसेर हामी नेपालमा ल्याउँछु भनेर त्यो जनताको मत लिएको सरकारले आज चाहिँ कति युवा हामीलाई विदेशबाट यहाँ ल्याउने काम भयो भनेर प्रश्न जनताले र मैले पनि जनताको प्रश्न, युवाको प्रश्न यो सरकारलाई गरिरहेको छु र मेरो चाहना छ हाम्रा अछामका युवाहरू तमाम अछाममै बसेर रोजगारी पाउन सक्ने खालको राज्यले त्यो व्यवस्थापन गरोस् भन्ने हाम्रो भावना छ। त्यही हिसाबले अहिले पनि हामी त्यहाँको जनताको, अछामको 2 नम्बर निर्वाचन क्षेत्रका जनताको भावना अभावहरू अहिले पनि छन्, ती अभावका बारेमा सरकारसँग मेरो चाहिँ त्यहाँको जनताको नासो सरकारलाई पटक पटक विभिन्न समयमा मैले घचघचाइरहेको छु, चाहे संसदमा बोलेर चाहे मन्त्रालयमा गएर ध्यान आकर्षण गराएर।
1: दोस्रो पटक निर्वाचित भएर आउँदै गर्दाखेरि अब कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुल पुलेसा सड़कमै अलि बढ़ी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्ने छ।
0: होइन, त्यहाँ दुईटै कुरा, अब कानून निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको। पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य, त्यसको पक्षमा म चाहिँ दृढ संकल्पित रहनेछु। अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि, चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको, अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ, यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन, संसदमा गएर त्यसको लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेका थिएँ मैले र त्यस पक्षमा म दृढै छु।
1: अहिलेसम्म संसदमा कतिपटक आफ्नो विचार राखिसके जस्तो लाग्छ, के छ?
0: मैले चाहिँ विचार राखेको छु, मैले धेरै विचार राखेको छु संसदमा चाहिँ, त्यो यहाँहरूले पनि हेर्दा
1: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन?
0: मैले चाहिँ त्यो ठ्याक्क यकिन गरेका छैन, हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेका छु अनि चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस् चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू सायद बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा
1: मात्रै तपाईँले निर्वाचित भएर आइसकेपछि निकट

0: अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ?
1: होइन, त्यस्तो खालको चाहिँ छलफल सम्वाद त्यति भएको छैन। म जितिसकेँ
0: तपाईँको कारणले अथवा उहाँहरूको कारणले?
1: होइन, अब मेरो पनि आफ्नो व्यस्तता भयो, उहाँहरूको पनि व्यस्तता होला। हाम्रो बीचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा अछाममा कसरी जाने भन्ने कुरामा, विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन।
0: तर सँगै बसेर सम्वाद
1: बसेर यो योजनालाई यसरी अगाडि बढाएर लैजाने कि यो गरेर अगाडि जाने कि भन्ने कुराहरू हुन सकेका छैन।
0: त्यो हुन आवश्यक छ कि छैन?
1: हुन आवश्यक छ। मैले चाहिँ अब विशेष गरिकन अहिलेको सत्ता पक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई म सांसद जितेर आइसके पछाडि मैले फोन गरेका थिएँ, उहाँको फोन उठेन। विशेष गरिकन म सत्ता भएको पार्टीका प्रतिद्वन्दी हो, मेरो प्रतिस्पर्धीसँग सहकार्य गरेर जाने र गएर दुई नम्बर क्षेत्रको विकासका निम्ति त्यसले बढी राम्रो होला भन्ने तरिकाले मैले फोन गरेका थिएँ, उहाँको फोन उठेन। अब त्योभन्दा
0: दोस्रो पटक गर्नु?
1: मैले गरिन, दोस्रो पटक गरिन, अनि त्यही हो।
0: अहिले काहीँ कहिले काहीँ अकल झुकल यसो जम्का भेट
1: त्यो पनि भया छैन।
0: तर त्यो गर्दा
1: बरु नेपाली काँग्रेसका उम्मेद्वार मेरो प्रतिस्पर्धी उहाँसँग चाहिँ यसो भेटघाट भयो, त्यो पछाडि पनि हलोहाई यो काठमाडौँमै कुनै ठाउँमा होइन, अनि के छ कस्तो छ भला सुखारी त्यो भेटघाट भएर त्यो हुन सक्यो, दुईचोटि कतिचोटि भएको छ, तर विकास निर्माणका सन्दर्भमा त्यो भएको छैन।
0: भूपदेवजीसँग चाहिँ तपाईँको कुरा भएन?
1: मैले चाहिँ फोन गरेँ, उहाँले उठाउनु भएन, अनि त्यो फोन नउठाइसके पछाडि त्योभन्दा पछि मैले फोन गरेन, उहाँले पनि त्यो फोन रिप्लाई गर्नु भएन। अब के कारणले हो? अब सत्तामा भएको कारणले यिनले चाहिँ मलाई चाहिँ सत्ता यो विकास निर्माणका लागि गुहार्छन् होला भन्छन् होला भन्ने हो कि के हो त्यो मैले बुझ्न सकेँ।
0: त्यो हारेका र जितेकाको बीचमा राम्रो सम्बन्ध हुँदा क्षेत्र नम्बर दुई अछामका जनतालाई के फाइदा हुन्छ? राम्रो सम्बन्ध भएर तपाईँहरू समन्वय गर्दै अगाडि
1: राम्रो, त्यो त चाहिँ के भन्दा हाम्रो विकास निर्माणका लागि सबैभन्दा उपयुक्त बाटो त्यही हो। हामीले चुनाव ताको आफ्ना विचारहरू लियौं लड्यौं, तर हाम्रो चाहिँ के भन्दा हाम्रो साझा एजेण्डा भनेको नै दुई नम्बर क्षेत्रको समग्र विकास हो, त्यहाँको जनताको जीवन स्तरलाई माथि उगास्ने हो। चाहे जोसुकै पार्टीबाट लडे पनि आफ्ना मुद्दाहरू आफ्नो तरिकाले आफ्नो ढंगले आफ्नो उसबाट चाहिँ प्रस्तुत गरे पनि एउटै बिन्दु के हो त भन्दाखेरि दुई नम्बर क्षेत्रको समग्र विकास र त्यहाँको जनताको जीवन स्तरलाई माथि उठाउने।
0: भनेपछि अर्को एउटा कोशिश चाहिँ तपाईँ गर्नुहुन्छ फेरि सम्वादको लागि कि अथवा अब फेरि रिसा खिच्ने गरेर अगाडि बढ्ने जनताहरू त दुखी होला नि फेरि?
1: मलाई त्यस्तो छैन, म चाहिँ अहिले पनि सबै साथीभाइहरू हामी मिलौं, दुई नम्बर क्षेत्रको विकास गरौं, मेरो चाहना त्यही हो। अहिले पनि म चाहिँ संवाद गर्न संवाद त्यस्तो ठूलो चाहिँ अन्तर्द्वन्द्व धेरै धेरै संवादै नगर्ने कुरै नगर्ने खालको पनि स्थिति होइन। उहाँहरूको आफ्नो चाहिँ के भन्दाखेरि व्यस्तता होला, मेरो पनि आफ्नो व्यस्तता, हाम्रो बसाई एक ठाउँमा छैन, कोही पूर्व छ कोही पश्चिमको बसाई छ, यहाँ काठमाडौँमा पनि
0: कुनै दिन भेट्नुभयो भने
1: भेट भयो भने त राम्रो, यो विकासका निम्ति तपाईँ हामीहरू अगाडि बढौं, मैले गर्नुपर्ने मलाई सुझाव दिनुहोस्, मैले कहाँ भन्नु पर्यो, मैले भन्नुपर्दाखेरि तपाईँ हामीहरू सत्ता पक्षको अब जस्तै मेरो राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेरो प्रतिद्वन्दीको रूपमा उठ्नुभएका हाम्रो शाहजी हुनुहुन्छ भूपदेव, उहाँलाई चाहिँ भन्छु ल हिँडौँ, तपाईँ हामीहरू सँगै जाउँ, तपाईँको सरकार छ, तपाईँ भन्नुहोस् प्रधानमन्त्री तपाईँको हुनुहुन्छ, मन्त्री तपाईँको हुनुहुन्छ, ल जाउँ न त दुई भाइ गएर चाहिँ हाम्रो दुई नम्बर क्षेत्रका यी विकासका कामहरूलाई मैले चाहिँ आफ्नो लेटर प्याडमा त्यहाँ दुई नम्बर क्षेत्रको शिक्षा स्वास्थ्य सड़क सिंचाइ खानेपानी पर्यटन जस्ता विषयवस्तुहरूलाई चाहिँ त्यहाँ मैले पेश गरेका छु, ती सम्बन्धित मन्त्रीलाई तपाईँले भनिदिनुहोस्। मैले अस्ति फर्स्टमा फोन गर्नको कारण पनि त्यही थियो, मैले ती लेटर प्याडहरू त्यहाँमा लेख्छु, त्यहाँका योजनाहरू के छन् यी छन् र तपाईँहरू म गएर अर्थमन्त्रीलाई भन्नुपर्ने या प्रधानमन्त्रीलाई भन्नुपर्ने, अरू अब शिक्षा क्षेत्रको छ भने शिक्षा मन्त्रीलाई भन्नुपर्ने, स्वास्थ्यको छ भने स्वास्थ्य मन्त्रीलाई भनौँ, दुई भाइ सँगै गएर गयो भने मेरोभन्दा तपाईँले भयो भने त अनि तपाईँका मन्त्रीहरूले ए ठिक छ नि त हामीले गर्नुपर्छ, हाम्रो पार्टीको उम्मेद्वार पनि त्यतिखेर त उहाँ चाहिँ के भन्दाखेरिमा पार्टीको महामन्त्री पनि हुनुहुन्थ्यो हो, महामन्त्रीले आउनु भएको छ दुई नम्बरको विकास गर्नुपर्छ है भन्ने खालको पढ्ला भनेर मैले फोन गरेका थिएँ।
0: त्यसको कोसिस अझ तपाईँ गरि नै राख्नुहुन्छ?
1: फेरि गर्छु, म मेरो तर्फबाट त मेरो धर्म नै हो, मेरो के भन्दाखेरि दुई नम्बर क्षेत्रको विकासका निम्ति मैले हरेकसँग जो जसँग पनि सम्बन्धै गर्न म तयारै छु।
0: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो मानिसजी?
1: परिवर्तन त मैले अब परिवर्तन त अब एउटा त चाहिँ पहिला हामी संसद भवनभित्र छिर्दाखेरि 74 यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
0: बानेश्वरमा
1: हाम्रो चाहिँ भवन थियो, त्यो भवनको अभाव मैले
0: सिंहदरबारभित्र छिर्दाखेरि
1: पाएँ। हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शिलान्यास गरिएको थियो, तर वास्तविक प्रतिनिधि सभा जो सञ्चालन गर्ने जो कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन। एउटा बहु उसमा चाहिँ के भन्दाखेरिमा हलमा हल छ, त्यो हलमा चाहिँ एउटा सभा सञ्चालन भएको छ, त्यहाँ चाहिँ के भन्दाखेरिमा दीर्घदर्शामा चाहिँ दर्शकहरूले हेर्ने ठाउँ पनि छैन। कर्मचारी मन्त्रालयका सचिवहरू जुन सम्बन्धित मन्त्रालयका सन्दर्भमा काहीँ छलफल हुन्छ त्यसको विधेयकमाथिको छलफल हुन्छ भने मन्त्रीले त्यहाँका कर्मचारीले एक साइडमा आएर सांसदले उठाएका प्रश्नहरू लेख्ने र उसको चाहिँ के भन्दाखेरिमा भोलि मन्त्रालयले जवाफ दिनुपर्दाखेरिमा सोच विचार गरेर दिनुपर्ने थियो, त्यो पनि अभाव देखियो।
0: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा सम्पन्नै होला,
1: त्यो होला, त्यो हेरौँ। मैले पाएको भिन्नता के अहिले
0: एउटा भौगोलिक जस अब एउटा बैठक कक्षको हिसाब भयो, अरू व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखियो?
1: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ, जोस र जाँगरका साथ आउनुभएको छ भन्ने मलाई अनुभूत भएको छ। अब संसदीय अभ्यासहरू, संसदीय परम्परा र संसदीय मर्यादाको पनि अलिअलि काहीँनिर चाहिँ केही खड्किन्छ कि त्यहाँभित्र कहिलेकाहीँ सांसदका अभिव्यक्तिहरू
0: नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
1: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ होइन। त्यस्तो नभएर चाहिँ संसदीय अभ्यासलाई संसदीय मर्यादाभित्र हामी सबैले रहनुपर्छ भन्ने लाग्छ र त्यस पछाडि अरू अब ठिकै
0: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँले अहिले दोस्रो कार्यकालमा पाउनुभयो?
1: मैले थोरै पाएको छु,
0: संख्यात्मक रूपमा
1: लगभग त्यही 10-12
0: पुराना साथीहरू भेटिने
1: हो।
0: अनि तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले केही अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू?
1: त्यस्तो छैन।
0: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
1: होइन, अब एमालेभित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ, अनि अन्य दलको पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अब चाहिँ यो अगाडिको सांसदको अनुभव के छ, कस्तो छ, कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन। अहिले यो पछिल्लो चरणमा चाहिँ इआइए भन्ने छ होइन, त्यो इआइएका तर्फबाट यो च्याट जिपिटीलाई अध्ययन गर्छन् साथीहरू, अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ। अहिलेको मैले पाएको त्यो मैले अधिकांशको त्यही देख्छु।
0: तपाईँले त कतिको चलाउनुहुन्छ?
1: मैले चलाउनु, मैले चाहिँ मेरो मनको कुरा, आफ्नो चाहिँ मनबाट जे आयो तल जनताको कुरा, जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु।
0: त्यसमा
1: मेरो हेर्छु म त्यो च्याटजिपिटी पनि म हेर्छु होइन, हेर्छु, तर चाहिँ अब उसका चाहिँ शब्द र मेरो चाहिँ त्यहाँको भूगोलको शब्दावली, मेरो भूगोलको अवस्था र च्याटजिपिटीको अवस्था चाहिँ के भन्दाखेरिमा उसले विश्लेषण गरेको र मेरो त्यहाँको विश्लेषण अलि एउटै खालको मिल्दैन कि, उसको चाहिँ विराट खालको हुन्छ, मेरो चाहिँ के भन्दाखेरि तल्लो लेभलको तलको ग्रास रुटको अवस्था के हो त्यो चाहिँ मैले त्यहाँ नजिकबाट देखेको छु।
0: भनेको कोसिस चाहिँ गर्नुभयो यसको?
1: होइन, कोसिस होइन, मैले हेर्छु, त्यसलाई पनि हेर्छु के छ त कस्तो छ यो च्याटजिपिटीको चाहिँ लाई हेरेर कतिको ठिक हुन्छ भन्ने कुराहरू त्यसलाई पनि हेर्छु, तर चाहिँ त्यो हुबहु त्यसलाई चाहिँ लिएर मैले चाहिँ बोल्दिनँ सदनमा।
0: अनि अहिले एका नयाँ होस् अथवा नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको अब नराम्रै पनि होइन होला, केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ? यो चाहिँ असाध्यै राम्रो लाग्छ।
1: होइन, अहिले अहिले चाहिँ मलाई के लाग्छ भन्दाखेरिमा केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका, अहिले सत्तापक्षका पनि सबै सांसद पुरै अराजक खालका, त्यो चाहिँ संसदीय मर्यादाभन्दा विपरीत जाने खालका सबै छैन, त्यहाँ पनि महत्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्। संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु। त्यहाँभित्र पनि थुप्रै सांसदहरू र सत्तापक्षमा लोकतन्त्र, संविधानको रक्षा, राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियताप्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु।
0: त्यस्ता सांसदहरूसँग सम्वाद गरौं, भेटघाट अलिकति
1: हाम्रो कुरा
0: गरौं जस्तो
1: केही अब कुराकानी हुन्छ, के छ यस्ता उति भन्ने भएको छैन, कुराकानी हुन्छ संसदमा भेट भएको बेला, हेलो हाई के छ नमस्ते, अनि यो संविधानलाई जोगाउनु पर्यो अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अलि राम्रो भएन भन्ने हुन्छ। ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षका लगभग धेरैको सँग त अब कुराकानी मिल्छ।
0: बैठकै प्रतिपक्षका सांसदको बीचमा भयो भने त्यहाँ त अवश्य पनि भेट्नु।
1: सत्तापक्षका पनि कतिपय राम्रा मान्छे छन्, देशको माया भएका, देशलाई बनाऊ भन्ने भावना उटुटी भएका मान्नेहरू हुनुहुन्छ। अब केही त अब नहोला, त्यो आफ्नो ठाउँमा छ, त्यो पाएको छु मैले।
0: अनि तपाईँले यसरी अनुभव लिँदै गर्दाखेरि सुरुमा जितेर आउँदाखेरि यसपालि चाहिँ प्रतिनिधि सभा यस्तो हुनुपर्छ भन्ने एउटा परिकल्पना सपना थियो होला नि त, त्यसको कति प्रतिशत जति पाउनुभयो, अझै कति बाँकी छ पाउनु?
1: सुन्नु न, मेरो सपना त म चाहिँ चुनावमा गइरहँदाखेरिमा नेकपा एमालेको बहुमत आउँछ, नेकपा एमालेको बहुमत आएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने र लोकतन्त्रलाई अझ धन सुदृढ गर्ने, केही संविधानमा कार्यान्वयन गर्ने सन्दर्भमा केही त्रुटिहरू छ त्यसलाई संशोधन गरेर अगाडि जानुपर्छ, र त्यस्तो भयो भने हामीमा जो नेपाली जनताका सपनाहरू छन् ती पूरा हुन्छन् भन्ने उद्देश्यले चुनावमा लडिएको हो। तर परिणाम सोचे जस्तो भएन,
0: उल्टो
1: परिणाम त उल्टा आयो नि त। त्यो उल्टो आइरहँदाखेरिमा मैले सोचेको के थियो भन्दाखेरि नि, अब संसदमा जाने हो, संसदमा चाहिँ अब लोकतन्त्रको पक्षमा र यो जनताको पक्षमा कानून निर्माण गर्ने र त्यस पछाडि विकास निर्माणका सन्दर्भमा चाहिँ सरकारलाई घचघच्याउने र आफ्ना त्यो गर्ने, र त मैले फेरि चाहिँ के भन्दाखेरिमा आस मारेको छैन, म पनि एउटा चाहिँ यो सत्ता पक्ष अर्को पार्टीको भए पनि त्यो क्षेत्रको जनताको जनप्रतिनिधि हुँ, मेरो भनाई मेरो विषय सरकारले जोसुकै पार्टीको होस् दुई नम्बर क्षेत्रको अभावहरूका बारेमा मेरो मसँग सोधेर त्यहाँका जनताका भावनासँग सोधेर यिनले गर्छन् भन्ने मेरो चाहिँ मान्यता हो। त्यो मान्यता अहिलेमा अहिले पनि छ, भोलि पनि रहन्छ, म चाहिँ त्यही छ मेरो।
0: कानून चाहिँ अलिक छिटो भने जस्तो लागिरहेछ होला अहिले तपाईँलाई?
1: होइन, कानून चाहिँ
0: किनकि अब झन्डै दुई तिहाई भइसकेपछि त बाधा अडचन विगतको जस्तो त खासै नदेखियो,
1: विगतको जस्तो चाहिँ विगत अब अर्को पार्टीसँग तालमेल गरेर बन्नु पर्थ्यो, र कतिपय पार्टीका चाहिँ भावना हाम्रा विचारहरू फरक फरक सिद्धान्तमा फरक फरक विचारका मिलेर चाहिँ बनेको सरकारमा चाहिँ त्यति छिटो छरितो काम हुँदैन। तर अहिलेको सरकारले पनि जो हामीले सोचेका छौँ द्वितीय बहुमतको सरकार छ, यसले जसरी रफ्तारमा अगाडि बढ्नु पर्थ्यो त्यो त्यति बढेको मलाई आभास भएको छैन।
0: अनि अब अहिले त संसद एकातिर भयो, संसदीय समितिहरू पनि भयो, र अब सत्तापक्षकै सांसदको बहुमत हुँदाखेरि अरू सांसद अथवा अरू राजनीतिक दलको सांसदले बैठकमा उपस्थित हुँदै गर्दाखेरि, विचार राख्दै गर्दाखेरि अथवा संसदीय समितिमा भाग लिँदै गर्दाखेरि त्यस्तो केही हीनताबोध त्यस्तो केही तपाईँहरूले गर्नु परेको छ?
1: होइन, त्यस्तो छैन
0: हीनताबोध, यस अर्थमा कि जस्तो आखिरी हामीले बोले पनि नबोले पनि सबै उनीहरूकै पुग्ने हो संख्यात्मक हिसाबले भन्ने त्यस्तो खालको कतै मनोवैज्ञानिक रूपमा हुन्छ कि हुँदैन?
1: अब म भएको म एउटा सार्वजनिक लेखा समितिमा छु है, सार्वजनिक लेखा समितिमा छलफल चलाइरहँदाखेरिमा त्यस्तो खालको अनुभूति भएको छैन। सार्वजनिक लेखा समितिमा हामीले सत्तापक्ष प्रतिपक्षको त्यस्तो अनुभव भएको छैन, जे छ त्यो
0: राम्रो कामको लागि
1: अगाडि
0: राम्रै छ सम्बन्ध राम्रै भइराख्या छ भन्ने नै लाग्छ तपाईलाई
1: तर मलाई चाहिँ अरु कतिपय चाहिँ विधेयकहरु संसदमा राज्य व्यवस्था समिति भयो अरु मन्त्रालय अन्तर्गतका चाहिँ कानुनहरु विधेयकहरु ल्याइरहँदा खेरिमा त्यसमा संशोधन हालिरहँदा खेरि त्यो ती समितिहरुमा के भन्दाखेरिमा सत्ता पक्षले सरकारले ल्याएको जे विषय छ त्यसलाई प्राय एकदमै जस्ताको तस्तै हाल्ने र संशोधनलाई प्राय जसो चाहिँ के भन्दाखेरिमा त्यसलाई राम्रै विषय छ भने पनि त्यसलाई इन्कार गरेको अवस्था देखिन्छ तर वास्तविक त्यस्तो होइन कानून बनाउँदाखेरिमा समितिमा आइसकेको छ बुदागत छलफलका लागि आउने हो भने प्रतिपक्षका कुनै सांसदले राम्रो विषय राखेका छ भने पनि त्यसलाई सरकारले त्यसलाई त्यो समितिले ग्रहण गरेर जानुपर्छ भन्ने छ र अहिले बीचमा एकचोटि त्यस्तो भएको थियो र अहिले पछिल्लो चरणमा त्यसलाई सुधार गरेर जानुपर्छ भन्नेमा हामी छौं हामी लागिरहेका छौं
0: कुराकानीको लागि संवादको लागि यहाँलाई धेरै धन्यवाद
1: धन्यवाद तपाईँले पनि यो लोकप्रिय रेडियो मार्फत मेरा विचारहरू मेरा अनुभवहरू मेरा चाहिँ भनाइहरूलाई आम नेपाली जनता श्रोता बीचमा राख्ने अवसर दिनुभयो यसका निम्ति फेरि पनि तपाईँको यो परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
0: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा अछाम क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटीसँग कुराकानी गर्यौं विकास निर्माण र कानून निर्माणको सन्दर्भमा अघिल्लो कार्यकालको अनुभव र दोस्रो कार्यकालको लागि संसदमा प्रवेश गर्दै गर्दा खेरिका अनुभव र अनुभूतिहरू सुधार गर्नुपर्ने पाटो र पक्षहरू र एमालेभित्र पछिल्लो समय देखिएको भनिएको विवाद र यसले एउटा आकार लिँदै गर्दाखेरिका आरोह अवरोहको बारेमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछु तपाईँसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: होइन भाइला लखर लखर कहाँ हिनिस्
2: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
4: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
2: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
2: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
2: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा 3 पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
5: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा अवसालको नमस्कार। जिल्ला प्रशासन कार्यालय दाङले बिहिबार साँझ 5 बजेदेखि जिल्लाका 5 सडक खण्डमा रात्री सवारी आवागमन बन्द गरिएको जनाएको छ। पूर्व मौसम पूर्वानुमान महाशाखाले असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि दाङका जोखिम आउन सक्ने खण्डमा सड़कमा रातिको समयमा आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट घोराई होलेरी र भालुबाङदेखि चकसकी प्युठान सड़क खण्ड अन्तर्गत भालुबाङदेखि गनहा खोलासम्मको सड़कमा तथा शहीद मार्ग अन्तर्गत घोराही होलेरी सड़क र तुलसीपुर सुर्खेत सड़क खण्ड अन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्मको सड़कमा पनि रातिको समयमा आवागमन बन्द गरिएको छ। असोज 11 गतेदेखि बिहान 6 बजेसम्म उक्त सड़क खण्डमा हरेक दिन साँझ 5 बजेदेखि बिहान 6 बजेसम्म आवागमन बन्द गरिएको हो। यसैगरी प्रमुख जिल्ला अधिकारी पाण्डेले अत्यावश्यक काम बाहेक टाढाको तथा रात्रिकालीन यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा जोखिममा रहेका महिला बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ। राप्ती बवै लगायत नदीमा तथा जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यक सतर्कता अपनाइएको जनाउनु भएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकै गर्दा चुनावी चहलपहल पनि बढ़ेको देखिन्छ। यही असोज 11 गते हुन लागेको निर्वाचनमा उम्मेद्वारहरूले चुनाव प्रचार प्रसारलाई तीव्र पारेका छन्। संघको नेतृत्वको लागि 3 जनाको उम्मेद्वारी परेको छ। निर्वाचनमा 2 जना उम्मेद्वारले प्यानल बनाएर चुनावी मैदानमा रहेका छन् भने 1 जना स्वतन्त्र उम्मेद्वार बन्नुभएको छ। संघको आगामी नेतृत्वका लागि वर्तमान उद्योग उपाध्यक्ष ध्रुव कुमार त्राजको नेतृत्वमा साझा व्यवसायी प्यानल चुनावमा होमिएको छ। उहाँको प्यानललाई एमाले र नेपाली कम्युनिष्ट पार्टी निकट व्यवसायहरूको समर्थन रहेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघ लुम्बिनी प्रदेशका सभापति समेत रहनु भएको गहतराजले विगत लामो समयदेखि घोराहीमा सुनचाँदी व्यवसाय र उद्योग सञ्चालन गर्दै आउनुभएको छ। सामाजिक संघ संस्था र व्यावसायिक क्षेत्रमा लामो अनुभव गर्नुभएका गहतराजले आम व्यवसायीको हक र हितको पक्षमा काम गर्ने बताउनु भएको छ। यसै अर्को उम्मेद्वार नरेश कुमार श्रेष्ठको प्रजातान्त्रिक प्यानल पनि चुनावमा होमिएको छ। श्रेष्ठको प्यानललाई कांग्रेस निकट व्यवसायीहरूको समर्थन रहेको छ भने अनिल आचार्यले अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिनुभएको हो। संघको उम्मेद्वारहरूले आफ्नो मुद्दा लिएर मतदाताहरूसँगको भेटघाट र चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन्। वर्षासँगै बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि सल्यानका जोखिमयुक्त सड़क खण्डमा पनि रात्री बस सञ्चालनमा रोक लगाइएको छ। असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले यात्रुको सुरक्षाका लागि जोखिमयुक्त सड़कको अवस्था हेरी यातायात सञ्चालनमा आवश्यक निर्णय गर्ने व्यवस्था मिलाइएको हो। राप्ती राजमार्ग अन्तर्गत सल्यान दाङ सड़क खण्ड तथा कपुरकोट राम्री सड़क खण्डमा पहिरोको जोखिम उच्च रहेकाले सड़कको अवस्था निरन्तर निगरानी गरिने प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले जानकारी दिनुभयो। निर्माणाधीन सड़कमा पहिरो वा अन्य कारणले सड़क अवरूद्ध भए तत्काल खोलाउन सम्बन्धित स्थानीय तह र निर्माण व्यवसायीलाई हेवी इक्विपमेन्ट तयारी अवस्थामा राख्न भनिएको छ। विपद आइपरेमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय प्रशासन, स्वयंसेवक, नेपाल रेडक्रस, गैर सरकारी संस्था, निजी क्षेत्र तथा संचारकर्मीलाई खोज उद्धार, राहत र प्रतिकार्यमा सक्रिय हुन आग्रह गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले जोखिमयुक्त सड़कको अवस्था निरन्तर निगरानी गरी सुरक्षित यातायात सञ्चालनमा सहजीकरण गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी केसीले वर्षाका समयमा यात्री तथा चालकलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ। सशस्त्र प्रहरी बल नेपालले बाढ़ी पहिरो तथा डुबान जस्ता मनसुन्जन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभरमा 11,700 भन्दा बढ़ी जनशक्ति उच्च सतर्कताका साथ परिचालन अवस्थामा राखिएको जनाएको छ। 650 वटा सम्भावित जोखिमयुक्त क्षेत्रमा सशस्त्र प्रहरीले मनसुन्जन्य
प्राकृतिक विपदको जोखिमलाई ध्यानमा राख्दै देशभर व्यापक पूर्व तयारी तथा परिचालन योजना तयार गरी कार्यान्वयनमा ल्याइएको छ। साथै थप जनशक्ति र उद्धार सामग्रीको प्रभावकारी व्यवस्थापनमा समेत गरिएको छ, जस अन्तर्गत 2060 जना विपदा व्यवस्थापन तालिम प्राप्त जनशक्तिका साथै 133 जना गोताखोर, 224 जना रोप रेस्क्यू लगायत उच्च भूभाग खोज उद्धार तथा तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा खटिएका छन्। जोखिमयुक्त क्षेत्रमा विपदबाट सड़क अवरोध भएमा तत्काल हटाउन वा खुलाउन तथा हेभी रेस्क्यूका लागि विपद जोखिमयुक्त नदी करिडोरहरू र प्रदेश स्थित वाहिनी मुख्यालयमा व्हील लोडर, क्रेन र एक्सकाभेटर जस्ता हेभी इक्विपमेन्ट पनि तयारी अवस्थामा राखिएको जनाएको छ। भारतमा तयारी र कच्चा दुवै प्रकारको खाने तेलको आयात महसुलमा परिवर्तन गरिएको छ। तेस्रो मुलुकबाट कच्चा आयात गरेर प्रशोधनपछि तयारी खाने तेल भारत निर्यात गर्दै आएका नेपाली उद्योगीलाई भारतको यस्तो परिवर्तनले ठूलो असर पार्ने भन्दै चिन्ता गरिएको छ। उद्योगीहरूले नेपालको निर्यातदेखि रोजगारीसम्ममा असर पार्ने देखिएको छ। कच्चा पदार्थ वा कच्चा तेल आयात गर्दा नेपाल उद्योगीले भन्सार महसुल बुझाउँछन्। त्यो कच्चा प्रशोधन गरेर निर्यात गर्दा पहिले बुझाएको महसुल फिर्ता पाउँदै आएका छन्। साफ्टा अन्तर्गत भारतमा तेलको निर्यात 0% भन्सार महसुलमा भइरहेको छ। यो सहुलियत पाइरहेका उद्योगीका लागि भारतले कच्चा तेलको महसुल 16.5% 11.5% झारेपछि भने प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा पुगेको पशुपति खाद्य तेल उद्योग प्रणालीका निर्देशक अमित सारडाले बताउनुभयो। उहाँका अनुसार प्रतिस्पर्धा गर्न नसक्ने स्थिति हुँदा उत्पादन नै 30% झर्न सक्नेछ, जसको असर रोजगारीमा समेत पर्ने देखिएको छ। भारतमा महँगी बढेपछि नागरिकलाई राहत दिनका लागि 5 प्रकारका तेलको महसुल घटाइएको हो। र कर्णाली र सुदूरपश्चिमको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीबाट विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सी आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तर झरी परिरहे पनि अहिले बिहानसम्म कुनै पनि नदी खोलामा ठूलो बाढ़ी आएको छैन, तर पानीको बहाव बढ़न थालेको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। त्यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज र भोलि ठूलो पानी पर्ने भएकाले सरकारले त्यसै अनुसार पूर्व तयारी र उच्च सतर्कता अपनाएको जनाएको छ। धेरै विद्यालयले आज विदा दिएका छन्। मुख्य राजमार्गमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भइरहेको सरकारी निकायले जनाएका छन्। मौसमविदहरूले विशेष गरी आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढ़ी र पहिरो जोखिम भएको ठाउँमा विशेष चनाखो हुन अनुरोध गरेका छन्। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
3: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
4: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
3: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
4: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
3: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइराइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, फाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
4: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
6: समय बिहान 9 बजेदेखि।
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9998।

0: वायनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड.
1: But that was just the beginning. The real game begins now.
2: एफएक्स सिनेमाज घोराई दश चौटिकुला दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र आचार्य.
1: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ मेरो शक्ति.
2: जदौ
3: रागले बोल्यो जातको चलना पानी हातको.
2: बाएक एउटा
4: मेरी छोरी फूल जस्ते लगे आज देखी हजर को शिविर में सीवरी दिया.
2: साथ ही हिंदी कथानाक चलचित्र पैराडाइज पनि भव्य प्रदर्शन भइरहेको छ हेरेर भरपूर मनोरंजन लिनुहोस्.
5: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा. ये क्रोधित हुए उन कौओं की कहानी है.
6: घर घर अनि गृहिणी को साथ उल्लास ने बनाउँदै छ परिवार एक साथ.
7: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड.
6: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
7: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
6: हुल्लासले बनाउँदैछ परिवार एक साथ.
8: खुसीको खबर खुसीको खबर खुसीको खबर.
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ.
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ. सम्पर्क फोन नम्बर 082-590-847 082-590-847.
10: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही. के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ. तर अब चिन्ता गर्नु पर्दैन. तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमर भन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ. समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ. त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि. फोन 082-563-509 र मोबाइल 98453-0653.
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ.
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती दम निमोनिया खोकी छेरो
11: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
12: मधुमेह सुगर मृगौला रोग पिसाब
11: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
12: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
11: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
12: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
11: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थायराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
13: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
14: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082551794, मोबाइल नम्बर 98227774।
15: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
16: डुब्दा चाहिँ फरक नपर्ने हुन्छ जुन हामीले बालाको कुरा गरिरहेका छौँ, र पूर्ण रूपमा नष्ट हुने अवस्था चाहिँ कस्तो हो?
17: पूर्ण रूपमा नष्ट हुनलाई सर्वप्रथम त धानको बाला सहित डुब्नु पर्यो, धान डुब्नु पर्यो। त्यस्ता थोरै खेतहरू होला अथवा जुन एकदम डुबान हुने क्षेत्रहरू छन् त्यहाँ मात्र धान क्षति हुन्छन्। तर के देखिएको छ भने धानमा बाढी आउँदा पनि, पानी धेरै पस्दा पनि 24 घण्टामा पानीको निकास भएको देखिन्छ प्रायः ठाउँहरूमा। त्यसै कारणले यो जुन पानी पर्छन् र 24 घण्टादेखि 2 दिनसम्म, 1 दिनदेखि 2 दिनमा पानीको निकास भयो भने धानमा खासै क्षति हुनेवाला छैन। तर कहीँ कहीँ यस्तो पनि छन् जहाँ बाला चाहे धानको बोट सानो छ, 75 सिएमदेखि 100 सिएम छन्, पानी चाहे बालालाई पूर्ण रूपले धानको बोट र बालालाई दुबाइसकेको छ भने त्यस्ता धानलाई विशेष क्षति गर्छ। त्यस्ता धानहरू यदि छ भने पानी परिसकेपछि धानलाई काट्ने र त्यसलाई चिउराको रूपमा प्रयोग गर्दाखेरि त्यसबाट किसान दाजुभाइ दिदीबहिनीले मुनाफा लिन सक्छन्। सुकाएर राख्यो भने क्वालिटी डिक्रिज हुन्छ, आफूलाई खान पनि नराम्रो लाग्छ, टुसा उम्रिन सक्छन् होइन, र केही पनि प्रयोगमा आउन सक्दैन, त्यस्ता धानहरू राम्रो हुँदैनन्।
16: हो, तपाईँले भने जस्तो 2078 साल असोज कार्तिकको चाहिँ एउटा बाढीलाई अघि कुराकानीको सन्दर्भमा तपाईँले सम्झिनु भएको थियो र त्यति बेला किसानहरूको धेरै धान क्षति पनि भएको थियो, भलै त्यो असोज अन्तिम र कार्तिक पहिलो हप्ताको चाहिँ कुरा थियो, तर अहिले हामी असोजकै पहिलो हप्तामा छौं। त्यति बेलाको अभ्यासलाई अहिले किसानहरूले प्रयोग गर्न सक्ने अवस्था रह्यो कि रहेन, अथवा त्यति बेला क्षति बढी हुनुको कारण के थियो र अहिले क्षति चाहिँ कम हुन्छ भन्नुका कारणहरू चाहिँ के छन्?
17: त्यति बेला के थियो भने प्रायः धानहरूको बाला पसाइसकेको थियो, आउने 10-15 दिनमा धेरै धानको बाला पसाउँदैछन्, र त्यो बेला चाहिँ जुन मध्यम अवधिका धानका जातहरू थियो त्यो पाक्ने अवस्थामा थिए, छोटो अवधिका धानहरू पाकेर त्यो भित्र्याउने अवस्थामा थियो, हार्भेस्टिङ गरिरहेका थिए किसानहरूले। त्यसै कारणले त्यो बेला चाहिँ व्यापक क्षति हुन पुग्यो, किनभने धान बाला पाकिसकेको थियो र कसो धेरैजना किसानहरूले धान काटिरहेका थिए, खेतमै छोडेका थिए, काटेर सुकाउने क्रममा थिए। त्यसै कारणले त्यो बेला पानी पर्दा व्यापक क्षति हुन गयो। अहिले चाहिँ त्यो कन्डिसन छैन, त्यो अवस्था छैन, अहिले चाहिँ धान पसाइरहेको छ अथवा पसाइसकेको छ, बाला पाक्ने क्रममा छन्, कहीँ कतै चाहिँ धानहरू पाकिसकेको छन्, हार्भेस्टिङ गर्ने क्रममा छ अथवा भित्र्याउने क्रममा छन्, त्यस्तो किसानको संख्या थोरै छन्, त्यसै कारणले क्षति पनि थोरै हुने सम्भावना देखिएको छ।
16: ए भनेपछि किसानहरूले यदि धान काटिहाल्नुभयो अथवा आउँदा दिनमा चाहिँ अब काट्ने पनि सुरसार गर्नुहोला, त्यस्तो भयो भने काटेपछि धेरै दिन खेतमै धान बालालाई त्यो पाँजोलाई राखिराख्नु चाहिँ भएन?
17: धान काटिसकेपछि यो पानी परिसकेपछि धान काट्ने बेला भएको छ भने, काट्नुहुन्छ भने त्यस्ता धानलाई सुकाउने प्रयास गर्नुहोला। सुकाउनु भएन भने समस्या हुन्छन्, किनभने 4 दिनदेखि यो झरीले 4 दिनसम्म धानको बालाहरू भिज्छन्, भिजिसकेपछि यसले अनुकूल गर्मी बढ्यो भने उम्रिन सक्छ, जर्मिनेसन हुन सक्छ, टुसा उम्रिन सक्छन्। त्यसै कारणले त्यस्ता नउम्रने दिनलाई समयमै हामीले के गर्नु पर्यो भने सुकाउनु पर्यो, सुकाएर राम्रोसँग भण्डारण गर्नु पर्यो। मानव यो सूर्य के भन्छ घाम लागेको छैन भने हामीले फ्यानहरू हुन्छन्, पंखाहरू हुन्छन्, त्यो पंखा हम्किदिने, चलाइदिने, जहाँ हामी धान राखेका छौँ त्यो ठाउँमा, त्यसले गर्दा पनि धानलाई धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ, गुणस्तर कायम राख्न सकिन्छ।
16: राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदीनाथका वरिष्ठ वैज्ञानिक एवं नार्कका धानबाली विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। हामीले हाम्रो मुख्य बाली धान सँगसँगै अन्य कृषि बाली वस्तुहरू यो पानी परिरहँदा, झरी परिरहँदा, बाढ़ी पहिरोको जोखिम हुँदा चाहिँ कसरी सुरक्षित गर्ने, कसरी जोगाउने भन्ने विषयमा केन्द्रित रहेर कुराकानी जोड़िरहेका छौं र विशेष चर्चा चाहिँ हामीले धान बाली केन्द्रित रहेर चाहिँ गरिरहेका छौं। तपाईँले अघि भोटे कोशीको बाढ़ीले विभिन्न जिल्लामा चाहिँ खेतीयोग्य जमिन त्यसै गरी धान बाली सँगसँगैमा पनि क्षति पुगेका कुराहरूलाई चाहिँ जोड्नुभयो। खेतै अब सार्न त किसानहरूले सक्ने कुरा भएन, जुन बगरी भयो, बचे खुचेका केही होलान् अब त्यहाँको त्यो भएको कृषि अन्न बाली अथवा धान बाली, त्यसलाई चाहिँ अहिले केही रेखदेख गर्नुपर्ने अथवा हेर्नुपर्ने अवस्था हुन सक्छ।
17: जहाँ चाहे भोटे कोशी बाढ़ीले रसुवा विशेष गरी रसुवा नुवाकोटमा विशेष क्षति पुर्याएको छ, त्यस्ता ठाउँमा चाहिँ जहाँ धानको खेतलाई समस्या गरेको छ, थुप्रै ठाउँमा त जग्गा नै उजाड बनाइसकेको छ, धानीको बोटैहरू छैन, खेतै छैनन्, तर कहीँ कतै धान छन् भने त्यसलाई विशेष हेरचाह गर्नु पर्यो। माटोले पुरिएको होला थुप्रै धानहरू, होइन, त्यो माटोले पुरिएको छ भने धानलाई सक्दो माटो उक्लेर निकालिदिने, जसले गर्दा धानको बोट देख्न सकियोस्, उसले सूर्यको प्रकाश लिएर प्रकाश संश्लेषण गर्न सकोस्, यस्तो सामान्य हेरिदिनुपर्छ। रोग किराको प्रकोप छ भने समयमै हामीले रोग किरा सम्बन्धित कृषि कार्यालयमा, कृषि शाखामा सम्पर्क गरेर के लागेको रोग किरा अथवा रोग लागेको हो, त्यसको विषादी चाहिँ छर्यो भने जुन बचेको धान छ त्यसलाई हामी सुरक्षित बनाउन सक्छौ।
16: कति नै बचेको होला भनेर पनि पूर्वानुमान गर्न सकियो।
17: हो, नदीको किनारमा जति पनि धानका खेतहरू थियो सम्भवतः त्यो सबै सकिसकेको छैन।
18: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदीनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।

0: Sundown Release, Miru Everest.
1: The real game begins now.
2: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र आचार्य।
3: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति।
2: साथै नेपाली कथानाक चलचित्र बा एक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
4: जस्तो नलायक छोराई संसारमा फसेको पनि नहोस्।
5: हेलो पिंकी,
6: बोल दिन।
5: एलईडी टीवी किन नजाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन जाउन भने हैन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र कहाँ?
6: भन्दिन के?
5: साथै भन्दिनौ।
6: आई लभ यू पिंकुली भनेको।
5: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
7: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
9: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराही दान। फोन नम्बर 082562510। थप सम्पर्कका लागि हिमालय बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरिलाई
1: हिमालयहरू अति नै संवेदनशील छन्। हिमालय संवेदनशील हुनु भनेकै यहाँका बस्ने व्यक्तिहरू जति पनि लिभिङ इन्टिटी छ त्यस अन्तर्गत मान्छे पनि पर्छन्, त्यो सबै साह्रै त्यसबाट प्रभावित छन्। त्यसै कारणले नेपालले अरू देशको कम्पेरिजनमा अरू देशको तुलनामा जलवायु अनुकूलन अभ्यास बढी गर्नुपर्छ जस्तो मलाई लागेको छ।
2: हो, धानको अर्थतन्त्रलाई, धानको चाहिँ महत्वलाई, धान बालीको महत्वलाई चाहिँ तपाईँले जोड्नुभयो र पछिल्लो जलवायु जन्य प्रभावले यसको चाहिँ कस्तो अवस्था छ, असर छ भनेर पनि जोड्न खोज्नुभयो। कृषि अर्थतन्त्रमा चाहिँ यही धानको चाहिँ उत्पादन, पारिवारिक अर्थतन्त्रमा चाहिँ यो धानको उत्पादन र हाम्रो एउटा हिस्सा छ नि, यसलाई चाहिँ कसरी बुझ्न सकिन्छ?
1: हामीले यसमा धानमा कुल राजस्वमा कुल गृहस्थमा धानको 4.5% जति योगदान छन्, कुल कृषिमा चाहिँ 12.5% योगदान छन्। हिजोको दिनमा धानको योगदान कन्ट्रिब्युसन बढी थियो। रुरल इम्प्लोइमेन्ट भन्छौ, ग्रामीण बासिन्दाहरू जुन खेतीमा लाग्ने गर्थ्यो धान खेतीमा, जसबाट उनीहरूको जीविका आर्जन हुने गर्थ्यो, त्यसको संख्या हिजोको दिनमा धेरै थियो, 60% भन्दा बढी थियो। यो दिन प्रतिदिन घट्दै आइरहेको छ। यो घट्नु एक किसिमले सकारात्मक हो कि खेती किसानीमा धेरैजना लाग्नु भएन, तर अहिले हामी जुन धानको खेती गर्ने हाम्रो जुन परम्परा छ, अभ्यास छ, त्यो त्यति समय अनुकूल जति सान्दर्भिक हुनुपर्ने हो, जुन किसिमले खेती पद्धति अगाडि बढ्नुपर्ने हो त्यो किसिमले बढेको छैन। बहुसंख्यक ठाउँमा अहिले पनि किसानहरू परम्परागत रूपमा धान खेती गर्दै आएका छन्। अब हामी आधुनिक तरिकाले धान खेती गर्नु पर्यो। अहिले जुन विज्ञानले प्रमाणित गरिसकेका प्रविधिहरू छन्, वैज्ञानिकहरूले जुन प्रविधिहरू पत्ता लगाएका छन्, त्यो अनुसार खेती गर्यो भने धानको उत्पादन पनि बढ्छन्। अर्को कुरा के देखिन्छ भने सामान्यतया किसानहरूको लागि धान खेती घाटाको व्यवसाय हुन गएको छ। सामान्य किसानलाई हेर्नुहुन्छ भने धान उत्पादन गर्छन्, बिक्री हुँदैन, बिक्री भए पनि आधा मूल्यमा बिक्री हुन्छन्। जस्तै चैते धानको केसलाई लिनुहुन्छ भने त्यहाँ हेर्न सकिन्छ। र यो धान जुन घाटाको विषय छ त्यसलाई हामीले चाहिँ नाफाको विषय बनाउन सक्छौँ, सामान्य जनचेतना अपनाउन सकिन्छ। जस्तै भारत लगायत पाकिस्तानमा बासमती चामलहरूलाई क्यास क्रपको रूपमा लिइन्छ, नेपाललाई मात्र खाद्यान्नको रूपमा, खाद्य बालीको रूपमा लिइन्छ, नेपाललाई पनि धानको क्यास क्रपको रूपमा अगाडि बढाउन सक्छौ। हाम्रो नेपालका जुन धान उत्पादन गर्ने मिलिङ मेसिनहरू छन्, जस्तै आरजू राउत मिल लगायत अन्यहरू छन्, यिनीहरूले इण्डियाबाट धान ल्याउँछन्, किनेर ल्याउँछन्। ती थुप्रै मिलिङ मेसिनहरू जुन तराईका क्षेत्रहरूमा छन् तिनीहरूले इण्डियाबाट धान ल्याउँछन्, कसै कसैले चामल ल्याउँछन्, बोरा चाहिँ चेन्ज गरेर नेपाली बोरामा प्याक गरेर बेच्छन्, त्यसै गरी उताबाट धान ल्याउँछन्, यहाँ चाहिँ मिलिङ गर्छन् र फेरि नेपाली मार्केटमा बिक्री गर्ने गर्छन्। के देखियो भने हामीले नै किन यस्तो धानहरूको जातको विकास नगर्ने, किन हामी बाहिरबाट धान ल्याउने? त्यसै कारणले हामीले यस्ता एक्स्ट्रा लङ ग्रेन राइस हामी भन्ने गर्छौ, जसलाई बिरयानी चामल सामान्य भाषामा भनौ न बिरयानी।
2: यहीँनिर जोडे मैले तपाईँले गरिरहेको प्रश्नलाई चाहिँ एउटा मैले आफ्नो तर्फबाट प्रति प्रश्न गरे भने तपाईँहरू हुनुहुन्छ, गर्ने निकाय पनि तपाईँहरू नै हो, विज्ञ वैज्ञानिक पनि तपाईँहरू हो, किन चाहिँ सक्नु भएको छैन भन्ने चासो राख्ने भने तपाईँको जवाफ चाहिँ के रह्यो?
1: विशेष गरी यसमा धानको एक्स्ट्रा लङ ग्रेनको अभ्यास पहिलेदेखि गर्दै आएको हो, तर त्यसमा जुन जनशक्ति थियो त्यति केयर र चासो दिन नदिएको हुन सक्छ, किनभने आजको दिनमा हामीले हेर्दाखेरि हामीसँग लङ ग्रेन राइसहरू त छन् तर एक्स्ट्रा लङ ग्रेन राइसहरू छैन, अति लामो धानका जातहरू छैनन्, त्यो बाहिरबाट इरीबाट अन्य ठाउँबाट ल्याइएका छन्, त्यसको विभिन्न किसिमका ट्रायल पनि गरिएका छन् तर त्यसलाई अगाडि बढ़ाएको देखिएको छैन। अब के देखिन्छ भने ती ट्रायलहरू जुन चाहिँ लामो धानका जातहरू छन् तिनीहरूलाई पुनः ट्रायल गरेर उन्मोचनको प्रक्रियामा जानु पर्यो। उन्मोचन नहुँदाखेरि सामान्य किसानले मिलिङ मेसिनले त्यो धान उब्जाउन सकेका छैनन् र त्यस्ता धानहरू उब्जायो भने किसान पनि हिजोको दिनमा आजको दिनमा जुन धान चाहे जुन घाटामुखी व्यवसाय छ त्यो नाफामुखीमा चेन्ज हुन सक्छ।
2: धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। तपाईँले अघि मौसमी चक्र अथवा फेरिँदै गएको जलवायुको कुरा चाहिँ जोड्नुभयो, त्यसले चाहिँ हाम्रो प्रमुख बाली धानमा पार्दै गरेको चाहिँ प्रभावलाई जोड्नुभयो, किसानले खेती चक्रमा चाहिँ गर्नुपर्ने फेरबदलका कुराहरू पनि जोड्नुभयो, हालै भदौ दशको चाहिँ भोटेकोशी बाढी त्रिशुलीको चाहिँ बाढीले चाहिँ पुर्याएको क्षतिलाई पनि तपाईँले जोड्नुभयो। यी समग्र यस वर्षका चाहिँ घटनाक्रमलाई हेर्दाखेरि जुन हाम्रो वार्षिक 55 देखि 60 लाख मेट्रिक टन धान उत्पादनको हामी चाहिँ हिसाब हेर्छौं, यस वर्ष चाहिँ कति फरक पर्ला अथवा पूर्वानुमान के गर्न सकिन्छ? अहिले जुन अब झरी त परिरहेको नै छ,
1: अहिलेकै कन्डिसनलाई मात्र हेर्ने हो भने हिजोको दिनदेखि आजसम्म त्यसको अनुसार हेर्ने हो भने पोहोर सालभन्दा यसपालि धान उत्पादन क्षणी थोरै मात्राले पनि बढ्ने जस्तो देखिन्छ। बाढीले क्षति पुर्यायो तर अहिले किसानहरू बहुसंख्यक ठाउँमा उन्नत धानका जातहरू लगाएका छन्, सिंचाईको व्यवस्था गरेका छन्, मल समयमा पाउन सकेन, नभए धेरै मात्रामा धानको उत्पादन बढ्न सक्थ्यो। त्यसै कारणले उत्पादन र उत्पादकतामा आंशिक रूपले पनि वृद्धि हुने जस्तो मलाई लाग्छ।
2: भनेको यो तथ्याङ्कमा मात्रै कि व्यावहारिकतामा?
1: व्यावहारिकतामा मैले भन्दैछु, उत्पादन र उत्पादकतामा थोरै मात्रामा वृद्धि हुन सक्छ। तर भोलिको दिनमा फेरि यस्तै पानी पर्दियो, धान भित्र आउने बेलामा पानी पर्यो भने फेरि त्यहाँ समस्या हुन सक्छन्, धानको उत्पादन उत्पादकत्व घट्न सक्छन्। तर यही पानी परेर रह्यो अथवा सानोतिनो पानी परिराख्यो भने उत्पादन बढ्न सक्छ।
2: भनेको भोलि पनि यस्तो चाहिँ जोखिम हुन सक्छ भन्ने कन्डिसन रह्यो?
1: हो, भोलिको दिनमा चाहिँ कार्तिकको लास्टतिर पानी पर्यो भने त्यसले धानलाई ठूलो क्षति गर्छ, र हिजोको दिनमा जुन धानमा उत्पादन उत्पादक जति थियो त्यसभन्दा पनि झन घट्न सक्छ। तर यही ठूलो पानी परेर आउने दिनमा

0: अनि पूर्व तयारी गरिरहने त्यस्ता अभ्यासहरू चाहिँ के छन्?
1: मुख्य पूर्व तयारी भनेको हामीले जनचेतनालाई फैलाउनु हो, रेडियोबाट, टिभीबाट, अन्य माध्यमबाट। किनभने त्यो कार्तिकमा मानव पानी पर्यो भने त्यो बेला किसानलाई हामीले भनिदियो पानी पर्दैछ भनेर उनीहरू धान काट्दैन। नभए यो इन्फर्मेसन, यो सूचना चाहे किसान कहाँ पुगेन भने थुप्रैजनाले धान काटिरहेको हुन्छ। त्यही बेला पानी पर्यो भने ठूलो मात्रामा क्षति हुन्छ, किनभने धानको क्वालिटी बिग्रन्छ, धान खेतमै उम्रन्छन् होइन, र ठूलो क्षति हुन सक्छन्। तर यही इन्फर्मेसनहरू समयमा किसान लियो भने जस्तो धान पाकिसकेको भए पनि खडा बालीको रूपमा छोडिदिएपछि त्यो क्षति धेरै मात्रामा न्यूनीकरण गर्न सकिन्छ। यो ठूलो अभ्यास, यो ठूलो हिजोको दिनबाट हामीले पाठ सिकेर यसलाई आउने दिनमा व्यावहारिक रूपमा लागू गर्न सक्छौ। यदि इनकेस हेल्थ चेक राई गर्यो भने हिजो जस्तै क्षति फेरि बेहोर्नु पर्ने हुन्छ।
0: डाक्टर कुशवाजी, अहिलेको चाहिँ पूर्व सूचना अथवा पूर्व जानकारीले चाहिँ कति फरक पार्ला त?
1: अहिलेको जुन सूचना छ यसले धेरै ठूलो असर पार्छन्। अहिले प्रत्येक व्यक्तिको हातमा मोबाइल छ, सूचना छ, सरकारले नै समग्र रूपमा सूचना प्रवाह गर्दैछन्। गभर्नमेन्टसँगै अन्य निकायहरू, नगरपालिकाहरू पनि सचेत भइसकेका छन्। रेडियो टिभीहरूले पनि प्रत्येक दिन यो सूचनालाई निरन्तर प्रवाह गर्दै आएका छन्। त्यसै कारणले यसले धेरै ठूलो इम्प्याक्ट पार्दैछन्। आउने दिनमा किसानहरू धेरै सचेत भइसकेका छन् र उनीहरू पनि त्यहीलाई हेरेर जुन सूचना छन् त्यही सूचनालाई आधार मानेर नै अगाडि बढ्दैछन्। त्यसै कारणले यसले समग्र हाम्रो खेती प्रणालीमै सकारात्मक प्रभाव पार्छ।
0: हो, समग्र खेती जोड्नुभयो, खास गरी धान मात्र होइन, अहिले चाहिँ कोदो मकै पनि खेतबारीमा चाहिँ छन्। लगातारको पानी अथवा दुई चार दिनको यो झरीले चाहिँ त्यस्ता बालीलाई क्षति पुर्याउने अवस्था हुन्छ कि हुन्न?
1: मकैलाई विशेष क्षति पुर्याउन सक्छन्। मकैमा के हुन्छ भने मकै चाहे ढल्ने सम्भावना हुन्छ, ढलिसकेपछि त्यसमा फंगसहरू, ढुसीहरू लाग्ने सम्भावना हुन्छ। त्यसै कारणले मकैको क्वालिटी घट्न सक्छन् होइन, त्यो मकै ढलेर मर्न सक्छन्, मकैमा ठूलो समस्या गर्छन्। कोदोमा त्यति मात्रामा क्षति गर्दैन, कोदो ढल्छन् थुप्रै ठाउँहरूमा, ढले पनि त्यही डुब्यो भने समस्या हुन्छन्। तर त्यस्ता कोदो प्रायः पाखो बालीहरूमा लगाउने गरेको कारणले गर्दाखेरि कोदोमा त्यति मात्रामा क्षति गर्दैन, मकैमा गर्न सक्छ।
0: दाल तरकारी त्यस्तो केही,
1: यो जस्तै दलहन बालीहरू भयो, रहरहरू भयो, रहरका बोटहरू अलि अग्लो हुन्छ, आलीमा हुन्छन्। त्यसै कारणले दलहन बालीमा रहरहरूमा त्यति मात्रामा क्षति गर्दैन। तर धेरै पानी जमिराख्यो भने रहरका बोटहरू स्वत सुक्न थाल्छन्। धेरै पानी जमिराख्यो भने मकै सुक्न थाल्छन्, मकैका बोटहरू सुक्न थाल्छन् होइन। कोदोमा त्यति असर गर्दैन, अरूहरूलाई असर गर्छ। धान जस्तो सबै बाली चाहिँ सहन सक्ने हुँदैन, पानी सहन सक्दैनन्।
0: भनेको धानले चाहिँ धेरथोर पानी पनि सहला, अरू बालीले नसहला भनेर चाहिँ तपाईँले जोड्नुभयो। खास गरी ओसिलोपनाका कुरा, भिजेका कुराहरू नै अन्न बालीसँग चाहिँ जोडिने कुराहरू हुन्। कतिपय अवस्थामा त भण्डारण गरेको अन्न पनि कुहिने हुन सक्छ, किसानले पोहोर परारदेखि राखेको धान बाली पनि पानीले चाहिँ भिज्न, ओसिलो हुन सक्ने अवस्थाहरू पनि अनेक हुन्छन्। मौसमको यो झरी बर्खाको चाहिँ कुरा छ, अन्न सुरक्षित राख्ने, भण्डारहरू चाहिँ सुरक्षित राख्ने त्यस्ता सजिला उपायहरू छन् कि?
1: सजिला उपायमा चाहिँ एयर टाइट प्लास्टिक ब्यागहरू पाइन्छन्। थुप्रै अहिले मार्केटमा किसानले उपभोग गर्ने खालको ब्यागहरू पाइन्छन् होइन, प्लास्टिक भएका ती ब्यागहरू हामी युज गर्न सक्छौँ। त्यसै गरी अर्को उपाय के छ भने घरमा यदि धान भिजिसकेको अवस्था छन्, हामी काटिसकेका छौँ र धानलाई सुकाउने कहीँ छैन भने पंखाको सहयोगले घरमा धानलाई पसार्ने र त्यसपछि चाहिँ पंखा लगाएर त्यसबाट ओसिलोपना घटाउन सकिन्छ, फेरि घाम आएपछि सुकाउन सकिन्छ। घुन किराहरू लाग्ने प्रकोप छ भने त्यस्तामा बोझो निमका पातहरू, डाँठहरू ल्याएर त्यसमा मिलाएर धानको जुन धान छ त्यसमा राखिदियो भने हामीले के गर्न सक्छौँ, धेरै मात्रामा किराहरूबाट, घुनहरूबाट सुरक्षित राख्न सक्छौँ।
0: सुरक्षित गर्न पनि सकिन्छ र किसानहरूले त्यही अनुसार पूर्व तयारी पनि गर्न सक्नुभयो। अब यही बेला, अब हिजो अस्तिदेखि चाहिँ झरी पानी परिरहेको छ, कतिपय चाहिँ किसानहरू अब घरबाट बाहिर निस्कन सक्ने अवस्था पनि छैन, उहाँहरूले चाहिँ आफ्नो खेतीबाली हेर्न भ्याउने कुरा पनि रहेन, यही बेला स्थानीय पालिकामा भएका चाहिँ कृषि शाखाहरू अथवा तपाईँहरू जस्तै नार्कका चाहिँ केन्द्र सञ्जालहरू, उहाँहरूले चाहिँ त्यस्तो किसानहरूलाई केही भर्थेक गर्ने, सहयोग गर्ने अथवा सूचनाहरूको माध्यमबाट चाहिँ यहाँसम्म यति गर्न सकिन्छ भनेर निरन्तर दिने सूचना, जस्तो अहिले मौसमी सूचनाहरू आइरहेका छन्, अब यस्ता कुराहरू गर्न कति सम्भव छ अथवा त्यो क्षेत्रमा चाहिँ हाम्रो अभ्यास चाहिँ के

0: अहिले विशेष गरी नार्कले त सूचना दिने हो, नार्कको काम अनुदान दिने अथवा सहयोग गर्ने होइन। नार्कले विशेष गरी अनुसन्धान गर्ने र अनुसन्धानबाट प्राप्त रिजल्टलाई डेसिमिनेसन गर्ने, प्रसार गर्ने गर्छन्। कृषिका निकायहरू छन्, जस्तै कृषि शाखाहरू छन्, नगरपालिकामा छन्, त्यसै गरी कृषि ज्ञान केन्द्र, कृषि विकास कार्यालयहरू जिल्लामा उपस्थित छन्। प्रधानमन्त्री कृषि आधुनिकरण राष्ट्रिय कृषि आधुनिकरण परियोजना छन्। यिनीहरूले चाहिँ जहाँ चाहे यो समस्या देखिएको छ, धानको किसानहरू छन्, उहाँ कहाँ डाइरेक्टली गएर आफ्ना लोकल व्यक्तिहरूद्वारा स्थानीय व्यक्तिहरूको मार्फतबाट यो सूचना प्रवाह गर्न सक्नुहुन्छ। उहाँहरूले चाहिँ पानीको निकासको व्यवस्था गर्न सक्नुहुन्छ, उहाँहरूको हातमा छन्। उहाँहरूले चाहिँ जुन सिँचाइ सिंचित खेतहरू छन्, त्यो खेतहरूबाट कसरी पानीको निकासको व्यवस्था गर्ने उहाँहरूलाई थाहा हुन्छन्। कुन खेत कस्तो छ, कहाँको लोकेशनमा, कुन स्थानमा डुबानमा हुन सक्छन्, कुन हुँदैनन्, त्यही अनुसार निकासको व्यवस्था गरिदियो भने यो धान चाहिँ डुब्न पाउँदैन र धेरै हदसम्म क्षतिबाट बचाउन सक्छन्।
1: अन्नको भण्डार चाहिँ मधेस प्रदेश, तपाईँ चाहिँ नार्कको एउटा अनुसन्धान कार्यक्रम केन्द्र अन्तर्गत चाहिँ हरदिनाथमा हुनुहुन्छ। अब त्यस आसपास क्षेत्रको किसानहरू जानेर धान निकै महत्वपूर्ण बाली पनि हो, उहाँहरूलाई चाहिँ अबको सल्लाह चाहिँ के छ, खास गरी तपाईँ आफ्नो क्षेत्रको हेर्ने हो भने?
0: त्यो क्षेत्रमा विशेष गरी सोना मनसुली, मधेस प्रदेशमा सोना मनसुली बढी लगाइन्छ, इन्डियन जात हो। त्यसै गरी अर्को चाहिँ हामीसँग छ सावा मनसुली, नेपाली जात छ। सावा मनसुली व्यापक रूपमा त्यहाँ लगाउने गर्छन् किसानले, सोना मनसुली लगाउने गर्छन्। सोना मनसुलीमा एउटा शीत ब्लाइट रोग देखिन्छन्। शीत ब्लाइट भनेको डाँठमा चाहे डरुवा हुने हो,
1: त्यो यस वर्ष देखिएको छ कि?
0: देखिएको छ, प्रत्येक वर्ष देखिन्छ, तर त्यसको उत्पादन बढी देखिएकोले किसानहरू त्यो धानलाई छोडिरहेको छैन। अर्को चाहे सावा मनसुलीमा के छ भने यसमा चाहिँ विशेष समस्या भनेको यो फल्स स्पट, कालो पोके देखिने हुन्छन्। सावा मनसुली त्यसै गरी गंगा सागर एक दुई, हरदिना छ, यी धानहरू किसानहरूले नेपाल तराईमा व्यापक रूपमा लगाउने गर्छन् र यी धानहरूमा कालो पोकेको सम्भावना बढी देखिन सक्छन्, किनभने अहिले आर्द्रता पानीको बढेको छ, केही दिनपछि तापक्रम बढ्छ, जसले गर्दाखेरि त्यसको स्पोरहरूलाई फैलिन सहयोग गर्छन्। यस्तो कन्डिसनमा उहाँहरूले एउटा ढुसीनाशक विषादी चाहे अहिले पानी पर्ने बन्द भइसकेपछि एकचोटि कम्तीमा स्प्रे गरिदियो, 2 ml कपरअक्सी क्लोराइड र कासुगा माइसिन, यो दुवै मिलाएर अथवा एउटा मात्र कपरअक्सी क्लोराइड 2 ml प्रति लिटर पानीमा मिलाएर आफ्नो धानको खेतमा छर्दियो भने जुन कालो पोकेको समस्या छ त्यसबाट निराकरण हुन्छ र धानको क्वालिटी गुणस्तर रहिरहन्छ। इनकेस यो उहाँहरूले छर्नु भएन भने धानको गुणस्तरमा यसले ठूलो प्रभाव पार्छ, गुणस्तर खस्किन सक्छ।
1: अन्य क्षेत्रमा चाहिँ धान बालीमा त्यस्तो अहिले असोज चाहिँ पहिलो हप्तासम्म त्यस्तो समस्या गुनासाहरू आएको छन् नार्क यस्तो निमातहतका निकाय अन्तर्गत र तपाईँहरूसँग पनि?
0: पहिलाका अभ्यासहरू हेर्दाखेरि मैले भने सावा मनसुली, हरदिना छ लगायत अन्य धानहरूमा कालो पोकेको समस्या सावा मनसुलीमा त व्यापक देखिन्छ, हरदिना छमा पनि देखिन्छ। त्यसै गरी अन्य धानहरूमा जस्तै हाइब्रिड जति पनि धानहरू छन् त्यसमा कालो पोके अत्यन्तै देखिन्छ, त्यो देखिँदै आएको हो र धेरै किसानहरूलाई यस्तो बारेमा सूचना नै छैन, के गर्ने होइन, त्यस कारणले गर्दा उहाँहरूले क्षति बेहोरिराख्नु भएको छ। त्यसै कारणले हामीले कालो पोकेलाई हटाउनको लागि, धानको गुणस्तर कायम गर्नको लागि पनि एकचोटि चाहे 2 ml प्रति लिटर पानीमा कपर अक्सी क्लोराइड अथवा अन्य कुनै यो ढुसीनाशक विषादी छर्दियो भने त्यो समस्याबाट निराकरण हुन्छ र हाम्रो धान सेफ रहन्छ।
1: अहिले जुन परिरहेको झरी छ, झरिरहेको चाहिँ पानी छ र त्यो पानी, यो झरी र आउन सक्ने चाहिँ सम्भावित भेलबाढी, यसले चाहिँ धानमा अहिले भइरहेका रोगहरू फैलाउन अथवा अरू माध्यमबाट चाहिँ क्षति गर्न त्यस्तो भूमिका खेल्छ कि खेल्दैन? पहिलाहरू त्यस्तो अभ्यास हामीले देखेको अनुसन्धानमा त्यस्तो छ कि छैन?
0: छ, अहिले यसले धेरै ठूलो भूमिका खेल्छ। मैले भने धान पसाइरहेको छ, बाला निस्किरहेको छ, यो बेला पानी पर्छ भने अहिले चाहे जुन ढुसीहरू छ त्यो फैलिने बेला हो, तापक्रम बढ्छ, पानीमा यो हावामा पानीको मात्रा आर्द्रता बढ्छ भने अथवा ह्युमिडिटी बढ्छ भने, तापक्रम पनि 20-25 डिग्री भन्दा बढ़ी छन् र पानीको आर्द्रता बढ़ी छ, ह्युमिडिटी बढ़ी छ भने त्यो बेला जुन ढुसीहरू छन् त्यो व्यापक रूपमा फैल्न सक्छन्। त्यसै कारणले यसले चाहे ढुसीहरूलाई फैल्नलाई ठूलो सहयोग गर्छ र धानमा रोग लगाउनलाई ठूलो यसले असर गर्छन्। त्यसै कारणले यस्तो बेलामा चाहिँ हामी आफ्नो खेत बाली जुन छन्, धानको बारी छन्, त्यसलाई निगरानी गरिराख्नु पर्छ। अलिकति पनि समस्या देखियो भने कृषि विज्ञलाई सम्पर्क गरेर देखाउने र सक्दो त्यसको निराकरण गर्ने अभ्यास गर्नुपर्छ।
1: भनेको झरी परिरहँदाखेरि निगरानी गर्न जाने त अब किसानहरूलाई सम्भव हुँदैन, त्यो कार्य चाहिँ कति दिनमा चाहिँ गर्ने अथवा कहिले गर्ने?
0: झरी परिसकेपछि हामीले दुई चार दिनमा हेरेपछि हेर्छौ धानमा यस्तो हाम्रो कुन धानको जात लगाएका छौ, जस्तै हाइब्रिड लगाएका छौ, सावा मनसुरी लगाएका छौ भने यस्ता जातहरूमा कसैलाई नसोधिकन पनि एकचोटि स्प्रे गरिदियो भने आफ्नो धान सुरक्षित राख्न सक्छ।
1: भनेको किसान आफैले पनि त्यसो गर्न सक्छ,
0: आफै किसानले गर्न सक्नुहुन्छ।
1: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवा आजको कुराकानीमा हामीसँग हुनुहुन्छ र यो कुराकानीको हामी अन्तिमतिर पनि छौं। बुधबारदेखि झरी पर्ने क्रम चलिरहेको छ र अझै पानी झरी थपिन सक्ने, कतिपय ठाउँमा चाहिँ ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखा र सम्बन्धित निकायहरूले सचेतना सन्देशहरू प्रवाह गरिरहेका छन्। पर्सी आइतबारसम्म नै पानी पर्न सक्ने सम्भावना रहेको छ, यो पूर्व सूचनाहरू तपाईँहरूले प्राप्त गरिसक्नु भएको छ र यही बेला मुख्य धान बाली र अन्य बालीहरूका विषयमा चाहिँ कसरी सचेत रहने, किसानहरूले के गर्ने भन्ने विषयलाई हामीले आजको कार्यक्रममा जोडिरहेका छौं। हामीले मौसमका कुराहरू गर्यौं, चर्चाका कुराहरू गर्यौं, पूर्वानुमान अनुसार चाहिँ पानी परिरहेको कुराहरू पनि गर्यौं, नार्कको कृषि मौसम सल्लाह बुलेटिनले दिएका जुन किसानका लागि उपयोगी सन्दर्भ सामग्रीको पनि हामीले चर्चा गर्यौं। अब यस्ता जानकारी यस्ता चाहिँ क्षति न्यूनीकरणमा चाहिँ महत्वपूर्ण हुन्छन्, तपाईँले पनि भन्नुभयो। अन्त्यमा अब किसानका लागि यो तीन दिनको जोखिमपूर्ण अवस्थामा चाहिँ आफ्नो सुरक्षा र त्यसै गरी बालीको सुरक्षाका लागि पनि केही छ कि?
0: मुख्य गरी तीन दिन भारी वर्षा हुँदैछन् भनेर जुन आकलन गरिएको छ त्यसै अनुसार वर्षा भयो भने वर्षाको समयमा सक्दो घरबाट ननिस्कने, सुरक्षित स्थानमा बस्ने र त्यसपछि मात्र हामीले बालीलाई हेर्न सक्छौ। तीन दिन वर्षा भइसकेपछि सकेपछि वर्षा समाप्त भएपछि मात्र आफ्नो खेत बालीको निगरानी गर्न जाने, यदि घरको नजिकै खेत छ भने त्यसमा पानीको निकासको व्यवस्था गरिदिने, पानीको निकास हुँदैन भने हामीले कसै कसैले हतारमा चाहिँ अब पानी पर्छन् चार दिन अहिले नै बाली काटौ भनेर पनि लाग्न सक्छन्, त्यस्तो नगर्ने, त्यो त्यस्तो दुःख गर्दाखेरि दुःख पनि हुन्छ काम गर्नेको र त्यसपछि बाली पनि राम्रोसँग धान पनि भिजेको हुन्छ, गुणस्तरीय हुँदैनन्, त्यस्ता काम गर्नु हुँदैन। युरिया मलको प्रयोग नगर्ने, जुनसुकै विषादीहरू अथवा मलहरू छन्, फर्टिलाइजरहरू छन्, यिनीहरूको प्रयोग नगर्ने र आफू पनि यो यसको बारेमा जानकारी लिने प्रयास गर्ने, अरू आफ्ना साथीभाइलाई पनि यसको बारेमा इन्फर्मेसन सेयर गर्यो भने सबैको सुरक्षा रहन्छ।
1: अनि मौसम खुलेको कति दिनदेखि धान खेत पस्ने त?
0: मौसम खुलेको एक दुई दिनमा धान खेतमा जहाँ हामी गएर निरीक्षण गर्न सक्छौ।
1: त्यसपछिको सुरक्षित भण्डारणको सन्दर्भमा चाहिँ के महत्वपूर्ण हुन्छ?
0: मुख्य गरी हामीले धानलाई पर्याप्त मात्रामा जब धान जुन धान चाहिँ पसाइसकेपछि पाकिरहेको छ, मौसम खुलिसकेपछि वर्षा रोकिसकेपछि दुई दिनमा तीन दिनमा तीन दिन घाम लाग्न दिने, त्यसपछि खेतको पानी पनि सुक्छ, त्यसपछि मात्र धानलाई चाहिँ हामीले कटान गर्नुपर्छ, काट्नुपर्छ। त्यो काटिसकेपछि त्यसलाई पर्याप्त मात्रामा घाममा सुकाउने, सुकाइसकेपछि मात्र भण्डारण गर्ने, भण्डारण गर्दा पूर्ववत भनिएका कुराहरू जस्तै बोझो निम यिनीहरूको पात मिलाएर भण्डारण गर्दाखेरि धानलाई र प्रत्येक तीन महिनादेखि चार महिनामा एकचोटि धानलाई सुकायो भने धानको घुनहरू पुतलीहरू सबैबाट बचाउन सकिन्छ।
1: भण्डारणको असावधानीले हुने क्षति पनि छ प्रमुख बाली धानमा भनेर चाहिँ चर्चा गरिन्छ, त्यो क्षति न्यूनीकरणका लागि गर्न सकिने कुरा छँदै भए क्षति चाहिँ कस्तो छ? किसानहरूले वर्षभरि दुःख गर्दाखेरि भित्र्याउने बेला र भण्डारणको बेला चाहिँ ध्यान नदिँदा हुने क्षति नोक्सानी चाहिँ कस्तो छ?
0: यो भण्डारणले धेरै ठूलो असर गर्ने गर्छन्। सामान्यतया भण्डारण राम्रोसँग गरिएन भने 20-25% क्षति गर्न सक्छ, होइन 20-25% भनेको धेरै ठूलो हो, 100 मा 25 किलो जस्तै हुन गयो। त्यसै कारणले भण्डारणमा विशेष ध्यान दिनुपर्छ र हामीले पनि जुन भण्डारण जुन किसिमको हुनुपर्ने हो व्यवस्था त्यो व्यवस्था अझै गर्न सकेका छैनौ। अरू ठाउँहरूमा के सिलो भने एउटा ठूल्ठूला सिलोहरू हुन्छन् जहाँ भण्डारण गर्ने गर्छन् सामूहिक रूपमा किसानहरूले, हामी कहाँ त्यो व्यवस्था छैन, हामी कहाँ भकारी छन्, बोरा छन्, सानो सानो किसानहरू छन्, होइन। त्यस कारणले गर्दा जे भण्डारण जसरी गरिन्छ त्यसलाई हामीले बुझेर गर्ने हो, भण्डारण गर्दाखेरि ध्यान दिनुपर्ने त्यही हो, सुकाउनु पर्यो राम्रोसँग। सुकाइसकेपछि त्यही विभिन्न जुन हाम्रो यदि बिउको लागि भण्डारण गर्ने हो भने सेल्फोस लगायत सेल्फोस जस्तै अन्य जुन हामीसँग ढुसीनाशक विषादीहरू छन् तिनीहरू प्रयोग गर्न सक्छौं। आफ्नै खायनको लागि हो भने जहिले पनि प्राकृतिक विषादीहरूको प्रयोग गर्नुपर्छ, प्राकृतिक सुरक्षित वस्तुहरूको प्रयोग गर्नुपर्छ जसले हामीले खाँदा पनि केही असर नगरोस्।
1: डाक्टर उज्जवल कुमार सिंह कुशवाजी हो, खास गरी किसानको चाहिँ गाह्रो साह्रो तपाईँले पनि भनिहाल्नुभयो, जलवायु जन्य फेरबदल छ, धान लगाउने अथवा रोपाईका बेला चाहिँ पानी पर्दैन, रोपाई सकिसक्ने बेलातिर चाहिँ धेरै पानी पर्छ, अहिले मौसम हेर्ने हो भने तीन चार दिन यसरी चाहिँ अनुकूल छैन, तपाईँले चर्चा गर्दाखेरि धानका लागि सामान्य पानी चाहिँ राम्रै होला भनेर पनि जोड्नुभयो, कतै कतै भेलबाडीले क्षति गर्ला त्यो अलग समस्या रह्यो र किसानले चाहिँ त्यसका लागि चाहिँ पूर्व तयारी गर्नु पर्यो। यस्ता कुराहरू छन्, क्षति चाहिँ किसानले चाहिँ बेहोर्नुपर्छ, सरकारले चाहिँ कृषि उत्पादन धान बालीको चाहिँ उत्पादन उत्पादकत्व बढाउने प्राथमिकताको का कुराहरू चाहिँ गरिरहन्छ, नार्कले पनि तपाईँहरूले अनुसन्धान हामीले गरिरहेका छौं, प्रसारका कामहरू भइरहेका छन् भनेर भन्नुभयो। खास गरी क्षति बेहोर्ने र खास किसान नै त्यसको चाहिँ मर्कामा पर्नुहुन्छ, आउँदा दिनमा किसानलाई चाहिँ खेती म गर्न सक्छु र यसको चाहिँ क्षति पूर्ति व्यवस्थापन पनि हुन्छ, क्षति घाटा चाहिँ मैले बिहोर्नु पर्दैन भनेर चाहिँ एउटा ढुक्क हुने वातावरण, मौसमबाट पनि अनुकूल हुने वातावरण, साथसाथै सम्बन्धित निकायबाट पनि ढुक्क हुन सक्ने अवस्था बनाउन चाहिँ के गर्न सकिएला त?
0: यसमा विशेष गरी सरकारले सूचनाको समय समयमा प्रवाह गर्नु पर्यो। सरकारले जलवायु अनुकूलित जातहरूको विकास गर्नको लागि विशेष किसिमको परियोजनाहरू ल्याउनु पर्यो, जसले गर्दाखेरि छिटोभन्दा छिटो त्यस्ता जातहरू किसान कहाँ जान सकोस्। डिसिमिनेसनका प्रसारका प्रविधिहरूलाई स्ट्रङ बनाउनु पर्छ।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका बडी डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गो चिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-562-707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाक तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाक तथा उपचार सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
4: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
7: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
7: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
8: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
7: कार्य रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
8: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
9: बिरामी जाँचने मिति यही असोज 10 गते शनिबार।
10: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.aspatiicare.com।
13: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
14: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
13: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
14: ए ठिकै छ, म जानका धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी दिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
17: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
16: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
17: उपलब्ध। शल्यक्रियाहरू,
16: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
17: बालबालिकाको न्युरो सर्जरी,
16: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
17: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
16: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
17: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 9790965255।
18: मध्य पश्चिम ट्राङ्क, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सल्यानको दारमा गाउँपालिकामा तीव्र रूपमा फैलिएको स्क्रब टाइफसको संक्रमण अन्य पालिकामा पनि देखिएको छ। बागसौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा गरिएको परीक्षणमा थप 16 जना स्क्रब टाइफस संक्रमण पुष्टि भएको हो। बागसौर नगरपालिकामा हिजो सञ्चालन गरिएको स्वास्थ्य शिविरमा उच्च ज्वरो आएका 254 जना मध्ये 111 जनाको रक्त परीक्षण गर्दा 10 जना महिलामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। शिविरमा 181 महिला र 73 जना पुरूषले स्वास्थ्य सेवा लिएका थिए। स्क्रब टाइफस तथा डेंगीको संख्या भएका 111 जनाको रक्त परीक्षण गरिएको थियो। संक्रमण पुष्टि भएका बिरामीलाई आवश्यक परामर्श र औषधि उपचार गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिनुभयो। यसैगरी छत्रेश्वरी गाउँपालिका 5 स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेख पोखरामा पनि 10 जनाको स्क्रब टाइफस परीक्षण गर्दा 6 जनामा संक्रमण पुष्टि भएको मेडिकल अधिकृत डाक्टर विकास केसीले जानकारी दिनुभयो। यसअघि असोज 5 गतेसम्म दार्मा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्था तथा पोलिक्लिनिकमा गरिएको परीक्षणबाट 60 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको थियो। संक्रमणका कारण उत्पन्न जटिलताबाट दार्मा गाउँपालिकामा हालसम्म 8 जनाको मृत्यु भएको छ। बंगालको खाड़ीमा विकसित बलियो न्यूनचापीय प्रणालीको प्रभावले आगामी 3 दिन लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने भएको छ। केही स्थानमा छोटो समयमै भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले प्रदेशका सबै जिल्लालाई सतर्क रहन ओरेन्ज अलर्ट जारी गरिएको जल मौसम कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले बताउनुभयो। मौसम पूर्वानुमान अनुसार वर्षा गराउने प्रणालीका कारण पहाड़ी क्षेत्रमा लगातार वर्षा हुन सक्ने र त्यसको प्रभावले नदी तथा खोलाको जल सतह बढ़न सक्ने सम्भावना रहेको छ। कतिपय नदीमा जल सतह सतर्कता तहदेखि खतराको तह आसपास पुग्न सक्ने भएकाले नदी तटीय तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो। आगामी 3 दिन अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने तथा स्थान केन्द्रित रूपमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यसका साथै नेपालमा मनसुनी वायु र पश्चिमी वायुको समेत आंशिक प्रभाव कायम रहेकाले वर्षाको गतिविधि बढ़न सहयोग पुगेको मौसम पूर्वानुमानमा उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत र चीनको नेतृत्वमा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम स्थापनाको प्रस्ताव गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको 21 औं महासभामा आज सम्बोधन गर्दै प्रधानमन्त्रीले हिन्दुकुश हिमालयन क्षेत्र करिब 2 अर्ब मानिसको पानी पारिस्थितिक प्रणाली कृषि र जीविकोपार्जनसँग जोड़िएको उल्लेख गर्दै हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो। प्रस्तावित संयन्त्र मार्फत सेटेलाइट तथ्याङ्क तथा विशेषज्ञता आदान प्रदान गर्ने जोखिमयुक्त हिमतालको निगरानी गर्ने संयुक्त पूर्व सूचना प्रणाली बलियो बनाउने तथा विपदका समयमा सीमापार सहायता समन्वय गरिने उहाँको भनाई रहेको थियो। प्रधानमन्त्री शाहले हिमालयलाई खण्डित सूचनाको सीमारेखा नभई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपालले आफ्नो पारिस्थितिक योगदान भन्दा बढ़ी विश्वव्यापी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उहाँले नेपालको भूभागको करिब आधा क्षेत्रमा वन पुनर्स्थापना भएको जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले बढ़दो विपदसँग जुझ्न नेपालले अझ धेरै तयारी गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो। प्रधानमन्त्री शाहले 1 महिना अघि नेपालको हिमाली क्षेत्रमा आएको बाढ़ीको विपद नेपालमा मात्र सीमित त्रासी नभई विश्वका लागि चेतावनी भएको बताउनुभयो। र भारतमा तयारी र कच्चा दुवै प्रकारको खानेतेलको आयात महसुलमा परिवर्तन गरिएको छ। तेस्रो मुलुकबाट कच्चा आयात गरेर प्रशोधनपछि तयारी खानेतेल भारत निर्यात गर्दै आएका नेपाली उद्योगीलाई भारतको यस्तो परिवर्तनले ठूलो असर पार्ने भन्दै चिन्ता गरिएको छ। कच्चा पदार्थ वा कच्चा तेल आयात गर्दा नेपाल उद्योगीले
भन्सार महसूल बुझाउँछन्। त्यो कच्चा पदार्थ प्रशोधन गरेर निर्यात गर्दा पहिले बुझाएको महसूल फिर्ता पाउँदै आएका छन्। साफ्टा अन्तर्गत भारतमा तेलको निर्यात 0% भन्सार महसूलमा भइरहेको छ। यो सहुलियत पाइरहेका उद्योगीका लागि भारतले कच्चा तेलको महसूल 16.5% 11.5% झारेपछि भने प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा पुगेको पशुपति खाद्य तेल उद्योग प्रणालीका निदेशक अमित सारडाले बताउनुभयो। भारतमा महँगी बढ़ेपछि नागरिकलाई राहत दिनका लागि 5 प्रकारका तेलको महसूल घटाइएको हो। अर्जेन्टिना, ब्राजिल, चीन लगायतका देशबाट ल्याइएको कच्चा भटमास, सूर्यमुखी र पाम तेल नेपालमा प्रशोधन गरेर भारतमा निर्यात गरिने नेपालको कुल निर्यात उच्च रूपमा बढ़ेको देखिएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामै नेपालले 76 अर्ब 58 करोड़ 75 लाख रूपियाँको वस्तु निर्यात गरेको थियो। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट चिया पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
6: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
5: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू: महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
6: बिरामी
7: जाँच हुने मिति यही असोज 10 गते शनिबार।
8: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
9: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, फोन नम्बर 082-562-523, 98-478-1617 र 98-478-3645।
11: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
12: नमस्ते नमस्ते,
13: कता हिँड्नु नि बाबु? बजारतिर नि
14: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
15: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
16: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो घर पर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
15: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही, दाङ।
6: सम्पर्क मोबाइल 98-477-2770
7: र 98-578-3689।
17: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
18: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
17: हुलास फुड्सका उत्पादहरू: हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
18: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
17: हुलासले बनाउँदैछ परिवार एक साथ।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-85-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
21: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
22: उपचार हुने रोगहरू:
21: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
0: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
21: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
0: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
21: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
0: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
21: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
19: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराही 15 बिपी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
22: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
22: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
23: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
24: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
25: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
24: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
25: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
24: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
25: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
24: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
25: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
24: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
25: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
24: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
25: सम्पर्क नम्बर 082-560-23।
24: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: सुर्गुद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गुद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् जी

0: इट लाइक प्रो
1: राशिता पाव फ्रम टुल्यान्ड प्रसाद
2: जयसमा हाम्रो पात्रो
3: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67487

0: वायनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: मध्यपश्चिम ट्राङ चेक यति बेला बिहानको 10 बजेको छ।

सिम्हाइल दादेबाब सालको नमस्कार। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रूपन्देही स्थित साई कृपा चिया उद्योग प्रणालीद्वारा उत्पादित साई कृपा गोल्ड चिया दूषित पाइएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभाग तथा माताहतका निकायबाट गरिएको बजार अनुगमन र निरीक्षणका क्रममा संकलित नमूना प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ दूषित पाइएको विभागले जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 दफा 38(2) प्रावधान बमोजिम विभागका महानिर्देशक संजीव कुमार कर्णको निर्णय अनुसार सम्बन्धित उत्पादकलाई उक्त ब्याजका सम्पूर्ण चिया बजारबाट तुरन्त फिर्ता गर्न आदेश जारी गरिएको हो। विभागका अनुसार ब्याज नम्बर 83D05 र उत्पादन मिति जुलाई 2026 रहेको 1 किलो तौल भएको साई कृपा गोल्ड चियालाई बजारबाट फिर्ता लिन विभागले निर्देशन दिएको हो। साथै ऐनको सही दफाको उपदफा 4 बमोजिम उक्त चियाको बिक्री वितरण नगर्न र नगराउन समेत सचेत गराइएको छ। उक्त ब्याजको चिया मानव स्वास्थ्यका दृष्टिकोणले दूषित देखिएकाले बजारमा उपलब्ध सबै परिमाण तत्काल फिर्ता लिन उद्योगलाई निर्देशन दिएको विभागले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सल्यानको दार्मा गाउँपालिकामा तीव्र रूपमा फैलिएको स्क्रब टाइफसको संक्रमण अन्य पालिकामा पनि देखिएको छ। बाक्सौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा गरिएको परीक्षणमा थप 16 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको हो। बाक्सौर नगरपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा उच्च ज्वरो आएका 254 जनामध्ये 111 जनाको रक्त परीक्षण गर्दा 10 जना महिलामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। शिविरमा 181 महिला र 73 पुरूषले स्वास्थ्य सेवा लिएका थिए। स्क्रब टाइफस तथा डेंगीको शंका भएका 111 जनाको रक्त परीक्षण गरिएको थियो। संक्रमण पुष्टि भएका बिरामीलाई आवश्यक परामर्श र औषधि उपचार गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिनुभयो। यसै गरी छत्रेश्वरी गाउँपालिका 5 स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेख पोखरामा 10 जनाको स्क्रब टाइफस परीक्षण गर्दा 6 जनामा संक्रमण पुष्टि भएको मेडिकल अधिकृत डाक्टर विकास केसीले जानकारी दिनुभयो। यसअघि पनि असोज 5 गतेसम्म दार्मा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्था तथा पोलिक्लिनिकमा गरिएको परीक्षणबाट 60 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको थियो। संक्रमणका कारण उत्पन्न जटिलताबाट दार्मामा हालसम्म 8 जनाको मृत्यु भएको छ। बंगालको खाड़ीमा विकसित बलियो न्यून चापीय प्रणालीको प्रभावले आगामी 3 दिन लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने भएको छ। केही स्थानमा छोटो समयमै भारीदेखि धेरै वर्षा हुने सम्भावना रहेकाले प्रदेशका सबै जिल्लालाई सतर्क रहन ओरेन्ज अलर्ट जारी गरिएको जल मौसम कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले बताउनुभयो। मौसम पूर्वानुमान अनुसार वर्षा गराउने प्रणालीका कारण पहाड़ी क्षेत्रमा लगातार वर्षा हुन सक्ने र त्यसको प्रभावले नदी तथा खोलाको जल सतह बढ़न सक्ने सम्भावना रहेको छ। कतिपय नदीमा जल सतह सतर्कता तहदेखि खतराको तह आसपास पुग्न सक्ने भएकाले नदी तटीय तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। र प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत र चीनको नेतृत्वमा हिमालयन क्लाइमेट रेलिजियन्स मेकानिजम स्थापनाको प्रस्ताव गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको 2100 महासभालाई आज सम्बोधन गर्दै उहाँले हिन्दुकुश हिमालय क्षेत्र करिब 2 अर्ब मानिसको पानी पारिस्थितिक प्रणाली कृषि र जीविकोपार्जनसँग जोड़िएको उल्लेख गर्दै हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो। प्रस्तावित संयन्त्र मार्फत सेटेलाइट तथ्याङ्क र विशेषज्ञता आदान प्रदान गर्ने जोखिमयुक्त हिमतालको निगरानी गर्ने संयुक्त पूर्व सूचना प्रणाली बलियो बनाउने तथा
विपदका समयमा सीमापार सहायता समन्वय गरिने उहाँको भनाई रहेको थियो। प्रधानमन्त्री शाहले हिमालयलाई खण्डित सूचनाको सीमारेखा नभई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपालले आफ्नो पारिस्थितिक योगदान भन्दा बढ़ी विश्वव्यापी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उहाँले नेपालको भूभागको करिब आधा क्षेत्रमा वन पुनस्थापना भएको जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले बढ़दो विपदसँग जुझ्न नेपालले अझ धेरै तयारी गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो। प्रधानमन्त्री शाहले एक महिना अघि नेपालको हिमाली क्षेत्रमा आएको बाढ़ीको विपद नेपालमा मात्र सीमित त्रासी नभई विश्वका लागि चेतावनी भएको बताउनु भएको छ। हवस् त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: जो तपाईलाई पाइल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, बुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्, यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944, 98 4 91 93 944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
6: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
4: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध, शल्यक्रियाहरू,
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बाल बालिकाको न्युरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन, मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
11: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ?
11: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
11: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
12: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
13: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
12: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
13: बिरामी
14: जाँच हुने मिति यही असोज 10 गते शनिबार।
15: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, फोन नम्बर 082562023, 9847188617 र 9847835645।
16: हजुर, गजबको अफर आयो, हजुर गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, शेयर गर्नुहोस्। 500 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्।
17: संचालक नरेश कुमार श्रेष्ठ।

0: देखि धेरै धेरै धन्यवाद भन्न चाहन्छु किनकि यो क्षेत्रमा उहाँहरू जस्तो नहुनु भएको भए होइन हामी जस्तो मान्छेहरूले अवसर पाउन धेरै गाह्रो हुन्छ
1: भनेपछि रमेशजीले नवकलाकारलाई चाहिँ राम्रै स्थान दिनुहुँदो रहेछ जे बोलिन्छ नि त्यो बोलेका कुरा चाहिँ पूरा गर्ने रमेशमा रहेछ
0: एकदम एकदम एकदम
1: भनेपछि यतिखेर जसरी सुरेशले आज विश्वास गर्नुभयो त्यो विश्वासमा एक दुई हुनै सकेन तलमाथि हुनै सकेन त्यसैले आम श्रोता दर्शक जो हामीलाई सुन्दै हुनुहुन्छ भने मजासँग गीत गर्नको लागि चाहिँ रमेश परियारलाई सम्झिँदा भयो
0: एकदम
1: रमेश परियार सुन्दै हुनुहुन्छ भने पक्कै पनि यो तपाईँको अगाडि हामीले चर्चा गरेको होइन तपाईँको कामको तपाईँको मेहनतको र तपाईँले जुन खालको व्यवहार गर्नुभयो नि रमेशजी त्यही खालको अथवा त्यही कामको हामीले चाहिँ चर्चा मात्र गरेका हौं केही भन्दै हुनुहुन्थ्यो
0: नयाँ आउनेहरूको लागि जुन यो क्षेत्रमा धेरैसँग मतलब भौतारेर हिँड्नुपर्ने अवस्था छैन कि
1: छैन
0: तपाईँ आउनुहोस् रमेश दाईसँग भेट्नुहोस् दाई म यस्तो गर्छु यस्तो गर्नु पर्यो दाई
1: त्यति मात्र नभएर राम्रो गीत यदि तपाईँसँग छन् भने पनि सुरेशजी पनि तयार हुनुहुन्छ अब यो पहिलो चरण आयो पहिलो चरण सुन्दै कस्तो मिठो होइन विशेष गरी यो क्षेत्रका दिग्गज व्यक्ति राजु परियार जसको नाम लिँदा पनि लोकदोहोरीको क्षेत्रमा गर्वले छाती चौडा हुन्छ होइन उनै राजु परियारको सामिप्यतामा रहेर अनि त्यहाँ चाहिँ अन्य शिव हमालदेखि लिएर अन्य धेरै कलाकार संचारकर्मीको माझमा विमोचन गर्दाखेरिको त्यो पल कस्तो थियो सुरेशजीको चाहिँ अनि तपाईँले जुन सोचका साथमा विमोचन गर्ने भन्न निरो गर्नुभयो विमोचन भयो त्यसले पब्लिस भयो पब्लिसिटी पनि राम्रै भयो कस्तो भयो त्यो अलिकति सुनाउनुहोस् न
0: यो त मैले नसोचेको भन्दा धेरै माथिको कुरा एकदम एकदम आदरणीय दाई हाम्रो रमेश परियार दाई हुनुहुन्छ बाबु अब पहिलो चरण हो तिम्रो पनि यसमा त अब पहिलो इन्ट्री हो यसलाई केही आकर्षक बनाउन भन्ने दाईले भन्नु हुन्छ दाई म यस क्षेत्रमा चाहिँ नयाँ भए पनि हजुरले सकेसम्म कसरी हुन्छ के अरे हुन्छ गर्नु पर्यो दाई भनेको मैले
1: दाईले के उहाँले प्रस्ताव राख्नुभयो यो खालको हुन्छ यो खालको चाहिँ पब्लिसिटी हुन्छ त्यसले गर्दाखेरि यसरी गरौं भन्दाखेरि सुरेशजीले ओके गरिदिनु भयो होइन त्यसपछि एउटा तारतम्य बन्यो राजु परियारदेखि लिएर यो क्षेत्रका दिग्गज व्यक्तिहरूसँग बसेर गीतको विमोचन भयो विमोचन भएपछि गीत बजारमा आयो कति राम्रो चर्चा गर्नुभएको थियो त्यहाँ राजु परियारले
0: एकदम
1: होइन उहाँको यो शब्दले चाहिँ खायो है होइन जनजीव्रमा त असाध्यै झुन्डिएको छ पछिल्लो समय मान्छे भ्युजको पछाडि कुद्छन् भ्युज नै सर्वे सर्वा होइन भन्छु म चाहिँ किनभने एउटा राम्रो सृजना तपाईँसँग छ त्यो सृजनाले आम जनमानसको मन जितेको छ र त्यो जनजीव्रोमा जब सुन्छन् सुनिसकेपछि तपाईँलाई राम्रो प्रतिक्रिया दिन्छन् भने सबैभन्दा उत्कृष्ट गीत नै त्यही हो कि त्यसैले भ्युजको पछाडि लाग्ने साथीहरू पनि हुनुहुन्छ र भ्युज भएन भनेदेखि मेरो गीत चलेन भन्ने मान्यतालाई चाहिँ हामी चेर्न चाहन्छौ होइन राम्रो गीत बनेको छ भने त्यो कालाजी भनेर बस्छ आज नरुचाएर के भयो दस वर्ष पछिका श्रोताहरूले त्यो गीतलाई खोजी खोजी सुन्नेछन् नि त
0: होइन
1: के छ अब यो बजारमा आइसकेपछि प्रतिक्रिया कस्तो आयो तपाईँलाई
0: चाहिँ एकदम साथी सर्कलमा चाहिँ एकदम पोजिटिभ कमेन्ट आएको छ राम्रो गर्नुभएको छ दाई बधाई छ होइन अब आउने प्रोजेक्टहरूमा नि यसरी नै राम्रो गर्दै जानुहोला भनेर उहाँहरूको एकदम सल्लाह सुझाव एकदम राम्रो आइरहेको छ अब यो चिजलाई चाहिँ हामीले मतलब एउटा फिडब्याकको रूपमा लिएर त्यसलाई नै हामी फलोअप गर्दै जानेछौँ
1: यो गीत तयार गर्नको लागि त टिम नै चाहिन्छ
0: एकदम एकदम
1: रमेशजीले लय शब्द गर्नुभयो शीतल र दीपिकाले गाउनुभयो अभिनयमा तपाईँ हुनुहुन्छ सुरेशजी हुनुहुन्छ अनि अरू को हुनुहुन्छ सञ्जना गुरुङ हुनुहुन्छ होइन र त्यो भिडियो पनि कति राम्रो बनेको के
0: हाम्रो आदरणीय डाइरेक्टर साहब प्रसन्न विश्वकर्माजी हुनुहुन्छ एकदम राम्रो गरिदिनु भएको छ जबकि मलाई त नाच्नै नआउने मान्छेलाई तीन दिनमा यतिको पर्फेक्ट डान्सर बनाइदिनु
1: भयो भिडियो हेर्दै गर्दाखेरि पनि सुरेश भर्खर साङ्गीतिक बजारमा आएको जस्तो लाग्दैन एउटा प्रोफेसनल एउटा राम्रो जसले आजभन्दा अगाडि पनि धेरै म्युजिक भिडियोहरूमा गरेको जस्तो देखिएको छ होइन त्यो एउटा मेहनत पनि हो त्यहाँ चाहिँ निर्देशकले खेल्ने भूमिका पनि हो र तपाईँको पनि तपस्या त्याग हो नि त होइन म यो गर्छु भन्ने एउटा तपाईँले दत्तचित्त भएर लगनशीलता भनेर चाहिँ म पूरा गर्छु भनिसकेपछि त्यो मिल्छ अरे कि त आँट म पुर्याउँछु भने जस्तै त्यो हुन्छ भनेको र तपाईँको सृजना साँच्चीको त्यहाँ चाहिँ प्रस्फुटन भएको छ।
0: जस्ट यसमा यस्तो भयो तपाईँको मेरो लगाव पनि भयो त्यसमा। उहाँ अब हाम्रो डाइरेक्टर साहब हुनुहुन्छ, उहाँहरूको पनि प्रेसर थियो सकेसम्म कति चाहिँ जति सक्दो चाहिँ बेस्ट दिन पाए हुन्छ भन्ने उनीहरूको पनि एकदम त्यो हुन्छ होइन, किनकि आफ्नो काम हो नि त, कामप्रति लगाव त हुन्छ। तर मैले पनि सकेको गरेँ अनि आदरणीय डाइरेक्टर साहबलाई पनि यहाँदेखि के हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु म, किनकि म नाच्नै नजान्ने मान्छेलाई तीन दिनमा यतिको प्रोफेसनल डान्सर बनाइदिनु भयो है,
1: त्यसको जति चर्चा गरे पनि कमी हुन्छ।
0: हजुर
1: एकदम आदरणीय श्रोता, आज हामीसँग सुरेश नगरकोटी हुनुहुन्छ, उहाँको पहिलो चरण बलको गीत सार्वजनिक भइसकेको छ र छोटो समयमा जनजीव्रोमा एकदम लोकप्रिय छ। एकपटक सुनिसकेपछि त्यो गीत चाहिँ पटक पटक सुन्ने इच्छा लागेर आउँछ है, त्यसैले पनि तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ भने यो गीत पहिलो चरण सर्च गरेर तपाईँले युट्युबमा सुन्न अनि हेर्न सक्नुहुन्छ अनि कलाकारलाई प्रतिक्रिया दिनुहोला। विशेष गरी सुरेशजीहरू तपाईँकै प्रतिक्रियाको एकदम पर्खाइमा हुनुहुन्छ, जे छ तपाईँले त्यो कमेन्ट गरिदिनुभयो भने अझ अगाडि बढ्नको लागि चाहिँ एउटा हौसला मिल्छ, त्यही भएर पनि हामीले तपाईँलाई यी अनुरोधहरू चाहिँ गरिरहेका छौं। आदरणीय श्रोता, देशैभरका 120 भन्दा बढी रेडियो स्टेशनबाट इन्द्रणी लाइभ छ, सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं, टिकटक लाइभमा छौं, नेपाली पात्रो, हाम्रो पात्रो लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि यहाँले मजासँग यो विषयलाई सुनिरहनु भएको छ। अब यतिखेर चाहिँ हामी पहिलो चरण बोलको गीतलाई नै प्रस्तुत गर्छौं रेडियो मार्फत, यो फेसबुक लाइभमा भिडियोमा पनि आउँछ। आज सुरेशजी जसले अभिनय गर्नुभएको छ एकपटक मजासँग त भिडियोमा हेरिदिनु होला, म यहाँलाई यो अनुरोध पनि गर्न चाहन्छु र यतिखेर अब ढिला नगरिकन पहिलो चरणका बारेमा चर्चा गर्यौं, राख्दैछौ गीतलाई।

देशैभरका 120 भन्दा बढी रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला लाइभ सुनिरहनु भएको छ। म चन्द्रमणि तपाईँको साथमा छु भने यतिखेर मसँग आज पहिलो चरणका निर्माता र यसमा असाध्यै राम्रो अभिनय गर्ने सुरेश नगरकोटी हामीसँग हुनुहुन्छ। उहाँहरूको यो प्रस्तुति हामीले कार्यक्रमको शुरूआतमै राखिसकेका छौं र पहिलो चरण सुनिसकेपछि चाहिँ एकदम मजा आउँछ है। जब तीज सकियो नि सुरेश, तीज सकिएपछि यति राम्रो गीत चाहिँ सायद यही नै आएको होला होइन। त्यो मैले पनि भने हाम्रो राजुजीले पनि त्यो दिन एकदम आत्मदेखि खुलेर भन्नुभएको थियो यो पहिलो चरण यसका शब्दहरू होइन, अनि यसको संगीत पक्ष भयो, अनि त्यो ए पहिलो चरण कोरसमा गरे यसले चाहिँ एकदम मन छोयो भन्दै हुनुहुन्थ्यो होइन। आम श्रोतालाई पनि यो गीत मन परेको छ। एकदम पुराना गीतहरू जुन बेला चाहिँ भर्खर लोकदोहोरीको विकास भएको थियो होइन, लोकदोहोरी चाहिँ नेपाली लोक समाजमा चल्दै थियो नेपाली समाजमा त्यो बेलामा आउने खालको गीत जस्तोको यो लय छ कि है। एकदम यतिखेर हामी रमेशलाई सल्युट गर्न चाहन्छौ, यति राम्रो सृजना ल्याउनु भएको छ। नेपाली लोकदोहोरीमा रमेशले जुन खालको एउटा मेहनत र संघर्ष गरिरहनु भएको छ, सायद त्यो फल अब बिस्तारै उहाँ चाख्दै हुनुहुन्छ है। एकदम खुसी लाग्छ। अब योभन्दा पनि अझै दमदार एउटा मेहनत र संघर्ष गरिरहनु भएको छ, सायद त्यो फल अब बिस्तारै उहाँ चाख्दै हुनुहुन्छ है। एकदम खुसी लाग्छ। अब योभन्दा पनि अझै दमदार यसो सम्पूर्ण टिमको श्रेय छ यो गीत राम्रो भन्नुमा होइन। अब यो

0: यो समाज यस्तो छ कि एउटा राम्रो चिज आइसकेपछि उसका बारेमा यसो सोधखोज गर्ने बुझ्ने होइन कति हुन्छ नि त त्यो खालको छ। यहाँको पृष्ठभूमि अलिकति बताउनुहोस् न, यहाँको घरसम्म त मलाई लाग्छ रामेछाप हो।
1: हजुर है,
0: रामेछाप कुन ठाउँ हो?
1: रामेछाप पहिलाको चाहिँ तपाईँको दिमपोखरी गाविस, अहिले सुनापति गाउँपालिका
0: सुनापति
1: वार्ड नम्बर दुई, पहिला पनि वार्ड नम्बर दुई नै हो,
0: दुई नै हो।
1: मानपुरमा मेरो चाहिँ 2048 सालमा जन्म भयो, अनि मेरा आदरणीय आमा बुवा, जन्मदिने आमा बुवा पनि हुनुहुन्छ, त्यसको साथै मेरो कर्म दिने आमा बुवा अरू दुईजना पनि हुनुहुन्छ है। लगभग मैले म आफ्नै जन्म दिने घरमा लगभग 6 वर्ष पछाडि मैले घर छोडेको
0: हो।
1: त्यसपछि म यता मेरो कर्म दिने आदरणीय आमा बुवा हुनुहुन्छ, उहाँसँग बसेर लगभग मैले त्यहाँबाट नै मैले आफ्नो यो के अरे अध्ययनलाई चाहिँ अगाडि बढाएर प्लस टूसम्मको अध्ययन गरेको हो त्यतैबाट।
0: कुन ठाउँबाट अध्ययन गर्नुभयो?
1: त्यही अहिले हाम्रो अहिले श्रीकृष्ण वर्णेश्वर भन्ने छ, मानपुरमै अवस्थित छ यो। त्यो बेलामा हामीले चाहिँ एसएलसी ब्याक सकेपछि चाहिँ त्यहाँ प्लस टू आयो, किन बाहिर जानु भनेर, यहीँ पढ्ने होइन, मैले त्यहीँ प्लस टू सघाएको, तपाईँको प्लस टू त्यहीँ सघाएँ मेजर इङ्ग्लिसमा 2 वर्ष, अनि त्यसपछि अब ब्याचलर पढाउनु त भनेर काठमाडौँ आएँ। अब यस्तो हुँदो रहेछ, तपाईँको हरेक कुरा चाहिँ तिमी गर नि त, म फिडब्याक गर्छु, म फिडब्याक दिन्छु भन्ने मान्छेहरू त भए, तर खुलेर गरिदिने कोही भएन। तर आफै स्ट्रगल गर्दै ब्याचलर पनि पढ्न त पढेँ, तर सेकेन्ड इयरसम्म पढ्यो। त यस्तो हुन्छ, मतलब आफ्नो भित्र मनदेखि लागेको सब्जेक्ट पढ्न पाउनु र अरूले पढाए भनेर
0: गर्नुमा
1: फरक हुँदो रहेछ। आफूले उता अब ह्युमेनिटी पढेर आएको प्लस टूमा, ब्याचलरमा एजुकेसन पढ्नु पर्यो, एजुकेसन पढ्ने बेला जबकि त्यो एजुकेसन आफूलाई भित्र मनदेखि पढ्ने मन लागेको थिएन, अनि त्यही भएर मैले पढाइ पनि छोडेँ।
0: त्यसपछिको यात्रा वैदेशिक हो?
1: त्यसपछिको यात्रा चाहिँ मेरो वैदेशिक हो। मेरो आदरणीय कर्म दिने आमा बुवाहरू अहिले सिलिङ हुनुहुन्छ है, विष्णु थापा, अनि मेरो बुवा प्रबल कुमार योञ्जन, मेरो दुईटा बहिनीहरू छ, एउटा बहिनी अहिले सङ्घको सभा कृषि विभाग मन्त्रालयमा कार्यरत
0: छ,
1: लोकसेवाबाट नाम निकालेर, सानो बहिनी अब अस्ति हालसालै यो गोर्खुको एक्सिडेन्टमा पढेर लगभग अहिले भर्खर रिकभर भएर अहिले कलेज जाँदैछ, त्यस्तो छ। अनि मेरो जन्मदिने बुवा आमा पनि हुनुहुन्छ, गाउँमै हुनुहुन्छ,
0: अनि
1: कर्ण बहादुर नगरकोटी, साइली नगरकोटी हो, अनि मेरो भाइ बुहारीहरू यतै हुन्छ, मेरो भाइ अभिषेक नगरकोटी हो।
0: त्यही त, अब यो जीवन हो, यात्रा हो, होइन?
1: हजुर,
0: यो यात्रा जन्मिन्छ होइन, त्यसपछि कर्मका कुराहरू हुन्छन् कि,
1: होइन,
0: कर्मले जे गर्छ अथवा भाग्यमा जे छ, जता जता डोराउँछ त्यतै हिँड्नु पर्ने।
1: एकदम,
0: जस्तै तपाईँले यहाँले भन्नुभयो, अलिकति मलाई नि मन छोएको जस्तो भयो कि जन्मदिने, त्यसपछि सानै उमेरमा यहाँले भन्नुभयो बाबा आमासँग म मात्र जन्मदिनेसँग 6 वर्ष बस्न पाएँ भन्नुभयो होइन, त्यसपछि कर्म दिने बाबा आमासँग नि तपाईँका यात्राहरू अगाडि बढ्ने, त्यो कुनै त्यस्तो कुनै खालको घटना हो कि सुरेश, के हो, कसरी चाहिँ त्यो खालको अवस्था आयो?
1: यो यस्तो हुँदैछ, हामी अलि निम्न वर्गीय क्या, जबकि बिहान इच्छा खाएर बेलुका एक के खाऊ भन्ने खाले मान्छे हो हामी, अनि त्यो भयो भने त्यो पृष्ठभूमिमा अब हामीले त्यो मतलब शिक्षाको
0: भनेपछि यस्तो भयो, त्यो चलन थियो ग्रामीण बस्ती,
1: एकदम
0: हामी पनि त्यही ग्रामीण बस्तीबाटै आएका मान्छे हौ, सबैलाई त्यो खालको अवस्था थिएन होइन, हामीलाई पनि कति गाह्रो साह्रो हुन्थ्यो होला, त्यही पनि सुखम दुखम चल्नुपर्छ भन्ने हिसाबले हुन्थ्यो, तर बाबा आमाको पनि सोच थियो होला छोरालाई राम्रो शिक्षा दीक्षा दिउँ, त्यसका लागि कहीँ कतै गएर यसले पढिदियोस् अथवा राम्रो बनिदियोस् भन्ने पनि थियो होला सायद, होइन?
1: त्यो बेलाको स्थिति यस्तो थियो, तपाईँको मतलब के भन्छु, यो संकुचित सोचाइ भन्ने हुन्छ नि तपाईँको, ए अब त अब यत्रो 8-10 वर्ष भएपछि त पढेर के गर्छ, जस्तै अब काठमाडौँ जाऊ भारी बोक पैसा कमाउ भन्ने त्यो हुन्छ नि त, मतलब त्यो न्यारो न्यारो थिङ हुन्छ नि, त्यो थियो हुन्थ्यो,
0: त्यो भएको
1: कुनै समाजमा त्यस्तो थियो भने कुनै समाजमा चाहिँ होइन पढ्नुपर्छ है भन्ने नि त्यो हुन्थ्यो। अनि त्यसपछि मलाई चाहिँ के लाग्यो भने भोलि होइन ठिकै छ, भोलि मैले धेरै नपढाउँला तर कमसे कम कसैले
0: अक्षर
1: चिन्न सक्ने भयो, हिसाब किताब गर्न सक्ने भयो भने त्यति जाने पनि त मान्छेको लागि त धेरै ठुलो

0: गरे अनि त्यो हुनाले चाहिँ नि मैले एज अ त्यसरी नै ठिकै छ मैले आफ्नो लागि भए पनि पढ्नै पर्छ भनेर मेरो जन्म वार्ड नम्बर 2 म वार्ड नम्बर 8 आएर बसेँ आदरणीय कर्मदिनी बुवा आमाहरूसँग उहाँहरूले पनि आफ्नो कोखबाट जन्मेको छोरा जत्तिकै एकदम त्यति नै आज पनि त्यो छ मसँग छ त्यो अहिले पनि छ अटुट भइरहने छ होइन भोलिको दिनमा पनि मैले आफ्नो कर्तव्य निभाउनु पर्ने ठाउँमा निभाइरहन्छु त्यही नै हो उहाँहरूले पनि अहिलेसम्म आफ्नो कर्तव्य निभाइरहनु भएको छ त्यो
1: तपाईँले पनि निभाइरहनु भएको छ यो निरन्तर सधैँभरि आफ्नो जीवन रहेसम्म अगाडि बढ्यो भने संसारमा सबैभन्दा ठुलो कुरो इमान्दारिता हो
0: एकदम होइन
1: जसले तपाईँलाई त्यो खालको एउटा अवसर दिनुभयो जसले तपाईँलाई नसक्ने बेलामा म सक्छु भन्न सक्ने बनाउनु भयो भने आज उनलाई लत्याउँदै हिँड्नुपर्ने अवस्था छैन
0: एउटा कुरो के हुँदैन तपाईँको बालबच्चालाई तपाईँ राम्रो संस्कार दियो भने त्योभन्दा ठूलो धन केही हुँदैन रहेछ मलाई त्यही संस्कार पायो अहिलेसम्म म त्यही संस्कारमै हुर्किरहेको छु अनि त्यही संस्कारले नै मलाई अहिले यहाँसम्म ल्याइरहेको छ होइन
1: त्यही त म त्यो फेसबुकमा काहीँ थापा देखेँ काहीँ नगरकोटी अनि म कन्फ्युज भएको थिएँ है त्यो मेरो एउटा कन्फ्युज पनि अहिले हटिसकेको छ हामीसँग नगरकोटी हुनुहुन्छ यात्रा इन्द्रणीको अगाडि बढ्दैछ देशैभरका रेडियोबाट मजाले हामीलाई सुनिरहनु भएको छ अब तपाईँको प्लस टू त्यो यात्रा ग्रामीण बस्ती यी कुराहरू त आइ नै हाल्यो होइन आज कर्मदिनी आमा बुवा सँगै रहेर तपाईँको जीवनका यात्राहरू अगाडि बढिरहेको छ
0: एकदम एकदम
1: अनि अहिले आफ्नो जन्मदिने बाबा आमासँग कुरा त भइरहन्छ
0: हुन्छ हुन्छ
1: के भन्नुहुन्छ उहाँहरूले चाहिँ आज छोराको यो गीतहरू आउँदै गर्दा प्रगति देख्दा हिजो हामीले सायद बाबुलाई राम्रोसँग पढाउन सकेनौं त्यो कारणले पनि बाबु हामीबाट अलिक टाढा हुनु पर्यो त्यो खालको पनि अवस्था होला नि त होइन के भन्नुहुन्छ आज बुवा आमा चाहिँ
0: उहाँहरू एक हिसाबले अपाङ्गता हुनुहुन्छ कान राम्रो सुन्नुहुन्न
1: ओहो
0: त्यही भएर उहाँहरूको लागि त अब भिडियो देखाइदियो भने हाँस्नुहुन्छ राम्रो गरेछ भन्नुहुन्छ त्यही हो गाउँ समाजका अब पहिलाको मान्छेहरू अब यस्तो हुँदैछ तपाईँको गाउँ समाजमा सोचाइ नै मान्छे शिक्षित भयो तर सोचाइ परिवर्तन भएन भने आखिर त्यस्तै हुँदो रहेछ क्या गाउँमा त्यस्तै छ अहिले पनि त्यही हो सोचाइ तपाईँ क्वालिफिकेसनमा तपाईँ माथि गयो तपाईँको सोचाइ चाहिँ जुन पुरानो हो त्यहीमै फलोअप गर्दै गयो क्या त्यो भएपछि मान्छे जति नै पढे पनि सोचाइमा परिवर्तन भएन नि केही हुँदैन रहेछ त्यस्तो हुँदो रहेछ
1: त्यो खालको अवस्था
0: एकदम एकदम अहिले पनि छ
1: यसलाई कारणले गर्दा अझै पनि सुरक्षालाई कता कता खल्लो लागिरहन्छ
0: एकदम एकदम होइन
1: समाज आज हरेक भाषा एडभान्स समय छ प्रविधि युक्त चाहिँ समाज बनेको छ होइन डिजिटल समयमा हामी छौँ सारा कुराहरू भइसकेका छ तै पनि ग्रामीण बस्तीमा जाँदा त्यही सोच त्यही कारणले गर्दा अझै पनि खल्लो लाग्छ
0: यो तल्लोको मान्छे हो यसलाई हेप्नै पर्छ यसलाई माथि उठ्न दिनु हुँदैन भन्ने सोच अहिले पनि छ कि तपाईँको
1: जसका कारण चाहिँ नेपाली समाज माथि उठ्न नसक्छ
0: एकदम एकदम
1: यी कुराहरूमा चाहिँ हामीले भन्नै पर्छ अब यो समाजलाई उठाउने काम भने तपाईँ हाम्रो
0: एकदम
1: त्यसको लागि भनेको शिक्षित समाज बन्नु पर्यो नेपाली जनता सबैजना शिक्षित हुनु पर्यो जब
0: तपाईँको यस्तो भयो क्या शिक्षित त भयो तर व्यवहारिक रूपमा शिक्षित भएन क्या समाज अझै पनि
1: त्यही पुरानै संकोचित भावनाबाट माथि उठ्न नेपाली समाज
0: तपाईँ मास्टर गर्नुहुन्छ पीएचडी गर्नुहुन्छ होइन
1: तर
0: तपाईँ सोचाइ चाहिँ तपाईँको त्यही पहिलाको छ कि त्यो भइसकेपछि तपाईँको कुनै पनि परिवर्तन चाहिँ जिन्दगीमा नहुँदो रहेछ कि त्यस्तो हुँदो रहेछ
1: पक्कै पनि श्रोता सुरेशजीबाट यहाँले धेरै कुराहरू बुझ्नुभयो भन्ने चाहिँ मलाई लागेको छ हामी इन्द्रणीको व्यवसायमा छौँ इन्द्रणीको व्यवसायमा यात्रा गर्दै गर्दा सुरेशजीका बारेमा पनि तपाईँले धेरै कुरा थाहा पाइसक्नु भएको छ सुरेशजीको अहिले पहिलो चरण गीत छ यो गीतलाई माया गरिदिनु होला हामीले आज विशेष गरी पहिलो चरणकै बारेमा बढी कुरा गर्छौं भन्ने थियो होइन पहिलो चरणकै बारेमा तपाईँलाई जानकारी पनि गराइरहेका छौं र कार्यक्रममा गीत पनि यहाँलाई त हामीले सुनाइ नै सकेका छौं अब यो अभिनयकै क्षेत्रको कुराकानी गर्नुपर्दा सुरेशजी तपाईँ टक्क ह्यान्डसम पनि हुनुहुन्छ है मैले तपाईँको सोसियल साइटहरूमा हेर्दाखेरि टक्क जिम गरिरहेको तपाईँको त एक किसिमको राम्रो हो रहेछ होइन
0: हजुर
1: जिमर पनि हुनुहुन्छ सायद जिम पनि गर्नुहुन्छ होइन अनि यो क्षेत्रलाई चाहिँ अब एउटा शोकको रूपमै अगाडि बढाइरहनु भएको छ तपाईँले शुरूआतमा भन्नुभएको थियो कुनै समय हामी स्कूल पढ्ने बेलामा रेडियो सुन्थ्यौं रेडियो कार्यक्रमहरूबाट प्रभावित भएर नेपाली गीत संगीतमा केही गर्नुपर्छ है भन्ने चेतना त्यो बेलादेखि आयो होइन त्यसपछि केही गर्नुपर्छ भन्दा भन्ने उमेरमा अथवा भन्ने समयमा अलिकति परदेशतिर जानु पर्यो जसका कारण आफ्ना इच्छाहरूलाई पूरा गर्न सकिएको थिएन प्रवासमा बस्यो अहिले पैसा पनि कमाइयो हैन केही गरौं भने गर्न सक्ने अवस्था नै पुगिसकेपछि त्यो रहरलाई अहिले तपाईले पूरा गरिरहनु भएको छ
0: हजुर
1: भिडियोमा पनि मज्जाले खेल्नु भयो राम्रो भयो भन्ने कुरा आफैले भन्नु भएको छ अलिकति यो एउटा गीत गर्दै गर्दा अथवा यो आफ्नो इच्छाको क्षेत्रमा आफ्नो रहर पूरा गर्दै गर्दाखेरि अब अगाडि बढ्ने कुराहरू पनि होला नि त के छ यो चाहिँ
0: एकदम एकदम अब यस्तो इच्छा पहिलाको भए पनि अहिले अहिले यो अवसर मिल्यो होइन यो अवसर मिलेछ अब हाम्रो आदरणीय दाई रमेश परियासँग जोडिन पाएको छौँ भोलिका अर्को प्रोजेक्टहरू पनि हामी निरन्तर गर्ने हाम्रो एकदम सल्लाह भइरहेछ भोलि आउने
1: अब यो प्रोजेक्टको कुरा गर्नु पर्दा यो प्रसङ्ग जोडौँला आज एउटा गीत सार्वजनिक हुँदैछ भन्ने कुरा थियो कुन चाहिँ हो त्यो चाहिँ
0: यो तपाईँको एउटा सालैज्यू भाका हो
1: कसले गाउनु भएको छ
0: हाम्रो मौसम गुरुङ दाई र देवी घटी मगरले अनि त्यसमा चाहिँ
1: मौसम गुरुङले
0: हजुर हजुर उहाँ हुनुहुन्छ मलाई जहाँसम्म लाग्छ अस्ति दाईको दाईले भने अनुसार शुक्रबारै गर्नु पर्ला भन्दै
1: हुनुहुन्छ
0: होइन हाम्रो अनि त्यही भएर आज लगभग हुन्छ होला सायद त्यो चाहिँ तपाईँको भयो भने तुलसी गुरुङ युट्युब च्यानलबाट आउँछ
1: तुलसीबाट
0: हजुर हजुर
1: ल एकदम त्यो गीतको लागि पनि सफलताको शुभकामना छन् मौसम आफैमा एउटा मौलिक गायकको रूपमा आफ्नो छवि बनाएका छन्
0: एकदम है म त बिग फ्यान
1: एकदम अब ठमेलमा उनलाई भेट्न सकिन्छ
0: एक हिसाबले
1: व्यवसायी पनि हो र उनको पहिलो गीत त्योभन्दा अगाडि पनि गर्नुभयो तर पहिलो गीतको रूपमा उहाँले खोली छेकेरालाई आफ्नो पहिलो गीत भन्नुहुन्छ त्योभन्दा अगाडि पनि गर्नुभएको थियो
0: धेरै
1: त्यसपछि निरन्तर रूपमा उहाँले गरेका धेरै गीतहरू सांगीतिक बजारमा छन् एकदम मेरो प्रिय मित्र हो सम्भवत मलाई लाग्छ रेडियोको क्षेत्रबाट नै मौसम गुरुङ भन्न चिनाउने व्यक्तिमा एउटा म पनि पर्छु त्यो बेलामा त्यो खालको अवस्था भनौँ मौसमसँग त्यो खालको छ र मौसमले राम्रा गीतहरू पनि गाइरहनु भएको छ र विशेष गरी चाहिँ मौलिक गायकका रूपमा चाहिँ उहाँले आफ्नो छवि बनाउनु भएको छ
0: एकदम
1: आशा गरौं अब यो आउँदै गरेको सालैजो भाका पनि मौलिक नै रहनेछ
0: एकदम राम्रो
1: शुभकामना छ अब अलिकति प्रसङ्ग यहाँले भन्नुभयो तत्कालीन समय जुन समय स्कूल पढिन्थ्यो
0: हजुर
1: त्यो बेलामा रेडियो धेरै सुनियो
0: एकदम
1: रामेछापमा रहेका तिललालदेखि लिएर त्यो बेलामा रेडियो
0: सैलुङदेखि
1: सैलुङ हाम्रो दोलखाबाट प्रसारणमा आउँथ्यो
0: रेडियो
1: जुन सैलुङबाट यही रेडियो कार्यक्रम इन्द्रणी धेरै लामो समय बज्यो रामेछाप सिन्धुपाल्चोक सिन्धुली काभ्रे आसपासका विभिन्न क्षेत्रहरूबाट मलाई असाध्यै राम्रो फोनहरू आउँथ्यो यही कार्यक्रममा पनि होइन एकदम मन पराउनुहुन्थ्यो अब त्यो बेलामा रेडियो सुन्दै बस्नुभयो मान्छे कहिले चाहिँ गीत सङ्गीतको कार्यक्रम आउला होइन कहिले आफ्नो चाहिँ नाम भन्न पाइएला भन्नै बस्नुहुन्थ्यो होला
0: एकदम एकदम एकदम
1: कस्तो थियो त्यो बेला रेडियो सुन्दाखेरिको
0: तपाईँको त्यो बेला हामी अब लोकगीत पाएर कि है लोकगीत भनेपछि हुरुक्कै
1: हुने
0: एकदम एकदम कति बेला चाहिँ
1: कार्यक्रम आउला
0: एकदम आउला अनि
1: सुनेर बस्ने
0: एकदम क्या अनि त्यसपछि तपाईँको त्यो प्रोग्राम आउनुभन्दा अगाडि नै हातमा मोबाइल बोकेर बस्थ्यौँ कि हामी डायल गर्ने होइन डिटेक्ट भएको भएको थियो कि अब त्यस्तो त कति लाइनमा होला होला नि होइन कुनै बेला संजोगले जुडेको बेलामा त्यो पनि लाग्थ्यो त्यो पनि त्यो बेला तपाईँलाई थाहा छ अब त्यो के अरे ग्रामीण भेगमा त तपाईँको इन्टर के अरे नेटवर्क त राम्रो थिएन त्यो भएन लाग्ने टुटुटुटु गर्दै कटिहाल्ने कि
1: कस्तो दुःख लाग्ने
0: एकदम एकदम एकदम
1: त्यो खालको अवस्था पार गर्दै अनुभव तत्कालीन ती समयहरूमा सुरेश सरले सुन्ने गीतहरूमा कुन पर्थ्यो बढीमा
0: त्यो बेलामा तपाईँको धेरै गीतहरू आउँथ्यो है तपाईँको अब आदरणीय शोक सम्राट हाम्रो
1: राजु परियारका गीतहरू भयो रामजी खाँडसी भमालले गाउनुभएका गीतहरू
0: हुनुभयो होइन अनि
1: त्यो बेला तपाईँलाई अलिक बढी मनपर्ने चाहिँ रामजी खाँडले गाउनु भएको गीत थियो जस्तो लाग्छ
0: हजुर हजुर
1: मन परेको फुल खसेको
0: त्यो बेला एकदम चलेको गीत थियो है हामीले त्यो बेला मैले क्यासेट पनि किनेर बजाएको कि त्यो बेलामा क्यासेट आउँथ्यो नि त त्यो
1: क्यासेट हो
0: क्यासेट
1: लगभग 66-67 त क्यासेट नै आयो त्यसपछि न डिजिटल बजारले लय लियो
0: क्यासेट अनि फर्स्ट टाइम हाम्रो आदरणीय रामजी खान दाई र हाम्रो आदरणीय अस्ति अब दाई हुनुहुन्छ उहाँको अस्ति तपाईँको उहाँले भन्नुभएको कुरा पनि धेरै भन्नुभयो एकदम आदरणीय दाई हुनुहुन्छ होइन अब यो क्षेत्रमा त उहाँहरू पनि अब निखारेर आउनुभएको मान्छेहरू होइन अनि उहाँको त्यो बेलादेखिको टर्निङ पोइन्ट हामीले हेर्दाखेरि त्यस पछाडिदेखि तपाईँको रामजी खान कतै फर्केर जानु परेन कि अनि त्यो बेलामा फर्स्ट टाइम सुनेको त्यो गीत हेर्दाखेरि चाहिँ अलिकति तपाईँको स्याड सङ जस्तो लाग्छ होइन मन परेको फुलो खसेको भन्ने कि एकदम मन पर्ने गीत
1: मैले तिमीलाई नपाउनु रहेछ यति धेरै माया बसेको
0: यस्तो राम्रो गीत हो त्यहाँदेखि तपाईँको त्यो पछाडि तपाईँ पछाडि ल्यो बाइन अनि कति मिठो हाँसो तपाईँको
1: यो गीत मैले उहाँले गाउनुभएका धेरै गीतहरू
0: गाउँघरमा तपाईँको यो दसैँ तिहार बिहे छेवर यस्तो यस्तोमा क्या गाउँघरको मान्छेलाई त अलिक त्यस्तै गीत मन पर्ने त हो नि पछ्यौरी ल्याउ बहिना त कति बजायो बजायो
1: है त्यस्तो के त्यस्तो मनपर्ने ठिक छ हामी जाँदा जाँदै आज इन्द्रणीको बसाईमा पनि यही मन परेको फूल खसीको गीत छोड्दै विदा होला अब हामीसँग निश्चित समय मात्र बाँकी छ यो समयमा हामीले अब धेरै कुराहरू नै बाँकी छ कुरा गर्न भर्खर स्टुडियो प्रवेश गरे जस्तो लाग्छ कति चाँडो समय व्यतीत हुन्छ पत्तै हुँदैन सुरेशजी होइन अब यो गीत त सुनाउने कुरा मैले गरि नै सकेँ त्यसपछिको यात्राहरू अब हुन्छ नि होइन लगभग तपाईँको धेरै त परदेशी जीवनै भयो कति वर्ष बस्नुभयो परदेशमा बाह्र तेह्र त्यो त हामीले भनिसक्यौँ अब नजाने जाने कुरा
0: बसे पनि म दुई दुई वर्षमा आइरहन्थे छुट्टी आइरहने
1: छुट्टीमा त आइरहने
0: है अब यो क्षेत्रमा लागिसकेपछि लगभग म एक डेढ वर्षमा आउने
1: जाने चाहिँ भइरहन्छ किनभने कि सुरु गर्ने भएन निरन्तरता दिनै नै पर्छ किनभने आफूले केही अलिअलि रकम छुट्याएर राख्यो भने पनि हुन्छ र त्यहाँमाथि फेरि म केही गर्छु भनिसकेपछि साथीभाइले पनि साथ दिन्छन् कि
0: आदरणीय दाईले आदरणीय दाई हाम्रो रमेश परियार दाई हुनुहुन्छ उहाँले उहाँ आफै पनि पहिला त्यही ठाउँमा गएर मतलब परदेशी जीवन व्यतीत गरेर आउनुभएको मान्छे उहाँले बुझ्नु हुँदो रहेछ म पनि उयो गएर यसरी लगभग डेढ वर्ष बसेर आएको यस्तै हुन्छ सबै चिज होइन अनि ठिक छ गर्दै जानुपर्छ सहकारी हामीसँग कति प्रोजेक्ट बाँकी हुन्छ हुन्छ गर्दै गरौँला
1: दाजुभाइ
0: एकदम निरन्तरता हाम्रो रहिरहन्छ
1: अब लगभग हामी अन्त्यतिर पनि छौँ होइन यहाँलाई अब आउने दिनहरूको लागि सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छौ जसरी पहिलो चरण आएछ
0: हजुर
1: यो पहिलो चरण मात्र नहोस् यस्ता धेरै चरणहरू चाहिँ यहाँले पार गर्न सक्नुहोस् हामी तपाईँलाई शुभकामना पनि दिन्छौ किनभने
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
3: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराही दान फोन नम्बर 082-585-2110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छाडसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा तीन पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महान अनुभवले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226

0: down Davis, Miru Everest.
1: मध्यपश्चिम जान चेक यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट रेवा भुसालको नमस्कार। लगातार वर्षा भइरहे पनि दाङ स्थित पश्चिम राप्ती नदीको जल सतह हाल सामान्य अवस्थामा रहेको छ। मौसम पूर्वानुमान अनुसार शुक्रबारदेखि आइतबारसम्म लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। लगातार वर्षा भइरहेकाले नदीको बहाव बढ़न सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले निगरानी बढ़ाएका छन्। नदीको जल सतह र आसपासका बस्तीको अवस्थाबारे नियमित सूचना संकलन तथा आवश्यक परे तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई पनि परिचालन गरिएको छ। लुम्बिनी प्रदेश सरकारले सम्भावित विपदको जोखिमलाई ध्यानमा राख्दै 12 जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी पूर्व तयारी र प्रति कार्यलाई प्रभावकारी बनाएको जनाएको छ। दाङका विभिन्न स्थानीय तहले नदी, खोला तथा डुबानको जोखिम रहेका क्षेत्रको निगरानी बढ़ाएका छन्। सम्भावित बाढ़ी, डुबान र कटानमा हुने क्षति न्यूनीकरणका लागि स्थानीय तह, प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सरकारवाला निकायबीच समन्वय गरिएको छ। प्रशासनले नदीमा पानीको बहाव बढ़न सक्ने भएकाले नदी किनारमा अनावश्यक रूपमा नजान, माछा मार्न, दाउरा संकलन गर्न वा पशु चौपाया चराउन नदी तथा खोलाको बगरमा नजान आग्रह गरेको छ। यस्तै रातीको समयमा विशेष सावधानी अपनाउन र बाढ़ी सम्बन्धी सूचना प्राप्त भए सुरक्षित स्थानतर्फ जान समेत आग्रह गरिएको छ। कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्य लिए पनि चुनौती भने उस्तै रहेको छ। सरकारी तथा गैर सरकारी संघ संस्थाको साझा प्रयासमा संस्थागत सुत्केरी हुने दर वृद्धि भए पनि घरमा सुत्केरी हुने दर भने घटेको छैन। 28% घरमै सुत्केरी हुने गरेको पाइएको छ भने संस्थागत सुत्केरी 72% पुगेको छ। स्वास्थ्य सेवा निर्देशनालयले शुरू गरेको आर्थिक वर्ष 2082/83 सम्पादित कार्यक्रमको समीक्षामा कर्णालीमा घरमा सुत्केरी हुने अवस्था उस्तै रहेको जनाएको छ। प्रगति प्रतिवेदन प्रस्तुत गर्दै निर्देशनालयका पब्लिक हेल्थ नर्स प्रशासक मनकुमारी गुरूङले कर्णालीमा संस्थागत सुत्केरी 72%, दक्ष जनशक्तिबाट सुरक्षित प्रसूति दर 69%, 8 गर्भवती जाँच गर्ने 57%, 20 मुनिका गर्भवती आमा 15% रहेको जानकारी दिनुभएको छ। त्यस्तै संस्थागत सुत्केरी हुनेमा कर्णालीमा सबैभन्दा धेरै सुर्खेतमा रहेको छ भने डोल्पामा संस्थागत सुत्केरी भएको दर्ताको तथ्याङ्क छैन। यसै गरी घरमा तथा स्वास्थ्य संस्थामा ल्याउँदै गर्दा बाटोमा मृत्यु हुनेको संख्या 20 पुगेको छ। जाजरकोटमा 318 र रूकुम पश्चिममा 80 महिला घरमा सुत्केरी भएको निर्देशनालयले जनाएको छ। त्यसै गत वर्ष कर्णाली भर 79692 बालबालिकाको स्वास्थ्य जाँच गर्दा 1433 शीघ्र कुपोषण देखिएको थियो। 3 ठूलो वर्षा र हुरी बतासको सम्भावना रहेकाले कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्नमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मौसममा आएको फेरबदल र अविरल वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन विभागले अनुरोध गरेको हो। भित्र्याउन तयार भएको धान केही दिन पर्खेर मात्र काट्न, काटेर भित्र्याउन बाँकी धानलाई हावा खेल्ने स्थानमा राख्न तथा धान खेतमा जमेको पानी निकासका लागि आवश्यक प्रबन्ध गर्न विभागले किसानहरूलाई सूचित गरेको छ। भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न समेत आग्रह गरिएको विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। पशु चौपायालाई अग्लो र सुरक्षित ठाउँमा सार्न कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने सबै सूचना तथा सन्देश समय समयमा प्रवाह गरिने पनि केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। र दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकै गर्दा चुनावी चहल पहल बढ़ेको छ। यी असोज 11 गते हुन लागेको निर्वाचनमा उम्मेद्वारहरूले चुनाव प्रचार प्रसारलाई तीव्र पारेका छन्। संघको नेतृत्वका लागि 3 जनाको उम्मेद्वारी परेको छ। निर्वाचनमा 2 जना उम्मेद्वारले प्यानल बनाएर चुनावी मैदानमा रहेका छन् भने 1 जना स्वतन्त्र उम्मेद्वार बनेका छन्। संघको आगामी नेतृत्वका लागि वर्तमान उद्योग उपाध्यक्ष ध्रुव कुमार गहतराजको नेतृत्वमा साझा व्यावसायिक प्यानल चुनावमा होमिएको छ। उहाँलाई प्यानललाई एमाले र नेपाली कम्युनिष्ट पार्टी निकट व्यवसायहरूको समर्थन रहेको छ। नेपाल सुनजाति व्यवसाय महासंघ लुम्बिनी प्रदेशका सभापति समेत रहनु भएको गहतराजले विगत लामो समयदेखि घोराहीमा सुनचाँदी व्यवसाय र उद्योग सञ्चालन गर्दै आउनु भएको छ। यस्तै अर्का उम्मेद्वार नरेश कुमार श्रेष्ठको प्रजातान्त्रिक प्यानल पनि चुनावमा होमिएको छ। श्रेष्ठको प्यानललाई कांग्रेस निकट व्यवसायहरूको समर्थन रहेको छ भने अनिल आचार्यले अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिनुभएको हो। संघको उम्मेद्वारहरूले आफ्नो मुद्दा लिएर मतदाताहरूसँगको भेटघाट र चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन्। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
9: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
9: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
10: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
9: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
10: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
9: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
11: बिरामी जाँचो निमिति यही असोज 10 गते शनिबार,
12: समय बिहान 9 बजेदेखि।
11: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
12: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना:
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684।
14: यो दाँत दुखेर मर्ने भयो।
15: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
14: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
15: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
14: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
15: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकाल्नु।
16: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
17: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
18: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
20: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ।
17: सम्पर्क फोन नम्बर 082-563-0027
20: 98-41-68-47।
17: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
21: सीता के भयो तिमीलाई, घुम्छौ र बसेछौ
22: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
21: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्चीमा भएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
22: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
23: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
24: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
23: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
26: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
17: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-595-7694 मोबाइल नम्बर 98-22-87-74-94।

0: गाउँदैथेस मेरो एभरेस्ट।
1: श्री नेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
3: विस्तृत आँखा परीक्षण उपचार,
4: बाल दृष्टि रोग निदान उपचार,
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
3: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
2: कन्ट्याक्ट लेन्स सेवा,
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
2: कृत्रिम आँखा फिटिङ गरिन्छ,
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
2: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
1: डेढो आँखा उपचार,
2: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
3: डबल भिजन उपचार,
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
1: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।

0: नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
1: Oh,

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-533-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
6: अन्य 26 गते डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
8: मुटु रोग विशेषज्ञ डाक्टर
7: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-551-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
11: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
9: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।

0: द बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन के भयो दाइ किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला मध्याहको 12 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ़दो क्रममा 13 जिल्ला बाढ़ीको उच्च जोखिममा। तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। कृष्णबेरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण। विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना। 187 देशमा नेपालको कूटनैतिक सम्बन्ध विस्तार। इजरायलसँगको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र धराशायी। कृषि योग्य जमीनको 3% मात्रै उपयोग योग्य। र एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित। पुरूष क्रिकेटतर्फ नेपाल र अफगानिस्तान बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। लगातारको वर्षासँगै देशका विभिन्न नदी तथा खोलामा जलसतह बढ़दै गएको छ। भक्तपुरको हनुमन्ते खोला र काभ्रेको रोशी खोलाले सतर्कता तह पार गरेका छन्। भक्तपुरको जगाती जलमापन केन्द्रमा हनुमन्ते खोलाको जलसतह सतर्कता तह भन्दा माथि गएको छ। यस्तै काभ्रेको पनौती जलमापन केन्द्रमा रोशी खोलाको जलसतह सतर्कता तह भन्दा माथि पुगेको छ। निरन्तर वर्षा कारण कोशी नदीमा समेत बहाव बढ़ेर कोशी ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। यस्तै इलामको कन्काई र मैनाचुली जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह आसपास पुगेर बढ़दो क्रममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज गोर्खा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर भएर बग्ने नदी तथा खोलामा बाढ़ीको उच्च जोखिम छ। महाशाखाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र सड़क छेउछाउमा बसोबास तथा यात्रा गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक दुई ठाउँमा निकै ठूलो वर्षा हुन सक्ने भएकाले नदी तथा खोलाको जलसतह थप बढ़न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काठमाडौँ उपत्यका नदीमा जलसतह बढ़ेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न भन्दै माइकिङ गर्दै हिँडेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णबीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा परेको छ। गएको भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण सड़क कटान भई राजमार्ग अवरूद्ध भएपछि संचालनमा ल्याएको नयाँ ट्रकको तल्लो भागबाट नदीले निरन्तर कटान गरिरहेकाले सड़क भाँसिने त्रास बढ़ेको छ। लगातारको वर्षाका कारण काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। मुख्य सड़क मानिने त्रिभुवन राजपथ काठमाडौँ नौबिसे हेटौँडा एकतर्फी मात्रै सञ्चालनमा छ। लगातारको वर्षाका कारण मौसम प्रतिकूल बन्दा आन्तरिक हवाई उडान समेत प्रभावित भएको छ। त्रिभुवन विमानस्थलका अनुसार मौसमका कारण विभिन्न शहरमा हुने आन्तरिक उडान रद्द छन् भने केही ढिलाइ भइरहेका छन्। मौसमको अवस्था हेरेर जहाज उडान तथा अवतरण भइरहेका विमानस्थलले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदाय आएको ध्यान आकर्षण गराउनुभयो। उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधन पूर्वाधार जल विद्युत तथा जनजीवनमा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढ़िरहेको बताउनुभयो। उहाँले भोटेकोशी विपद नेपालकोले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परेको धारणा राख्नुभयो। उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लने क्रम र त्यसबाट सृजना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्ने बताउनु भएको छ। नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको असर भने गम्भीर रूपमा भोगिरहेको प्रधानमन्त्री शाहको भनाइ छ। जलवायु न्याय सेवा सहज र पहुँचयोग्य जलवायु वित्त प्रविधि हस्तान्तरण तथा विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग बारे पनि प्रधानमन्त्रीले प्रस्ताव राख्नु भएको छ। नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनैतिक सम्बन्ध 187 देशमा विस्तार भएको छ। राष्ट्रसंघको 81 महासभामा सहभागी हुने सिलसिलामा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापार मन्त्री सेल्मा आसिपाला मुसाभीले कूटनैतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय स्तरको हस्ताक्षर गर्नुभयो। हस्ताक्षर अघि दुई देशका परराष्ट्र मन्त्री बीच पारस्परिक हितका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच परराष्ट्र मन्त्री खनालले अस्ट्रेलियाका विदेश मन्त्री पेनी वाङसँग साइडलाइन द्विपक्षीय भेटवार्ता समेत गर्नुभएको छ। राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल अस्ट्रेलिया सम्बन्ध तथा आपस हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनचाँदीको भाव सामान्य घट्यो, द्वन्दका कारण गाँजाको कृषि क्षेत्र धराशायी लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले लगातारको वर्षाले नदी तथा खोलामा जलस्तर बढ़दो क्रममा 13 जिल्लाबाड़ीको उच्च जोखिममा तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा सामान्य घटेको छ। सुन 500 रूपियाँले घटेर 2,98,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 3,200 रूपियाँले घटेर 2,79,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 30 रूपियाँले घटेर 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो एकै दिन 165 रूपियाँले घटेर तोलाको 4,815 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। गाजा र इजरायल बीच 3 वर्षदेखि चलिरहेको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र लगभग धराशायी बनेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो प्रतिवेदन अनुसार गाजा कुल कृषियोग्य जमीन मध्ये अहिले झण्डै 3% हिस्सा मात्रै उत्पादनका लागि सुरक्षित र पहुँच योग्य छ। यसअघि गाजाका अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान झण्डै 10% थियो। त्यतिबेला गाजामा 15,200 हेक्टर जमीनमा तरकारी तथा 7,700 हेक्टरमा विभिन्न रूखजन्य बाली उत्पादन हुँदै आएको थियो। तर 3 वर्ष लामो द्वन्द्वपछि कृषि उत्पादनका लागि प्रयोग गर्न सकिने जमीन घटेर 448 हेक्टरमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ। अब खेल खबर। विश्व एसियन गेम्स अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाई सुटिजन व्यायामशालामा भएको सेमी फाइनलमा नेपाल भारतसँग 48-24 पराजित भयो। पहिलो हाफमा 31-17 जित निकालेको भारतले दोस्रो हाफमा 17-7 जित निकाल्यो। नेपाली टोली गएको संस्करणको 19 एसियन गेम्स सेमी फाइनलमा पनि भारतसँग पराजित भएर काश्यमा चित्त बुझाएको थियो। नेपालले समोचरणमा थाइल्याण्डलाई हराउँदा चाइनिज ताइपेसँग पराजित भएको थियो। त्यसपछि अन्तिम खेलमा श्रीलंकालाई हराएर सेमी फाइनलमा स्थान बनाउँदै काश्य पदक पक्का गरेको हो। नेपालका लागि जारी एसियन गेम्समा यो दोस्रो पदक हो। यसअघि पुरूष कराटेको कुमिते 48 केजीमा तेन्जिङ शेर्पाले काश्य जितेका छन्। खेलकै अर्को प्रसंगमा जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा अफगानिस्तानले 103 रनको लक्ष्य नेपाल सामु प्रस्तुत गरेको छ। अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ़दो क्रममा 13 जिल्लाबाड़ीको उच्च जोखिममा तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। कृष्ण भीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यानाकर्षण। विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना। 187 देशमा नेपालको कूटनैतिक सम्बन्ध विस्तार। इजरायलसँगको युद्धका कारण गाजाको कृषि क्षेत्र धराशायी। कृषियोग्य जमीनको 3% मात्रै उपयोग्य। र एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित। पुरूष क्रिकेटतर्फ नेपाल र अफगानिस्तान बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परेको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।

0: 94.4 मेगाहर्ट्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिखानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
12: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
12: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
13: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
12: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
13: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
14: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार।
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825 59 410, मोबाइल नम्बर 98 4 78 28 913 र 98 095 12 871।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: खुसीको खबर खुसीको खबर खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847 0825 90 847।
19: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
20: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
21: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
21: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684।
22: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
23: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
23: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
24: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
23: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
24: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
23: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
5: समय बिहान 9 बजेदेखि।
24: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5784 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो जाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: यतिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलईडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: साथै भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
7: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 0825674552
5: 0825674552 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिनेस?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।

0: रंगाउँ रेडिस मेरो एभरेस्ट
1: मध्यपश्चिम टाइम चेक यति बेला दिउँसोको एक बजेको छ।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज 11 गते हुने भनिएको निर्वाचन रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ। निर्वाचन रोक्न माग गर्दै खिमबहादुर डीसीले उच्च अदालत तुलसीपुरमा रिट दायर गर्नुभएको थियो। डीसीले बिहिबार रिट दायर गर्दै निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेशको माग गर्नुभएको हो। रिटमाथि आज उच्च अदालत तुलसीपुरका न्यायाधीश यज्ञ बहादुर राणाको इजलासमा सुनवाई भएको थियो। सुनवाईपछि अदालतले असोज 11 गतेका लागि तय गरिएको निर्वाचन रोक्न आदेश दिएको निर्वाचन समितिका संयोजक मणिराज आचार्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार अदालतले यही विषयमा असोज 14 गते छलफलका लागि उपस्थिति हुन आदेश दिएको छ। अदालतको आदेशसँगै असोज 11 गते हुने भनेको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको छ। अब असोज 14 गते हुने छलफलपछि निर्वाचन प्रक्रिया अघि बढ़ने वा नबढ़ने विषयमा टुंगो लाग्ने भएको छ। यसैबीच नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पूर्व निर्धारित अधिवेशनहरू वर्षाका कारण प्रभावित भएका छन्। देशका विभिन्न स्थानमा जारी वर्षाका कारण भोलिका लागि तय भएको प्रदेश सभा र क्षेत्रीय अधिवेशनहरू प्रभावित भएका हुन्। भारी वर्षाको सम्भावना देखिएपछि कर्णाली प्रदेश सरकारले बाढ़ी पहिरो डुबा तथा सड़क दुर्घटनाको जोखिम न्यूनीकरण गर्न प्रदेशका 10 जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन नगर्न आदेश दिएको छ। प्रदेश विपद व्यवस्थापन कार्य समितिको बैठकले आज बेलुका 6 बजेदेखि बिहान 6 बजेसम्म राजमार्ग सहित स्थानीय सड़कमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। मौसम प्रतिकूल भएका बेला रातिको समयमा बाढ़ी तथा पहिरोले सड़क अवरूद्ध पार्ने, सवारी साधन पूरिने तथा यात्रु अल्पत्र पर्ने जोखिम उच्च हुने भएकाले सावधानी स्वरूप यस्तो निर्णय गरेको प्रदेश सरकारले बताएको छ। मुख्यमन्त्री मंगल बहादुर शाहीले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशका 10 जिल्लामा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको जानकारी दिनुभएको छ। उहाँले तत्कालका लागि आज बेलुका 6 बजेदेखि भोलि बिहान 6 बजेसम्म सवारी आवागमन बन्द गरिने बताउनुभयो। प्रदेश सरकारले कर्णालीका पहाड़ी तथा हिमाली जिल्लामा पछिल्लो समय सड़क विस्तारसँगै बाढ़ी र पहिरोको जोखिम समेत बढ़दै गएको जनाएको छ। लगातार वर्षा भइरहे पनि दाङ स्थित पश्चिम राप्ती नदीको जलस्तर हाल सामान्य अवस्थामा रहेको छ। मौसम पूर्वानुमान अनुसार शुक्रबारदेखि आइतबारसम्म लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाइएको छ। लगातार वर्षा भइरहेकाले नदीको बहाव बढ़न सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले निगरानी बढ़ाएका छन्। नदीको जलस्तर र आसपासको बस्तीको अवस्थाबारे नियमित सूचना संकलन तथा आवश्यक परे तत्काल उद्धार र राहतका लागि सवारी तयारी अवस्थामा रहन सुरक्षा निकायलाई परिचालन गरिएको छ। लुम्बिनी प्रदेश सरकारले सम्भावित विपदको जोखिमलाई ध्यानमा राख्दै 12 जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी पूर्व तयारी र प्रति कार्यलाई प्रभावकारी बनाएको जनाएको छ। दाङका विभिन्न स्थानीय तहले पनि नदी, खोला तथा डुबानको जोखिम रहेका क्षेत्रको निगरानी बढ़ाएका छन्। सम्भावित बाढ़ी, डुबान र कटानबाट हुने क्षति न्यून करणका लागि स्थानीय तह प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सरकारवाला निकाय बीच समन्वय गरिएको छ। र कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्य लिए पनि चुनौती भने उस्तै रहेको छ। सरकारी तथा गैर सरकारी संघ संस्थाको साझा प्रयासमा संस्थागत सुत्केरी हुने दर वृद्धि भए पनि घरमा सुत्केरी हुने दर भने घटेको छैन। 28% घरमै सुत्केरी हुने गरेको पाइएको छ भने संस्थागत सुत्केरी 72% पुगेको छ। स्वास्थ्य सेवा निर्देशनालयले शुरू गरेको आर्थिक वर्ष 2082-83 सम्पादित कार्यक्रमको समीक्षामा कर्णालीमा घरमा सुत्केरी हुने अवस्था उस्तै रहेको जनाइएको छ। प्रगति प्रतिवेदन प्रस्तुत गर्दै निर्देशनालयका पब्लिक हेल्थ नर्स प्रशासक मान कुमारी गुरूङले कोरोनालीमा संस्थाका सुत्केरी 72% दक्ष जनशक्तिबाट सुरक्षित प्रसूति दर 69%, 8 पटक गर्भवती जाँच गर्ने 57%, 20 वर्ष मुनिका गर्भवती आमा 15% रहेको जानकारी दिनुभएको छ। अवस्था दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
7: सम्पर्क मोबाइल 98477
8: र 98578 3689।
9: के तपाईँलाई पायल फुसफुसा फुस्रा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471 93944, 98471 93944।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी

0: अनगाउँदै मेरो एभरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यस्तै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-23।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: खाली बोतल को उत्पादन
1: 20 लीटर जार में होम डिलीवरी सेवा
0: संपर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नंबर 082-5630-021 होटल दांगगाली नजिक जीवन चौधरी मोबाइल नंबर 98478-66-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: The real game begins now.
6: VFX सिनेमाज घोराई 10 चौडीकुला दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
7: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति।
6: जदौ
8: रागले बोल्यो जातको चलना पानी हातको
9: मलाई मेरी छोरी फुल जस्तै लाग्छ। आजदेखि हजुरको शिरमा सिउरी दिएछ।
6: साथै हिन्दी कथानाक चलचित्र पैराडाइज पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
10: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा। ये क्रोधित हुए उन कौओं की कहानी है।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
3: The real game begins now.
4: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्. नेपाली कथानायक चलचित्र आचार्य
5: उसको निधारमा शान्ति छ, तर उसको आँखाभित्र लुकेको छ विनाशको शक्ति.
4: साथै नेपाली कथानायक चलचित्र बा एक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्.
6: जस्तो नलायक छोराई संसारमा कसैको पनि नहोस्.
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो. टाइम पासको लागि निस्केको नि काका.
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर. आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु.
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन. यस्तै छ झोले जिन्दगी.
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो. राम्रो पैसा कमाइरहेछ त्यसले.
8: ल ल काका, गइहाले म.
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला.
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ. एकपटक सेवा गर्ने मौका दिनुहोस्.
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ. साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने. अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ. दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ. साथमा 3 पटक खाना तथा बस्न फ्री. 45 वर्षसम्मका मानिस जान मिल्ने. 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला. घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र. मोबाइल नम्बर 98578 45226.
10: मध्य पश्चिम ट्याङ च्याक. यति बेला दिउँसोको 2 बजेको छ.

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित हवाई उद्धार कार्यक्रम मार्फत जटिल प्रसूति समस्या भएकी एक महिलाको उद्धार गरिएको छ। मन्त्रालयका अनुसार हिजो रूकुम पश्चिमको मुसिगोट नगरपालिका एक निवासी 33 वर्षीय महिलाले जटिल प्रसूति सम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि हवाई माध्यमबाट सुर्खेत पुर्याइएको हो। स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महिलाको तत्काल उद्धार गरिएको मन्त्रालयले बताएको छ। दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा प्रसूति सेवा लिन कठिनाई हुने अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुरक्षित रूपमा उपचारको पहुँचमा पुर्याउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रम अन्तर्गत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य अवस्था र आवश्यकताका आधारमा हवाई माध्यमबाट उद्धार गरी सुविधा सम्पन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुर्याउने गरिएको मन्त्रालयले बताएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज 11 गते हुने भनेको निर्वाचन रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ। निर्वाचन रोक्न माग गर्दै खिमबहादुर डीसीले उच्च अदालत तुलसीपुरमा रिट दायर गर्नुभएको थियो। डीसीले बिहिबार रिट दायर गर्दै निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेशको माग गर्नुभएको हो। रिटमाथि आज उच्च अदालत तुलसीपुरका न्यायाधीश एके बहादुर राणाको इजलासमा सुनवाई भएको थियो। सुनवाईपछि अदालतले असोज 11 गतेका लागि तय गरेको निर्वाचन रोक्न आदेश दिएको निर्वाचन समितिका संयोजक मणिराज आचार्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार अदालतले यही विषयमा असोज 14 गते छलफलका लागि उपस्थिति हुन आदेश दिएको छ। अदालतको आदेशसँगै असोज 11 गते हुने भनेको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको छ। अब असोज 14 गते हुने छलफलपछि निर्वाचन प्रक्रिया अघि बढ़ने वा नबढ़ने विषय टुंगो लाग्ने भएको छ। यसैबीच नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पूर्व निर्धारित अधिवेशनहरू वर्षाका कारण प्रभावित भएका छन्। देशका विभिन्न स्थानमा जारी वर्षाका कारण भोलिका लागि तय भएको प्रदेश सभा र क्षेत्रीय अधिवेशनहरू प्रभावित भएका हुन्। भारी वर्षाको सम्भावना देखिएपछि कर्णाली प्रदेश सरकारले बाढ़ी पहिरो डुबान तथा सड़क दुर्घटनाको जोखिम न्यूनीकरण गर्न प्रदेशका 200 जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन नगर्न निर्देशन दिएको छ। प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले आज बेलुका 6 बजेदेखि बिहान 6 बजेसम्म राजमार्ग सहित स्थानीय सड़कमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। मौसम प्रतिकूल भएका बेला रातिको समयमा बाढ़ी तथा पहिरोले सड़क अवरूद्ध पार्ने सवारी साधन पुरिने तथा यात्रु अल्पत्र पर्ने जोखिम उच्च हुने भएकाले सावधानी स्वरूप यस्तो निर्णय गरिएको प्रदेश सरकारले बताएको छ। मुख्यमन्त्री मंगल बहादुर शाहीले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशका 10 जिल्लामा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जानकारी दिनुभएको छ। र लगातार वर्षा भइरहे पनि दाङ स्थित पश्चिम राप्ती नदीको जलसतह हाल सामान्य अवस्थामा रहेको छ। मौसम पूर्वानुमान अनुसार शुक्रबारदेखि आइतबारसम्म लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाइएको छ। लगातार वर्षा भइरहेकाले नदीको बहाव बढ़न सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन सुरक्षा निकाय र स्थानीय तहले निगरानी बढ़ाएका छन्। नदीको जल सतह र आसपासका बस्तीको अवस्थाबारे नियमित सूचना संकलन तथा आवश्यक परे तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायले परिचालन गरिएको बताइएको छ। अवस्था दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: ४४ मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, दिविस रोड, खोराहीदाङ।
4: फोन 562-5211।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: रेड सकत्र नो इट लाइक प्रो राशि थापा फ्रॉम टू एंड फ्रॉम सात से यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमर भन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 9843-0653-23
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
9: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
14: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
15: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
14: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
15: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
16: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
18: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही, दाल। फोन नम्बर 082-5625-98-78-1617 र 98-78-35-645।
18: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर वसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
18: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट, दाङ।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

0: हेलो पिंकी,
1: बोल दिन
0: एलईडी टीवी किन नजाने?
1: जान्न।
0: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
1: जान्न।
0: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
1: जान्न।
0: किन?
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
1: पाइने भएर त जान लाग्यो नि।
0: हो र, कहाँ
1: भन्दिन के?
0: सत्य भन्दिनौ?
1: आई लभ यु पिंकुली भनेको
0: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
3: आवाज हिनक आवाज।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गेजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: वायनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
6: बालबालिकाको न्यूरो सर्जरी
7: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
6: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
6: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
8: खुसीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
10: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
13: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिक चलेन अब त आफै मरिसक्यो
13: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी भितिचोक खोराहिदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
19: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
17: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9858745226।
20: कसरी बेकरी र बिएन फुड प्रपको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्, 50,000 काटौँ, पुरस्कार जित्नुहोस्। लौ लौ लौ, गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
21: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम जाँग ज्याक, यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, सोमबारदेखि सुधार हुँदै जाने। तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो, अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। काठमाडौँ आउ जाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध, धादिङको कृष्णभीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा। 40 MW राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, सुक्खायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने। फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, भारत दोस्रो र इण्डोनेसिया तेस्रोमा। र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। न्यूनचापीय प्रणाली भारतको 36 गढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। उहाँका अनुसार आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। अहिले काठमाण्ड उपत्यकामा हल्का मात्रै पानी परिरहेको छ। आइतबार पर्सि पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायमै रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढ़ी पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि धेरै जसो ठाउँमा हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। यसैबीच रूपन्देहीको तिनाउ नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। तिनाउ नदीमा बहाव बढ़दो क्रममा रहेको र बाढ़ीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। लुम्बिनीमा उच्च सतर्कता सहित सशस्त्र प्रहरीको टोली र उपकरण तयारी अवस्थामा राखिएको छ। लगातारको वर्षाले बुटवल सहित देशका विभिन्न भागमा जनजीवन प्रभावित बनेको छ। यस्तै नुवाकोटको त्रिशुली नदी धुन्चे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ़न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सड़कबाट सकेसम्म यात्रा नगर्न भनिएको छ। तिनाउ, त्रिशुली सहित बूढ़ी गण्डकी, मर्स्याङदी, मोदी, मादी, सेती र कालीगण्डकी नदीका जलाधारमा लगातार वर्षा भइरहेको छ। पूर्वको कोशीतर्फ वर्षा केही घटे पनि भोटे कोशी, तामा कोशी, सुनकोशी, रोशी र दूधकोशीमा अझै वर्षा हुने भएकोले सप्तरी सुनसरी क्षेत्रको सप्तकोशीमा पनि उच्च सतर्कता आवश्यक रहेको मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाड़ी गुड्न सकिरहेका छैनन्। नारायणगढ़ मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क चालनमा ल्याउन सकिने अवस्था छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम रोकिएको छैन। चितवनको इच्छा कामना गाउँपालिका 4 धारापानीमा सड़क भाँसिएपछि अवरूद्ध छ। त्यस्तै इच्छा कामना गाउँपालिका 5 सिमल धारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध छ। इच्छा कामना 5 कै तुइन खोला र नाम्सी खोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसै गरी नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोला, नाम्सी पुल 15 किलो 17 किलोमा पनि सामान्य ढुङ्गामा माटो खसेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका साथ कृष्णवीर र ज्यामिरी घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध छ। गजुरी गाउँपालिका छ जरेखेत र थाक्रे गाउँपालिका दुई कमेरी भीरमा पनि पहिरोका कारण सड़क प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो। कृष्णवीर सिमलधारा धारापानी नाम्सी खोला र तुइन खोलामा सड़कमा खसेको पहिरो हटाउने काम भइरहेको छ। जोखिम बढ़ेपछि हिजो नै नारायणगढ़ मोडलिङ सड़क र पृथ्वी राजमार्गमा रातमा गाड़ी चलाउन रोक लगाइएको थियो। आज बिहानदेखि पनि गाड़ी रोकिएको हो। त्यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। काभ्रेको नमोबुद्ध छ चौकी डाँडा र रोशी सातको घुमाउनेमा बाढ़ीले अस्थायी डाइभर्सन बगाएको हो। रोशी खोला पनौतीमा बाढ़ी बढ़दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा भोलि बिहानसम्म उच्च सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा परेको छ। भदौ दशमा भटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण झण्डै तीन हप्ता अवरूद्ध सड़क वैकल्पिक ट्र्याक खोलेर गएको असोज एक गतेदेखि संचालनमा आएको थियो। नयाँ ट्र्याकको तल्लो भागबाट नदीले निरन्तर कटान गर्दा सड़क भाँसिने जोखिम छ। कृष्णवीरको पुरानो सड़कमा सुरक्षाका लागि बनाइएको तारजाली सहितको पर्खाल भाँसिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पर्खाल केही तल खसेको कारण नयाँ ट्र्याकमा समेत जोखिम परेको बेनीघाट रोराङ गाउँपालिका सातका वडा अध्यक्ष कुमार बस्नेतले बताउनुभयो। नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार थप क्षति हुन सक्ने अवस्थालाई ध्यानमा राखेर गाड़ी चलाउन रोक लगाइएको छ। यसअघि प्लास्टिक ओडाएको ठाउँमा भने खासै समस्या छैन। कृष्णवीरको भौगोलिक अवस्था निकै कमजोर र संवेदनशील मानिन्छ। सड़क डिभिजन कार्यालयले प्राविधिक टोली मार्फत पछिल्लो अवस्थाको अनुगमन गरिरहेको छ। पृथ्वी राजमार्गको यो खण्ड राजधानी काठमाण्डुलाई जोड्ने मुख्य लाइफलाइन भएकोले अवरूद्ध हुँदा यात्रु र माल सामान ढुवानी प्रभावित हुने गरेको मुख्य राजमार्ग अवरूद्ध हुँदा आज गाड़ीहरूलाई काठमाण्डुमा नै रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 MW राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 MW क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर 220 KV प्रसारण लाइन मार्फत प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुन्छ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रो पावर लिमिटेड संचालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, COVID-19 को महामारी, बाढ़ी लगायतका चुनौतीका बावजूद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँले विद्युतको उच्च माग हुने बेलुकाको समय अर्थात पीक आवरमा दैनिक 4 घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकोले सुक्खायाममा विद्युत माग व्यवस्थापनमा आयोजनाबाट महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। आयोजनाबाट वार्षिक 24 करोड़ 79 लाख युनिट विद्युत उत्पादन हुनेछ। कुल वार्षिक ऊर्जा मध्ये झण्डै 34% विद्युत सुक्खायाममा उत्पादन हुनेछ। अब विदेशको खबर। फिलिपिन्स विश्व जोखिम सूचकांक 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंकसहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकांकले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंकसहित दोस्रो र इण्डोनेसिया 44.63 अंकसहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंकसहित 146 स्थानमा छ। विश्व जोखिम सूचकांकले विपदको जोखिमलाई कुनै पनि देश प्राकृतिक जोखिमको कति सम्पर्कमा छ र त्यसको सामाजिक संवेदनशीलता कस्तो छ भन्ने दुई मुख्य आधारमा मूल्यांकन गर्छ। यसमा विपदको सामना गर्ने तथा त्यसमा अभ्यस्त हुने क्षमता समेत समावेश हुन्छ। अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जोराले 34, रोहित पौडेलले अभिजित 33 रन बनाए। अफगानिस्तानका फरिदोन दाउद जय, अब्दुल्लाह अमर जाई र अरब गुलले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। अफगानिस्तानका फैसल खान, अहमद जय र नजीबुल्लाह जादरानले समान 30 रन बनाए। नेपालका कुशल भुर्तेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान 5:45 जापानसँग खेल्नेछ। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि भेट भएको हो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनलभन्दा अगाडि बढ़न सकेको छैन। चार भन्झाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, सोमबारदेखि सुधार हुँदै जाने, तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो, अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध धादिङको कृष्णभीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुखायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने फिलिपिन्स फेरि विश्वव्यापी विकट जोखिम सूचीको शीर्ष स्थानमा भारत दोस्रो र इण्डोनेसिया तेस्रोमा र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5-63-775।
2: सम्पर्क नम्बर 98-4-28-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब हरेक दिन बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङबाट सेवा दिइरहनु भएको छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गरी विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
4: लामो समयसम्म टाउको दुख्ने, टाउको भारी हुने, मुटुको ढुकढुकी बढ्ने, श्वास रोकिए जस्तो महसुस हुने,
8: धेरै पसिना आउने, तर्सनी वा डढाउने, लामो समयदेखि हात खुट्टा झमझम गर्ने वा पोल्ने,
4: काप्ने, छोप्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग वा मिर्गी,
8: धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, उदास भइरहने, जिउमा फुर्ती नहुने, झर्कने, जिउ दुख्ने, निद्रा नलाग्ने, भोक नलाग्ने,
4: स्मरण शक्ति कम हुँदै जाने, यौन इच्छा तथा शक्तिमा कमी हुने, नबुझिने कुरा, अमिल्दो व्यवहार गरेमा बिना कारण सामान्य रूपमा खुसी हुने,
8: बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा उत्पन्न हुने तथा आत्महत्या प्रयास बारम्बार एउटै सोचाइ आइरहने वा एउटै काम बारम्बार असामान्य रूपमा दोहोराइरहने।
9: अन्य विशेषज्ञ सेवाहरू:
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा।
4: बिरामी जाँच हरेक दिन बिहान 8:30 भइरहेको छ।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5-63-218।
14: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
4: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
15: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
4: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
15: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
4: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
16: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5-90-410, मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। संपर्क नंबर 9843008804 9843008804 www.pashupatiicare.com।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
18: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
18: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
19: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
18: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
18: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
18: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
18: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
18: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
20: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001।
21: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गो टिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक।
22: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694 मोबाइल नम्बर 9822877494।

छकत्रो नो इट लाइक प्रो राशि थापा फ्रॉम टू एंड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: फ्लू रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
7: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
12: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944, 9847793944।

0: गंगा रिवेश मेरू एवरेस्ट
1: मध्य पश्चिम ट्रान्जेक्ट यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्झे पाँच बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिकराम चौधरीको हार्दिक स्वागत बा। धाङको राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सड़क खण्डमा सवारी आवागमनमा पूर्ण रूपमा बन्द करगिल्बा। अविरल वर्षाको कारण सड़कमा थप जोखिम उत्पन्न हुल्पाछा। जिल्ला प्रशासन कार्यालय दाङसे सूचना जारी गर्दै तुलसीपुर कपुरकोट सड़क खण्डमा सवारी आवागमन बन्द करगिलक जानकारी गराएको। प्रशासनको अनुसार आजसे असोज एघार गते सन्ध्या पाँच बजेसम्म उक्त सड़क खण्ड सवारी आवागमन बन्द रहने वा सम्भावित बाढ़ी पहिरो तथा सड़क दुर्घटनाको जोखिम हुन मध्यनजर कर्ती रहन आवश्यक सावधानी अपनाएकला प्रशासनले आग्रह गरिराखल। यसै अगाडि फेरि भारी वर्षाको सम्भावना हुन मध्यनजर गर्दै राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सड़क खण्डमा रातकनको समयमा सवारी आवागमनमा रोक्न निर्णय गरिल रह। बिहीबार से निरन्तर हुइतिरलक वर्षाको कारण खेतोमा पक्न पाक लगलग धान क्षति पुग्न सम्भावना हुलकोसले दाङको किसान चिन्तित हुलबाट। धान पक्न समयमा हावाहुरी सहितका भारी वर्षाले धान ढल्न वा उत्पादनमा असर पर्न कति किसानले चिन्ता व्यक्त गर्लक हुन्छ। लगातार वर्षा हुलसे फे खासै समस्या नै हुन हुलसे फे भारी वर्षा हो हावाहुरी अहिलेसे पक्न पाक लगलग धानमा क्षति पुग सेक्ना गोराई उपमहानगरपालिका सोह्र मघैको किसान नरेन्द्र चौधरी बतुवा रखल। खर्च वा वर्षभरको जोहो समेत धान उत्पादन से जो चलाइपर्न हुइलकोसे पक्ना बेलामा धान क्षति पुग्लसे परिवारको जीविकोपार्जनमा जो असर पर्न उहाँ बतुवा रखल। उस्तको घोराई सत्र गुलरियाको किसान सीताराम चौधरी फे भारी वर्षा वो हावाहुरी अहिलेसे धानमा क्षति पुग्न चिन्ता बर्लक बतुवा रखल। धान पक्न समयमा लम्बा समयसम्म वर्षा लग्लसे धान ढल्न वा उत्पादनमा कमी ऐना हुला हुइलकोसे अपनाउनकला चिन्तित बनागलक उहाँ बतुवा रखल। उस्तक बबई लद्दे आसपासको किसान भरि वर्षासँग लद्देक बहाव बहरलसे खेतयोगी कि जमिन कटान हुन चिन्तामाबाट। दुई दिनसे निरन्तर हुइतिरलक वर्षाको कारण बौरही खोल्लोमा पानीको बहाव बहरलप्पा छ। खोल्लोमा किनारमा रलक खेतवा कटान हुन जोखिम बहरल घोराई छ। लखवारको किसान निम बहादुर चौधरी बटुवा रखल। निरन्तर वर्षाको कारण खेतवा पुहिना चिन्ता बहरलक उहाँ बटुवा रखल। मौसम पूर्वानुमान महाशाखाले असोज नौ गतेसे एघार गतेसम्म लुम्बिनी प्रदेशको कुछ स्थानमा भारी वर्षासे धुर भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुइसेक्ना पूर्वानुमान गरिराखल। वकरपा छ जिल्लाको लद्या खोल्वा तथा जोखिम उक्त क्षेत्रमा सतर्कता बढ़ाएर रखल। देउखरी स्थित राप्ती लद्या बबी लद्या वा विभिन्न खोल्लोको आसपासमा रहलक नागरिक समेत वर्षासँग बढ़सक्ने जोखिमको कारण चिन्तित हुइलबाट। जिल्ला प्रशासन कार्यालय दाङसे बाढ़ी पहिरो डुबान तथा कटानको सम्भावित जोखिममा ध्यानमा धर्ती सुरक्षा निकाय स्थानीय तथा सरकारवाला निकाय हन तयारी अवस्थामा रह निर्देशन देलक। प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे जानकारी दिएरखल। लद्दीमा पानीको बहाव बढ़लक पानी ढुम्मी हुइलको पठा तथा रूख बहती ऐलक वा असामान्य आवाज सुनगिलसे तत्काल अग्लो तथा सुरक्षित स्थानमा जाइक्ला वा उच्च सतर्कता अपनाएकला सर्वसाधारण आग्रह करगिलक उहाँ बतुवा रखल। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित हवाई उद्धार कार्यक्रम मार्फत जटिल सुरप्रसूति समस्या हुइलक एक महिलाको उद्धार गरिगिल्बा। मन्त्रालयको अनुसार काल रूकुम पश्चिमका मुसिकोट नगरपालिका एक निवासी 33 वर्षीय महिला हुन जटिल प्रसूति सम्बन्धी समस्या देखिल्पा छ। थप उपचारका लागि हवाई माध्यमसे सुर्खेत पुर्याइलक हो। स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नहुल्पा छ। विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गरिन उद्देश्यले महिलाको तत्काल उद्धार करगिलक मन्त्रालय जनाराखल। दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा प्रसूति सेवा लिह कठिनाई हुन अवस्थामा गर्भवती तथा सुत्केरी महिला हुन समयमा सुरक्षित रूपमा उपचारको पहुँचमा पुगिन उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आरहल। कार्यक्रम अन्तर्गत जोखिममा रहल गर्भवती तथा सुत्केरी महिला हुन स्वास्थ्य अवस्था ओ आवश्यकताका आधारमा हवाई माध्यमसे उद्धार गरिकन सुविधा सम्पन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगिन करगिलक मन्त्रालय जनाराखल। ओ दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज एघार गते हुन कगिलक निर्वाचन रुवाको उच्च अदालत तुलसीपुरसे अन्तरिम आदेश दिए राखल। निर्वाचन रुवाको मागकर्ती खिम बहादुर डीसीसे उच्च अदालत तुलसीपुरमा रिट दायर करल रह। डीसीसे बिहिबार रिट दायर गर्न कर्ती निर्वाचन प्रक्रिया रुवाको अन्तरिम आदेशको माग गर्लक हुइट। रिट उपर आज उच्च अदालत तुलसीपुरको न्यायाधीश यज्ञ बहादुर राणाको इजलासमा सुनवाई हुइल रह। सुनवाई पाछ अदालतले असोज एघार गतेकलाई तय गरिगिलक निर्वाचन रुवाको आदेश दिएर
अदालतक निर्वाचन समितिका संयोजक मणिराज आचार्य जानकारी दिन्छ। उहाँको अनुसार अदालतले यही विषयमा असोज 14 गते छलफलको लागि उपस्थित भए आदेश दिराखल। अदालतका आदेशसँग असोज 11 गते हुनाको गिलक दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया तत्कालको लागि रोकिल बा। आप असोज 14 गते हुना छलफल पाछ निर्वाचन प्रक्रिया अगाडि बहर्ना वा निबहर्ना विषय टुंगो लग्ना हो रहल। वो बीचमा नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पूर्व निर्धारित अधिवेशन वर्षाको कारण प्रभावित हो रहल। देशको विभिन्न स्थानमा जारी वर्षाको कारण कालकलाक तय हुलक प्रदेश सभा वा क्षेत्रीय अधिवेशन प्रभावित हुलकुट हुठा ताजुक थारूभाषक मध्यपश्चिम खबर अत्रह कालसंजाफे थारूभाषक मध्यपश्चिम खबर सुन्न सिक्ने बाटी अकसक खबर मसे समाचार कक्षको सबको संग्रहणसँग वैशालिक राम चौधरी विदाई टू रिरी मध्यपश्चिम ओनिटी रवि राम राम।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
8: सम्पर्क मोबाइल 98478727977
9: र 98578330689।
10: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
10: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
11: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
10: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
11: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
12: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार।
13: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: Hey,

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
2: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-7694, मोबाइल नम्बर 98-22-87-74-94।

नाच्नु छ छम छम गर्नु छ रम रम पाखुडो छेउमा नाच्ने छेउमा

0: छकत्रो नो इट लाइक प्रो राशिता पाव फ्रॉम टू एंड फ्रो सांचयस महाम्रो पात्रो नेपाल मा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबैं सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गेजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
10: अन्य 26 डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ।

0: डाक्टर शिव रेग्मी,
1: मुटु रोग विशेषज्ञ डाक्टर
0: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमन सिमखडा,
2: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ, सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847725760।
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
4: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
5: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
6: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
1: इन्डोस्कोपी सेवा,
3: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 0825607634 र 0825601038।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू:
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
7: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9847810030 र 9829954555।
9: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
10: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: अन्य सेवाहरू:
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 0825161694, सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848301353 र 9869414।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
9: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
14: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
14: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
9: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
14: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुच्चा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुच्चा, जिउ र जोड्नेहरू दुख्ने,
9: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड,
15: छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
16: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
17: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
18: समय बिहान 9 बजेदेखि।
15: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
19: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ।
20: सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028।
15: खुशीको खबर।
21: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
22: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
23: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
22: उपलब्ध। शल्यक्रियाहरू:
23: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
22: बालबालिकाको न्यूरो सर्जरी,
23: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
22: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
23: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
22: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
21: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
24: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
25: ल ल काका, गइहाले म।
26: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
26: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
24: साथै अन्तर्वार्ता, ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
26: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45-226।
27: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
0: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
0: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001
5: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
6: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
5: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
6: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
5: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
5: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: वर्षाका कारण पाक्न लागेको धानमा क्षेत्री पुग्ने सम्भावना भएकाले दाङका किसान चिन्तित। रात्रिकालीन यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयको आग्रह।
1: असोज 11 गते हुने भनेको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन रोकियो। निर्वाचन सम्बन्धी प्रक्रिया अघि नबढ़ाउन उच्च अदालत तुलसीपुरको अल्पकालीन अन्तरिम आदेश।
0: तुलसीपुर कपुरकोट सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द। विश्व फार्मासिस्ट दिवसका अवसरमा दाङमा साताव्यापी कार्यक्रम शुरू।
1: र कर्णाली प्रदेशका 10 जिल्लामा राति सवारी सञ्चालनमा रोक।
0: अब खबर विस्तारमा।
1: बिहिबारदेखि निरन्तर भइरहेको वर्षाका कारण खेतमा पाक्न लागेको धानमा क्षति पुग्ने सम्भावना भएकाले दाङका किसान चिन्तित भएका छन्। धान पाक्ने समयमा हावाहुरी सहितको भारी वर्षाले धान ढल्ने र उत्पादनमा असर पर्ने भन्दै किसानले चिन्ता व्यक्त गरेका हुन्। लगातार वर्षा भए पनि खासै समस्या नहुने भए पनि भारी वर्षा र हावाहुरी आएमा पाक्न लागेको धानमा क्षति पुग्न सक्ने कोराही उपमहानगरपालिका 16 गएका किसान नगेन्द्र चौधरीले बताउनुभयो। घर खर्च र वर्षभरको जोहो समेत धान उत्पादनबाटै चलाउनु पर्ने भएकाले पाक्ने बेलामा धानमा क्षति पुगे परिवारको जीविकोपार्जनमै असर पर्ने उहाँले बताउनुभयो। यस्तै कोराही 17 गुलरियाका किसान सीताराम चौधरी पनि भारी वर्षा र हावाहुरी आएमा धानमा क्षति पुग्ने चिन्ता बढ़ेको बताउनुभयो। धान पाक्ने समयमा लामो समयसम्म वर्षा लागेमा धान ढल्ने र उत्पादनमा कमी आउने हुने भएकाले आफूहरूलाई चिन्तित बनाएको उहाँले बताउनुभयो। यसैगरी बबई नदी आसपासका किसान भने वर्षासँगै नदीको बहाव बढ़ेर खेतीयोग्य जमीन कटान हुने चिन्तामा छन्। 2 दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण बौरही खोलामा पानीको बहाव बढ़ेपछि खोलाको किनारमा रहेका खेत कटान हुने जोखिम बढ़ेको कोराही 6 लखवारका किसान निमबहादुर चौधरीले बताउनुभयो। निरन्तर वर्षाका कारण खेत बगाउने चिन्ता बढ़ेको उहाँले बताउनुभयो। मौसम पूर्वानुमान महाशाखाले असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा भारी अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। त्यसपछि जिल्लाका नदी खोला तथा जोखिमयुक्त क्षेत्रमा सतर्कता बढ़ाइएको छ। देवखोरी स्थित राप्ती नदी, बबई नदी तथा विभिन्न खोलाको आसपासमा रहेका नागरिक समेत वर्षासँगै बढ़न सक्ने जोखिमका कारण चिन्तित भएका छन्। जिल्ला प्रशासन कार्यालय दाङले बाढ़ी, पहिरो, डुबान र कटानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिनुभएको छ। नदीमा पानीको बहाव बढ़ेको, पानी धमिलो भएको, ढुंगा तथा रूख बगाउँदै आएको वा असामान्य आवाज सुनिए तत्काल अग्लो तथा सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको उहाँले बताउनुभयो। बिहिबारदेखि निरन्तर झरी परिरहेकाले अत्यावश्यक काम बाहेक टाढाको तथा रात्रिकालीन यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको उहाँले बताउनुभयो। यसैगरी मौसम पूर्वानुमान महाशाखाले 11 गतेसम्म पानी पर्ने जनाएको छ। हिजो साँझदेखि दाङमा निरन्तर पानी परिरहेको छ। भारी वर्षा नभएको र नदी तथा खोलामा केही जल सतह बढ़े पनि कही कतै त्यस्तो हालसम्म जोखिम नभएको जिल्ला प्रशासन कार्यालय दाङले बताएको छ। आज दिनभर वर्षा तथा विपदको अवस्था कस्तो रह्यो त? दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे।
2: अब आज हाम्रो हिजोदेखि 24 घण्टा चाहिँ लगातारै जस्तो भइसक्यो यो अविरल वर्षा भएको र यो अब एक नासको किसिमले चाहिँ बर्सात भइरहेको छ। अब यहाँले नि त्यो थाहा पाउनु भएकै छ। हाम्रो खोलाहरूको जलसतह चाहिँ जुन हाम्रो मुख्य रूपमा राप्ती नदी र बबई नदी यो ठुला नदीहरू चाहिँ अब यो यिनीहरूको खतराको तह चाहिँ राप्तीको 6.2 मिटर होइन, अर्को बबईको चाहिँ 6.8 मिटर हो, जसमा चाहिँ हालको जल सतह चाहिँ 1.05 मिटर मात्रै छ बबईको र उसको चाहिँ 2.11 मिटर मात्रै छ। एकदम तल छ, खतराको तह छैन, सतर्कताको तहमा भन्दा नि धेरै तह परेको छ। अब यो भन्दा नि बढी चाहिँ हाम्रो अलिकति पहिरोको जोखिम हुन्छ कि लगातार एकनास्ले गर्दाखेरि जुन हाम्रो माटोहरूमा जुन खुकुलो बन्जा छ त्यसको ठाउँमा चाहिँ पहिरो जाने आशंका चाहिँ बढी गरिएको छ। र हाम्रो विशेष गरी यो राप्ती राजमार्ग चाहिँ ठाउँ ठाउँमा यो पहिरो झरेर यो सल्यान कपुरकोट जाने बाटो हामीले यो हिजो सूचना जारी गरेका थियौँ, 5 वटा क्षेत्रको राप्ती मात्रै बन्द गरेकोमा यो राप्ती राजमार्गलाई चाहिँ पूर्ण रूपमा हामीले बन्द गरिदिएको अवस्था छ। र उता सल्यान जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग पनि समन्वय भई उताबाट पनि बन्द गरिदिएको अवस्था छ। अब यता हाम्रो दाङ साइडमा भन्दा पनि सल्यान साइडमा चाहिँ बढी यो पहिरो देखिएको छ। अरू सामान्य हाम्रो यो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको त्यो खोला चाहिँ अलिकति बढेको र त्यहाँ सामान्य मर्मत पछि सम्पन्न भएको र त्यस्तो सिचुएसन अहिले नर्मलै छ सबैतिर, खासै त्यस्तो समस्या चाहिँ देखिएको छैन।
0: पूर्व तयारीको कुराहरूमा चाहिँ अब भोलि पर्सिसम्म पनि भनेको छ, त्यस्तो भइहाल्यो भनेपछि हाम्रो तयारी के छ?
2: तयारी त हामीले यो जब हामीलाई सूचना आयो एनडीआरआरबाट र हाम्रो जल तथा मौसम विज्ञान विभागबाट, त्यसपछि नै हामीले यो पूर्व तयारीका सम्पूर्ण चरणका कामहरू सम्पन्न गरिसकेका छौँ र अहिले हामी एकदम प्रतिकारीको तयारी अवस्थामा छौँ र जहाँ हाम्रो समस्या उत्पन्न हुन्छ तुरुन्तै हाम्रो फोर्स टिमहरू तत्काल रेस्क्यूको लागि पुगिहाल्छ र हामी एकदमै पूर्ण रूपमा अलर्ट भएर बसेको अवस्था छ।
0: दाङको राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। अविरल वर्षाका कारण सड़कमा थप जोखिम उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै तुलसीपुर कपुरकोट सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको जानकारी गराएको छ। प्रशासनका अनुसार आजदेखि असोज 11 गते बेलुका 5 बजेसम्म उक्त सड़क खण्डमा सवारी आवागमन बन्द रहनेछन्। सम्भावित बाढ़ी पहिरो तथा सड़क दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यात्रुलाई आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। यसअघि पनि भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सड़क खण्डमा रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको थियो।
1: उच्च अदालत तुलसीपुरले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन सम्बन्धी प्रक्रिया तत्काल अघि नबढ़ाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत तुलसीपुरका न्यायाधीश के बहादुर राणा मगरको एकल इजलासले निवेदक खिमबहादुर डाङ्गीले तयार गरेको रिट निवेदनमाथि सुनवाई गर्दै यस्तो आदेश दिएको हो। अदालतको आदेशमा निवेदकले उठाएको विषयवस्तु र गम्भीरतालाई दृष्टिगत गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलमा राखेर निष्कर्षमा पुग्न उपयुक्त देखिएको उल्लेख गरिएको छ। त्यसका लागि असोज 14 गते पेशी तोकिएको छ। अदालतले दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज 11 गते हुने भनेको निर्वाचन सम्बन्धी कुनै पनि कार्य अगाडि नबढ़ाउन तथा नगराउन विपक्षीहरूका नाममा मुलुकी देवानी कार्यविधि संहिता 2074 दफा 15(8)(2) तथा उच्च अदालत नियमावली 2073 नियम 42(1) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले विपक्षीहरूलाई आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक 15 दिनभित्र लिखित जवाब पेश गर्न समेत आदेश दिएको छ। साथै आदेशको जानकारी विपक्षीहरूलाई गराई नियम अनुसार प्रक्रिया अघि बढ़ाउन भनिएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघको विवाद के हो र अदालतको आदेशपछि अबको प्रक्रिया कसरी अघि बढ़छ त निर्वाचन अधिकृत मणिराज आचार्य
2: फुटेक बाइन संघमा अन्य पदमा भन्दा पनि सदस्य पदमा उम्मेदवारी दर्ता गराएको विषयलाई लिएर केही सामान्य विवाद आएको हुनाले अब त्यसकारण निवेदन गरेर देखिन्छ। अब उच्च अदालत तुल्सीपुर दाङबाट निवेदकले निषेधाज्ञाको निवेदन दायर गरेकोमा 41 लाखले अब 11 गते हुने दाङ जिल्ला उद्योग बाणी संघ चुनाव निर्वाचन कुनै कार्यमा नबढाउनु नगर्नु कार्य काम नगर्नु भने हुनाले अब 14 गते छलफलमा बोला हुनाले अब केही साथीहरूले उद्योग बाणी संघको विवादलाई लिएर पूर्व निर्वाचन समितिले राजीनामा दिएको त्यसपछि उद्योग बाणी संघले मलाई निर्वाचन संयोजक बारको हैसियतले अध्यक्षको हैसियतले निर्वाचन संयोजकको रूपमा नियुक्त गरेकोमा त्यसपछि हामीले अन्तिम नावली प्रकाशन गरेका विषयमा निर्वाचन समिति समेतलाई विपक्षी बनाएर निवेदन जारी गरेकोमा हाल आएर आजको अदालतको सुनवाईले कुनै कार्यक्रम अगाडि नबढ्नु नबढाउनु भने हुनाले अब 14 गतेको छलफल जति मात्रै निर्वाचन प्रक्रिया के हुने भन्ने टुङ्गो लाग्ने भए हुनाले हाललाई कुनै पनि गतिविधि अगाडि नबढ्ने कुरा म यहाँहरूलाई जानकारी गराउँछु। 14 गतेको प्रक्रिया अब अदालतै उच्च अदालत तुल्सीपुरकै आदेश पर्खिने र छलफलपछि के निर्देशन आउँछ त्यो सोही भयो भने निर्वाचन प्रक्रिया अगाडि बढ्ने कुरा म यहाँलाई जानकारी गराउँछु।
1: अदालतको आदेशपछि प्रचार प्रसारमा हिँडेका उम्मेद्वारहरू अलमलमा परेका छन् भने निर्वाचन अनिश्चित हुने हो कि भन्ने चिन्ता पनि थपिएको छ। उद्योगी व्यवसायहरूको संस्थामा व्यवसायहरू बसेर आपसी समझदारीमा टुंग्याउनु पर्ने अदालतसम्म पुग्न दुःखको कुरा भएको बताइएको छ। 11 गते हुने निर्वाचनमा अध्यक्ष लगायतका धेरै पदमा 3-3 जनाको उम्मेद्वारी परेको छ भने 20 पदको कार्यसमितिका लागि अध्यक्ष सहित 45 जनाको उम्मेद्वारी रहेको छ। एसोसिएट सदस्यमा भने दीपकराज आचार्य निर्विरोध निर्वाचित भइसक्नु भएको छ।
0: विश्व फार्मेसिस्ट दिवस 2026 का अवसरमा नेपाल फार्मेसी संघ दाङ शाखाले साताव्यापी कार्यक्रम शुरू गरेको छ। फार्मेसी क्षेत्रको योगदान औषधिको सुरक्षित प्रयोग तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिका बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो। नेपाल फार्मेसी संघ दाङका अध्यक्ष श्याम गिरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्र प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुलभ अधिकारी विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो। कार्यक्रममा संघका सदस्य संगीता खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव दिल किरण परियारले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। साताव्यापी कार्यक्रमको पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। संघका अनुसार सप्ताहभरि रक्तदान सँगै सृजनशील जनचेतनामूलक तथा सामाजिक कार्यक्रम आयोजना गरी विश्व फार्मासिस्ट दिवस मनाइनेछ। कार्यक्रम मार्फत फार्मासिस्टको योगदानलाई समाजसम्म पुर्याउने तथा स्वास्थ्य सेवामा औषधिको सुरक्षित प्रयोगबारे नागरिकलाई सचेत गराउने लक्ष्य राखिएको छ।
1: भारी वर्षाको सम्भावना देखिएपछि कर्णाली प्रदेश सरकारले बाढ़ी पहिरो डुबान तथा सड़क दुर्घटनाको जोखिम न्यूनीकरण गर्न प्रदेशका 10 वटै जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन नगर्न निर्देशन दिएको छ। प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले आज बेलुका 6 बजेदेखि बिहान 6 बजेसम्म राजमार्ग सहित स्थानीय सड़कमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। मौसम प्रतिकूल भएका बेला रातिको समयमा बाढ़ी तथा पहिरोले सड़क अवरूद्ध पार्ने सवारी साधन पूरिने तथा यात्रु अल्पत्र पर्ने जोखिम उच्च हुने भएकाले सावधानी स्वरूप यस्तो निर्णय गरिएको प्रदेश सरकारले बताएको छ। मुख्यमन्त्री मंगल बहादुर शाहीले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशका 10 वटै जिल्लामा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जानकारी दिनुभएको छ। उहाँले तत्कालका लागि आज बेलुका 6 बजेदेखि भोलि बिहान 6 बजेसम्म सवारी आवागमन बन्द गरिने बताउनुभयो। प्रदेश सरकारले कर्णालीका पहाड़ी तथा हिमाली जिल्लामा पछिल्लो समय सड़क विस्तारसँगै बाढ़ी र पहिरोको जोखिम समेत बढ़दै गएको जनाएको छ।
0: कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्य लिए पनि चुनौती भने उस्तै रहेको छ। सरकारी तथा गैर सरकारी संघ संस्थाको साझा प्रयासमा संस्थागत सुत्केरी हुने दर वृद्धि भए पनि घरमा सुत्केरी हुने दर भने घटेको छैन। 28% घरमै सुत्केरी हुने गरेको पाइएको छ भने संस्थागत सुत्केरी 72% पुगेको छ। स्वास्थ्य सेवा निर्देशनालयले शुरू गरेको आर्थिक वर्ष 82-83 में संपादित कार्यक्रम को समीक्षा में कर्णाली प्रदेश में घर में सुत्केरी होने अवस्था उस्त रहेको देखिएको छ। प्रगति प्रतिवेदन प्रस्तुत गर्दै निर्देशनालय का पब्लिक हेल्थ नर्स प्रशासन मानकुमारी गुरूङले कर्णाली में संस्थागत सुत्केरी 72%, दक्ष जनशक्तिबाट सुरक्षित प्रसूति दर 69%, 8 पटक गर्भवती जांच करने 57%, 20 वर्ष मुनिका गर्भवती आमा 15% रहेको जानकारी गराइएको थियो। संस्थागत सुत्केरी हुनेमा कर्णालीमा सबैभन्दा धेरै सुर्खेतमा रहेको छ भने डोल्पामा संस्थागत सुत्केरी भएको दर्ताको तथ्याङ्कै छैन। यसै गरी घरमा तथा स्वास्थ्य संस्थामा ल्याउँदै गर्दा बाटोमा मृत्यु हुनेको संख्या 20 पुगेको छ। जाजरकोटमा 318 जना र रूकुम पश्चिममा 80 जना महिला घरमा सुत्केरी भएको निर्देशनालयले जनाएको छ। त्यस्तै गत वर्ष कर्णालीभर 79,692 जना बाल बालिकाको स्वास्थ्य जाँच गर्दा 1,433 जनामा शीघ्र कुपोषण देखिएको थियो।
1: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित हवाई उद्धार कार्यक्रम मार्फत जटिल प्रसूति समस्या भएकी एक महिलाको उद्धार गरिएको छ। मन्त्रालयका अनुसार हिजो रूकुम पश्चिमको मुसिकट नगरपालिका एक निवासी 33 वर्षीय महिलालाई जटिल प्रसूति सम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि हवाई माध्यमबाट सुर्खेत पुर्याइएको हो। स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महिलाको तत्काल उद्धार गरेको मन्त्रालयले बताएको छ। दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा प्रसूति सेवा लिन कठिनाई हुने अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुरक्षित रूपमा उपचारको पहुँचमा पुर्याउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रम अन्तर्गत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य अवस्था र आवश्यकताका आधारमा हवाई माध्यमबाट उद्धार गरी सुविधा सम्पन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुर्याउने गरिएको मन्त्रालयले बताएको छ।
0: भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढ़ीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन्। हिजो बिहिबारदेखि शुरू भएको वर्षा आज शुक्रबार पनि जारी छ। खुला स्थानमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको हो। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न लत्ता कपड़ा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाका विस्थापितहरूले बताएका छन्। उनीहरूका अनुसार खुला स्थानमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमीनमा बगेको भल टेन्टभित्र पस्दा थप समस्या भएको छ। टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न लत्ता कपड़ा भिजेको ज्येष्ठ नागरिक र बाल बालिकालाई थप समस्या भएको बताइएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। चिनिया राष्ट्रपति शी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वाशिङटनमा भएको उच्चस्तरीय वार्तामा अमेरिका चीन व्यापार युद्ध विरामलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ। व्हाइट हाउसमा हिजो भएको झण्डै 3 घण्टाको भेटवार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता, ताइवान, इरान र अन्य रणनैतिक विषयमा छलफल भएको रोयर्सले जनाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुई देशबीच कायम व्यापार युद्ध विरामलाई आउँदो 4 महिना अर्थात जनवरी 10 लम्ब्याउने समझदारी भएको बताउनुभयो। वार्ताका क्रममा राष्ट्रपति शीले ताइवानको विषयमा चीनको संवेदनशीलता दोहोर्याउँदै अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न नहुने धारणा राख्नु भएको खबरमा उल्लेख गरिएको छ।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगान स्थानलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगान स्थानले दिएको 103 रनको लक्ष्य लिएको नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जोराले 34, रोहित पौडेलले नट आउट 33 रन बनाए। अफगानिस्तानका फरिदुन दाऊ जदई, अब्दुल्ला अहमद जाई र अवर गुलले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। अफगानिस्तानका फैसल खान अहमद जाई र नजीबुल्लाह जदानले समान 30 रन बनाए। नेपालका कुशल भुर्तेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेल भोलि बिहान 6 बजे जापानसँग खेल्नेछ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 21.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घुराहीले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 77.3 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 97% रहेको मौसम कार्यालयकी प्रमुख रिचालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: वर्षाका कारण पाक्न लागेको धानमा क्षति पुग्ने सम्भावना भएकाले दाङका किसान चिन्तित। रात्रिकालीन यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालय दाङको आग्रह।
0: असोज 11 गते हुने भनिएको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन रोकियो। निर्वाचन सम्बन्धी प्रक्रिया अघि नबढ़ाउन उच्च अदालत तुलसीपुरको अल्पकालीन अन्तरिम आदेश।
1: तुलसीपुर कपुरकोट सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द। विश्व फार्मासिस्ट दिवसमा दाङमा साताव्यापी कार्यक्रम शुरू।
0: र कर्णाली प्रदेशका 10 जिल्लामा रात्रिकालीन सवारीमा रोक।
1: अवस्था अहिलेलाई मध्यपश्चिम खबरको सिलसिलाई तिनै प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।

0: निन्यानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र, कहाँ?
3: भन्दिन के?
2: सक्दै भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: But that was just the beginning. The real game begins now.
6: एफएक्स सिनेमाज घोराई दस चौडीकुला दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
5: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विरालको शक्ति।
6: जदौ
7: रागले बोल्यो जातको चलना पानी हाथ को
6: बाइक योद्धा
8: मलाई मेरी छोरी फूल जस्तै लाग्छ। आज देखि हजुरको शिरमा सिउरी व्यास।
6: साथै हिन्दी कथानाक चलचित्र पैराडाइस पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
9: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा। ये क्रोधित हुए हुई कौओं की कहानी है।
10: मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
13: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 082-590-222।
11: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
17: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
16: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
17: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
16: हुलासले बनाउँदैछ परिवार एकसाथ।
18: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
19: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
18: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
19: ए ठिकै छ, म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ
20: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
21: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
20: शिशु क्लिनिक फर्टिलिटी भित्रचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
22: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
23: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
22: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
23: फोन नम्बर 082-562-6601 9858-35990 9858-31684
24: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिसा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
25: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
26: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9847193944 9847193944

0: तंगाउ रेडी मेरो एवरेस्ट
1: द रियल गेम बिगिन्स नाउ।
2: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानायक चलचित्र आचार्य
3: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति।
2: साथै नेपाली कथानायक चलचित्र बाहेक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
4: जस्तो नलायक फरेसन सार्नु पसेको पनि नहोस्।

0: वायरनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायरनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
6: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 MHz।
1: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
2: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
2: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
2: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
4: समय बिहान 9 बजेदेखि।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
5: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
5: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट, दाङ।
7: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
8: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
7: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
8: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
7: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
8: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
8: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
7: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
8: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
8: सम्पर्क नम्बर 082-560-23।
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
9: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने। अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ। साथमा तीन पटक खाना तथा बस्न फ्री। 45 वर्षसम्मका मानिस जान मिल्ने। 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, राजमार्गदेखि बस्तीसम्म जोखिममा, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह, यात्रा नगर्न सरकारको आग्रह।
1: धेरै क्षति भएको देखिया छैन भने तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाघले गरेर केही अपयोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ।
0: लेदो खस्ने क्रम नरोकिएपछि कृष्णभीरको सवारी सञ्चालनमा पनि रोक। पाँच थर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुममा सड़क प्रभावित। बीपी राजमार्ग पनि पर्सीसम्म नचल्ने। कोशी ब्यारेजका 36 ढोका खोलियो।
2: त्यो डिस्चार्जमा अहिले चाहिँ 56 मध्ये 6 ढोकाहरू कोशी ब्यारेजका खोलिएका छन्।
0: गुठी जग्गा अतिक्रमणको विषयमा विवाद, विरोधमा उत्रिए स्थानीय। वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्न मधेसमा युवा अभियान घोषणा।
3: हामी सबै कुरा अरूले गरिदेऊस् भन्ने परिकल्पनामा बाँचिरहेका छौं, त यो प्रकारको ट्रेन्डबाट राजनीतिलाई हामी शुद्ध राजनीतिमा ल्याउन खोजिरहेका छौं।
0: र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गर्यो। आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपाल 2 स्थान अगाडि।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बर्खा भइरहेको छ, बाटो खराब छ, यात्रा सुरक्षित छैन भन्ने थाहा पाएर पनि हिँड्नेहरूको कमी छैन। वर्षा मात्र होइन, सड़कै कारण सड़क यातायात यतिसम्म असुरक्षित भइसके कि दिनौं ठूला ठूला दुर्घटना भइरहेका छन्। सड़क यातायातलाई सुरक्षित बनाउने र सड़कमा सानो पानी आउँदैमा पहिरो जाने अवस्थाको अन्त्यका लागि निर्माणको योजनादेखि नै सोच्नु अपरिहार्य छ।

0: फेरि पहिरो खस्ता नयाँ डाइभर्सनलाई टेको दिएको ग्याबिन जाली त्रिशुली नदीमा खसेको छ। ग्याबिन वाल झरे पनि मुख्य सड़क ट्र्याक भने हाल सुरक्षित रहेको जनाइएको छ। तर माथिल्लो भागबाट लेदो खस्ने क्रम नरोकिएकाले कृष्ण भीरमा सवारी साधन सञ्चालन हुन सकेको छैन। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमनमा पूर्ण रोक लगाइएको छ। पृथ्वी राजमार्गको इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र पास हुने अवस्था छ। धादिङको बेनीघाट र कृष्ण भीर क्षेत्रमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
1: अब विशेष गरेर यो अविरल वर्षाको कारणले गर्दाखेरि पृथ्वी राजमार्गका विभिन्न ठाउँहरू अहिले दुईतर्फी रूपमा अवरुद्ध भएको अवस्था छ। विशेष गरेर पृथ्वी राजमार्गको जवान खोला, चालिसे, बाङ्गे, ज्यामिरे, कृष्ण भीर, परेवा भीर, कमेरे भीर, छरे लगायतका ठाउँहरूमा चाहिँ पहिरो खसेर दुवैतर्फ सवारी साधन चलाउन सक्ने अवस्था छैन। त्यस कारणले गर्दाखेरि प्रशासनले सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्मको लागि भनेर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर सम्पूर्ण सवारी साधनहरूलाई आवागमनको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाएको अवस्था छ।
0: कोशी प्रदेशका पहाड़ी जिल्लामा पनि बाढ़ी र पहिरोले विभिन्न सड़क खण्ड ठप्प छन्। पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुमका सड़क प्रभावित भएका छन्। ललितपुरको बागमती गाउँपालिका स्थित भेटपट्टी डाँडा र गोदावरी नगरपालिकाको बर्खेधारा क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी काभ्रे र सिन्धुली सड़क खण्डमा पर्ने बीपी राजमार्गमा असोज 11 गतेसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रेको रोशी गाउँपालिका स्थित किम्ती बेसीमा पहिरो जाँदा बीपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: मुख्य राजमार्ग बीपी राजमार्ग र अरणीको राजमार्ग हो। त्यसमध्ये बीपी राजमार्ग चाहिँ रातिदेखि नै ठाउँ ठाउँमा पहिरो गएर र ठाउँ ठाउँमा रोशी खोलाले कटान गरेर डाइभर्सनहरू बगाउँदा अवरुद्ध छ। मलाई लाग्छ अब यो यसलाई चाहिँ पानी नरहेसम्म मर्मत गर्न सम्भव छैन। पानी रहेपछि पनि 2 दिन लाग्न सक्छ। अब सड़क डिभिजन कार्यालयले पानी रहेपछि स्थलगत अनुगमन गरेर मात्रै भन्न सकिने भनेको छ। अरणीको राजमार्ग चाहिँ धुलिखेलदेखि दलालघाटसम्मको खण्डमा विशेष गरी खावा क्षेत्रमा त्यहाँ सानातिना पैराहरू गएको ढुङ्गाहरू खस्ने क्रम छ। दिउँसोमा चाहिँ सवारी चलिराखेकै छ तर बेलुका चाहिँ त्यो सड़क पनि बन्द हुन्छ।
0: रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन्। मकवानपुरको कान्ति राजमार्ग र त्रिभुवन राजपथमा पनि पहिरोका कारण बाटो बन्द हुनुका साथै रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाएको छ। दोलखा र सिन्धुपाल्चोकका सम्पूर्ण सड़क खण्डहरूमा रातको समयमा यात्रा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यता सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ़दै गएपछि ब्यारेज वरिपरि नदी किनारका बस्तीलाई सावधानी अपनाउन आग्रह गरिएको छ। हाल कोशी ब्यारेज 31 ढोका खुलेको सुनसरी 36 ढोका खुलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी श्री प्रसाद अर्यालले बताउनुभयो। यहाँबाट अहिले कोशी ब्यारेजमा करिब 2,40,000 क्युसेक पानीको बहाव मापन गरिएको छ। त्यसको तुलनामा अहिलेको बहाव कम भए पनि लगातार बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो।
3: कोशीको चाहिँ जुन पानीको बहाव बढ़दो छ, होइन, आज बिहानदेखि क्रमश बढ़िरहेको अवस्था हो। अहिले चाहिँ 2,70,740 क्युसेक पानीको बहाव छ। अहिलेको डिस्चार्ज त्यति हो। त्यसले त्यो डिस्चार्जमा अहिले चाहिँ 56 36 ढोकाहरू कोशी ब्यारेजका खोलिएका छन्। त्योभन्दा बढी बहाव आयो भने अब 3.5 लाख क्युसेकसम्म पानीको डिस्चार्ज हुँदासम्मलाई 56 ढोका खोलिँदै जान्छ। अहिले चाहिँ त्यस्तो समस्या चाहिँ केही पनि छैन।
0: उहाँका अनुसार बाढ़ीको मापन थप बढ़ीमा परिस्थितिको मूल्याङ्कन गरी आवश्यक निर्णय लिइनेछ। जोखिमको अवस्था हेरेर आवागमन रोक्नेदेखि अन्य आवश्यक सुरक्षा उपाय अपनाउन सकिने प्रशासनको भनाइ छ। यसअघि अघिल्लो वर्ष सप्तकोशीमा 5 लाख क्युसेक भन्दा बढ़ी बाढ़ी मापन भएको थियो। यसैबीच ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न, मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र नदी तटीय क्षेत्रका बासिन्दा अझै सावधान रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
4: आजसम्म मानवीय क्षति चाहिँ खासै भएको देखिया छैन, तर एउटा चाहिँ अब मकवानपुरमा चाहिँ एउटा बाढीमा परेर चाहिँ एकजनाको मृत्यु भएको विवरण चाहिँ छ अहिलेसम्म, न त अरू बेपत्ता हुने र अरू थप चाहिँ त्यसो धेरै क्षति भएको देखिया छैन भने, तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाढीले गरेर केही पहिरोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ, त्यो हामीले हाम्रो वेबसाइटमा पनि अपलोड गरेका छौँ। तर त्यो भन्दै गर्दाखेरि चाहिँ हामीले सतर्क चाहिँ अझै हुनुपर्ने देखिन्छ। आज भोलि र पर्सि आइतबारसम्म पनि यो वर्षाको हुनै छँदैछ, आंकलन अनुसार नै परिराखेको छ, र अब अस्ति आइतबार अलिक कम हुन्छ कि भन्ने थियो, फेरि आजको त्यो सिस्टम मनसुन प्रणाली हेर्दाखेरि चाहिँ फेरि आइतबार पनि यो गण्डकी लुम्बिनी लगायत यो पश्चिमतिर जाने देखिया छ। त्यही भएको भएर आइतबारसम्म नै अलिक बढी सतर्क हुनुपर्ने, नदी किनार र तटीय क्षेत्रमा बस्नुहुनेले चाहिँ बढी सजग हुनुपर्ने देखिन्छ भने, अब कतिपय त हामीले स्थानीय प्रशासनबाट रात्रिकालीन यातायातहरू चाहिँ बन्द नै भइसकेका छ, कतिपय चाहिँ दिउँसो पनि बन्द गर्ने सुरु भएको छ। जस्तै भोलिको केसमा चाहिँ लुम्बिनीतिर चाहिँ दिउँसो पनि यातायात चाहिँ सञ्चालनमा रोक लगाउने भन्ने किसिमको आज पनि हाम्रो छलफल भएको थियो, किन भन्दा अझै इन्टेन्सिटी अझै आज भोलि त्यो क्षेत्रमा बढ्ने देखिया छ, त्यही भएको भएर, तर हामी सबैले चाहिँ अझै सतर्क हुनुपर्ने अवस्था चाहिँ छ।
0: लगातारको वर्षाले भोटेकोसी बाढ़ी प्रभावितको अवस्था पनि थप कष्टकर भनेको छ। यसैबीच मौसमविदले अझै केही दिन पानी पर्ने भएकाले खेतीपातीको काम गर्दा कृषिविदहरूसँग सल्लाह गरेर मात्र काम गर्न सुझाव दिएका छन्। विशेष गरी धान काट्न, नयाँ बाली लगाउन नआत्तिन मौसमविद डेभिड ढकालले आग्रह गर्नुभयो।
5: यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौँ। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिला पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर एकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढ़ी हुने गर्छ।
0: जनकपुर धामा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान विरूद्ध प्रदर्शन गरिएको छ। गुठी कुटी घर जग्गा व्यवस्थापन संघर्ष समितिले जनकपुर धामको विभिन्न भागमा प्रदर्शन गरेको हो। संघर्ष समितिले गुठी संस्थान जनकपुर धाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जलसतह बढ़न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन भइरहेको छ। जलसतह बढ़ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रहलाद राउतले जानकारी दिनुभयो। दुई दिनदेखि नियमित रूपमा पानी परेका कारण काठमाण्ड उपत्यकाको फोहोर अन्तिम व्यवस्थापनमा समस्या भएको छ। काठमाण्डौ महानगरपालिका वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाको कारण सिस्टोल ल्याण्डफिल साइटमा लेदो सहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो। अन्तिम फोहोर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहोर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ। विभिन्न दल छाडेका युवाहरूले देश र मधेसका लागि विचार सहितको वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्ने उद्देश्यले हुङ्गार मधेस अभियान घोषणा गरेको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रमका बीच शक्तिशाली राजनैतिक संगठनको जग निर्माण गर्न र सक्षम तथा योग्य युवा नेतृत्व तयार पार्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। आज टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालको 10.3

0: बाढ़ी प्रभावित क्षेत्रका मानिसहरूका लागि हेरचाहको आवश्यकता,
1: केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 1115 फोन गरेर जानकारी लिन सकिन्छ।
0: स्वास्थ्य र अन्य जानकारीका सूचना अनि जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र प्राकृतिक र रैथाने बाली संरक्षणका लागि किसानलाई सचेत गराउन आवश्यक लगायतका कुराकानी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: अहिले पानी परिरहेको छ, यो बेला सकेसम्म यात्रा नगरेकै राम्रो। कतै जानै परे मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविदहरूको सुझाव छ।
2: यदि तपाईँ यात्रा गर्ने सोचमा हुनुहुन्छ भने सर्वप्रथम मौसमको अवस्था बुझ्नुहोस्, त्यसपछि बाटोको अवस्था बुझ्नुहोस् र यात्रा गर्दा विशेष सावधानी अप्नाएर यात्रा गर्न सकिन्छ। मौसमको अवस्था बुझ्नको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइटहरू र सामाजिक सञ्जालहरू हेर्न सक्नुहुन्छ। वेबसाइटको लागि www.dhm.gov.np/mfd र सामाजिक सञ्जालहरू फेसबुकको लागि नेपाल वेदर फोरकास्ट, साथै एक्स, टिकटक र युट्युबहरूको लागि चाहिँ nmd/weather 11:55 त्यसपछि आएको निर्देशन अनुसार एक थिचेर चाहिँ मौसम सम्बन्धी जानकारी लिन सक्नुहुन्छ।
1: बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट, धादिङमा यात्रा गर्दै हुनुहुन्छ भने अझ बढ़ी ख्याल गर्नुहोस् है। अनि तपाईलाई गाड़ीको यात्रा, पदमार्ग, घर, टोल, छरछिमेकमा बाढ़ी र अरू विपदको बेला सहयोग चाहियो भने कहाँबाट लिने भन्ने जान्न मन छ? रसुवाका सहायक सिडिओ ध्रुव प्रसाद अधिकारी।
3: रसुवा जिल्लाका पनि माथिल्लो क्षेत्रमा, हिमाली क्षेत्रमा चाहिँ मेघगर्जन सहितको हिमपात, चट्टानहरू पर्ने, तल्लो क्षेत्रमा चाहिँ ठूलो भोलुमा वर्षात हुने भन्ने सूचना भएकोले यहाँहरू सबै आफू एकदमै सुरक्षित स्थानमा बस्नुहुन, अनावश्यक बाहिर हिँडुल नगर्नुहुन र कतै निस्किनु परेमा चाहिँ हाम्रो सुरक्षा संयन्त्र तथा जिल्ला प्रशासन कार्यालयको सूचना लिएर मात्रै हिँड्नुहुन अनुरोध गर्छु भने रसुवा जिल्लामा अब हाम्रो पदमार्ग छन् दुईटा, लाङथाङ र गुसाइकुण्ड, त्यो पदमार्गमा पदयात्रा गर्नुहुने पर्यटकहरूले पनि आवश्यक सुरक्षा सतर्कता अप्नाउनुहुन म सबैलाई अनुरोध गर्छु। तपाईँहरूलाई केही सुरक्षा चुनौती भयो, त्यस्तो जोखिम भयो भने अविलम्ब तपाईँहरूले चाहिँ हाम्रो जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र DOC छ, हटलाइन नम्बर 1234, जिल्ला प्रशासन कार्यालयको सूचना अधिकारीको नम्बर छ 98511-64422, त्यसमा पनि तपाईँहरूले अविलम्ब सूचना दिन सक्नुहुन्छ। जुन 3 दिन मैले वर्षाको समय भने, यो 3 दिनमा चाहिँ बोटेपछि तिर्सुली मात्रै होइन।

0: अरू खुलाहरू पनि छन्, यतापट्टि हाम्रो फलाको खुला छ, उतापट्टि फलाको खुला छ, होइन विगतमा पनि यस्ता घटनाहरू घटेका छन्। तपाईँहरू बर्सातको समयमा सकेसम्म नदी अथवा खोला बेसिन क्षेत्रमा चाहिँ कतै पनि जानुहुने छैन भन्ने चाहिँ मेरो अपेक्षा छ।
1: तपाईले सड़कको अवस्था थाहा पाउन नेपाल प्रहरीको 100, ट्राफिक प्रहरीको 103, सशस्त्र प्रहरीको 1114 र जिल्ला आपतकालीन कार्य संचालन केन्द्रको 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। बाढ़ी प्रभावित क्षेत्रमा पानी उमालेर मात्रै पिउन चिकित्सकहरूको सुझाव छ। ठूलो पानी पर्दा खानेपानीका स्रोतहरू दूषित हुने भएकाले उमालेर वा फिल्टर गरेर खानुपर्छ। सर्वारोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे,
2: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जाउँ है, र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 1115 फोन गरेर जानकारी लिन सकिन्छ। र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 1115 फोन गरेर जानकारी गराउनु होला। र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला डेङ्गी लगायतका समस्याहरूबाट हो।
1: पानी उमालेर फिल्टर गरेर मात्रै पिउन अनि पानी जम्ने खाल्डो पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्राकृतिक र रैथाने बालीहरूको संरक्षणका लागि किसानहरूलाई सचेत गराउन आवश्यक,
4: प्रकृति सम्मत ढंगको चाहिँ खेती गरौं भन्ने खालको हामीले सुरु गरेका छौं होइन, त्यसकारणले जैविक विविधतायुक्त वस्तुहरू थोरै फल्ला।
3: कृषि र पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
5: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
6: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
7: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्।
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
9: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
8: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
10: सम्पर्क स्थान घोराई चौध नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 082563449।

0: 87 मोबाइल नम्बर 98494-67487।
1: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दानको शंकर मेडिकल हलमा
2: पेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोथो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै
2: बिरामी
3: जाँच हुने मिति यही असोज 10 गते शनिबार।
4: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
5: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही, फोन नम्बर 082-5562-23, 98478-1817 र 98478-3545।
7: काम यो यति सकेर जाउँ न भन्ने खालको हुन्छ, टाइम टेबलको हिसाब हुँदैन।
8: अब अहिले अब कामकाजी महिलाहरूको त धेरै कुराहरू आउँछ, अब जस्तो अफिस कार्यालयमा हुँदा स्तनपान गराउने कुराहरू होइन, तर अब खेती किसानी गर्ने महिला हुन्छ, उसले त मेला गयो अथवा काम गर्न खेतमा टाढा गयो, बच्चा घरमा कोक्रोमा राखिदिएर अथवा सुताइदिएर गएको हुन्छ होइन, अब त्यस्तो कुरामा चाहिँ के गर्दा राम्रो होला?
7: त्यही नै बच्चाहरूलाई लगेर त्यही राख्ने, एउटा खेल्ने ठाउँ बनाइदिने, सुताइदिने ठाउँ बनाइदिने, अलिकति अब घरै बनाउनु नसके पनि यसो छापो हालेर घाम पानी रोक्ने खालको बनाएर त्यही राख्न पनि सकिन्छ। त्यस्तो खालको पनि अलिकति प्रकृति मैत्री शीतल खालको ठाउँ बनाएर गर्मी भयो, गाह्रो भयो भने एकछिन आराम गर्न पनि पाइयो, त्यो खालको चाहिँ हामीले बनाउनु पनि सक्छौँ।
8: हजुर, अब हाम्रो रैथाने बालीहरू लोप हुँदै गइरहेछ होइन, विभिन्न उन्नत कुरा आउने अनि त्यसले पोषणको मात्रा पनि कम हुने, अब होलिस्टाइन गाई आएपछि दुध चाहिँ 2 पाती दिन्छ तर त्यसमा पोषणको मात्रा कम देखिने हुन्छ हो, त्यस्तै गरी अन्न अनाजमा पनि रैथाने बालीमा भएको त्यो रैथाने सिमीमा भएको जस्तो पोष त अहिलेको नयाँ सिमी बजारमा आउने सिमीमा त हुँदैन नि त होइन हो। यो कुरामा चाहिँ किसानहरूले कतिको सहयोग पाएको छ रैथाने बाली संरक्षणको लागि, पोषिलो कुराहरू संरक्षणको लागि?
7: यो किसानहरूमा त्यो अलिक बढी ज्ञानको ग्याप छ, त्यसमा शून्यता देखिन्छ होइन, खालि बढी फलाउने भन्ने मात्रै होडबाजी छ अहिले पनि, बजारमा धेरै फलाएर धेरै बेच्ने, त्यसबाट धेरै कमाउने भन्ने मात्रै सोच छ। यो कुरामा सरकारले केही कतै चाहिँ कार्यक्रमको रूपमा पनि यसलाई अगाडि बढाएको छ, तर त्यो चाहिँ बुझ्ने गरी बुझाउने गरी गरेको छैन। प्रोग्रामको रूपमा धेरै कुराहरू धेरै पालिकाहरूमा पनि छ, तर त्यो जुन ठाउँमा गर्यो त्यही ठाउँमा सीमित रह्यो। अर्को भनेको अब यो एफएओ लगायत विभिन्न संस्थाले पनि यसलाई बढी मात्रामा हाइलाइटेड गरेको छ, तर त्यो चाहिँ जुन ठाउँमा गर्यो त्यही मात्रै भयो कि प्रोग्रामको रूपमा मात्रै भयो, त्यसलाई ज्ञानको रूपमा विचारको रूपमा पनि यसलाई सुनाउनुपर्छ, सुन्नुपर्छ, अरूले जान्नुपर्छ भन्ने खालको चाहिँ वातावरण बनेन। हामीले त्यही कारणले हामीले चाहिँ यो जैविक विविधताको संरक्षण गरौं, प्रकृतिलाई प्रकृति सम्बद्ध ढंगको चाहिँ खेती गरौं भन्ने खालको हामीले सुरु गरेका छौं होइन। त्यस कारणले जैविक विविधता युक्त वस्तुहरू थोरै फल्ला फल्छ, तर त्यो त्यसको गुणस्तर चाहिँ राम्रो हुन्छ।
8: किसानहरूलाई नै अब त्यो बुझाउन नसकेको अथवा त्यो फाइदाको हिसाब गर्न नसकेर होला, जस्तो कृषि घाटाको पेसा भयो भन्ने हुन्छ होइन, तर अब आफ्नो उपभोगको लागि त शुद्ध कुराहरू, राम्रो कुरा, पोषिलो कुरा त पाउँछ नि त किसानले, तर त्यो त्यसको तुलना पैसासँग गर्दा अथवा भनौँ न नाफासँग गर्दाखेरि त किसानले त्यो छोड्दैछ।
7: एकदम सही हो। अब यो धेरै मैले अघि तुलनात्मक हिसाबले धेरै फल्ने कि लगाउने कि कम फल्ने लगाउने भन्ने छ। अब अहिले जमिन साँगुरो हुँदैछ, खेती योग्य जमिन कम हुँदैछ बिस्तारै। एकातिर सरकारी यो प्राइभेट सेक्टर सबैले त्यो कृषि भूमिमाथि नै आक्रमण गरिएको देखिन्छ। अब यसपालिको बाढीले त अझै ठूलो क्षति पुर्याएको छ होइन, यो पोहोर सालको परार सालको चाहिँ यो के उता हाम्रो काभ्रे सिन्धुपाल्चोकको चाहिँ बाढीले पनि धेरै क्षति गर्यो होइन। अब यस्तै यस्तै गरी पटक पटक आउने बाढीले बर्खाले भेलले यसलाई कृषि जमिनहरू कम गरिरहेको छ, बगरमा परिणत गर्ने। त्यस कारणले हामीलाई चाहिँ खेती साँगुरिएको कारणले हामीलाई खानालाई त धेरै चिज फलाउनु पर्यो सधैँ खानालाई। मिठो खाएर त के गर्नु, एकछिन खाने हो भन्ने हुन्छ, अनि एकछिन खाएर त भएन सधैँ खानु पर्यो भन्ने हिसाबले मान्छेले धेरै फल्ने लगाउने, त्यसमा पनि हाइब्रिड छान्ने भयो। त्यसले गर्दा हाम्रो लोकल चिजहरूको रैथानी चिजहरूको लोप हुँदै गयो। त्यसमा यसलाई संरक्षण गर्नको लागि हामीले यसैलाई पनि नेपाल सरकारको जुन अहिले नाक छ नाकलाई यसलाई पनि जोगाउँदै जानलाई र हाम्रो यो रैथानी चिज अथवा हाम्रो आफ्नै प्रडक्टलाई पनि उत्पादनलाई पनि जोगाउँदै लाने फलाउँदै लाने त्यसलाई संरक्षण गर्दै जाने नीति अनुरूप चाहिँ यसलाई अलिक बढी चाहिँ ध्यान दिनुपर्ने अनुसन्धानमा काम गर्नुपर्ने यसलाई नेपालीकरण गरेर नेपाली वस्तुलाई हावापानी सुहाउँदो खालको बालीहरू उत्पादन गर्ने त्यसको बिउको विकास गर्ने भन्ने काम चाहिँ अलि रफ्तारमा गर्नुपर्ने देखिन्छ।
9: अविरल वर्षाले जनजीवन प्रभावित भएको छ। राजमार्गदेखि बस्तीसम्म जोखिम बढ़ेको छ। कोशी ब्यारेजमा बाढ़ी बढ़ेपछि 36 ढोका खोलिएको छ। लेदो खस्ने क्रम नरोकिएपछि कृष्ण भीरमा सवारी सञ्चालनमा रोक लगाइएको छ। पाथरी इलाम ताप्लेजुङ सोलुखुम्बु र तेह्रथुमका सड़क प्रभावित भएका छन् भने बीपी राजमार्गमा पनि राति सवारी साधन चलाउनमा रोक लगाइएको छ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम ट्रान्ड चेक यति बेला रात्रिको 8 बजेको छ।
2: समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा म त्यससँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: तीन दिनदेखि लगातारको वर्षाले जनजीवन अस्तव्यस्त, पाल्पामा पहिरोले पुरिँदा एक महिला बेपत्ता, 25 जिल्लामा सवारी सञ्चालनमा रोक।
0: सप्तकोशीमा रेड अलर्ट, सुस्ताका 400 जनालाई सुरक्षित स्थानमा सारियो। हनुमन्ते र गोदावरी खोला किनारका 15 परिवारका 92 जनाको उद्धार।
1: जलवायु न्यायको माग सहित संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन। अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीसँग भेटवार्ता। विपद बारे राखेको धारणालाई संघीय संसदले मुख्य निर्देशक सिद्धान्त बनाएर अघि बढ़ने।
0: हर्मुज जलमार्ग तत्काल खोल्न 80 देशको आह्वान। अमेरिकाले शर्त पूरा गरे 7 दिनभित्रै हर्मुज खोलिने इरानको भनाई।
1: र एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत। नेपालको कबड्डी टोली सेमी फाइनलमा भारतसँग पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विगत 3 दिनदेखिको लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ। बंगालको खाड़ीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशभरको मौसम बदली भई निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी 2 दिन अझै पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने जनाएको छ। विभागका मौसमविद रोजन लामिछानेले भोलि सम्म न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जाने र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका क्षेत्रमा वर्षाको गतिविधि बढ़न सक्ने पूर्वानुमान रहेको जानकारी दिनुभएको हो। पर्सि पूर्वी क्षेत्रमा मौसममा सुधार देखिए पनि पश्चिम क्षेत्रमा प्रणालीको प्रभाव कायमै रहने उहाँको भनाइ छ। असोज 12 गतेदेखि देशभर क्रमशः मौसममा सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव कम हुने सम्भावना देखिएको विभागको पूर्वानुमान छ। पछिल्लो 2 दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेको छ। कतिपय क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएकाले बाढ़ी तथा पहिरोको जोखिम बढ़ेको मौसमविद लामिछानेले बताउनुभयो। मौसम विभागले आजदेखि भोलि बिहानसम्म 3 वटा जिल्लाका विभिन्न 6 वटा स्थानीय तहमा भारी वर्षाको चेतावनी जारी गरेको छ। यस अवधिमा प्युठानको मान्डवी र सरूमारानी, जाजरकोटका नलगाड र बोरेकोट तथा बझाङका केदारस्यू र थलारामा भारी वर्षाको चेतावनी दिँदै ती स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनेको छ।
1: लगातारको वर्षाका कारण कोशी नदी आसपासका बस्ती उच्च जोखिममा परेका छन्। अहिले बाढ़ी पूर्वानुमान महाशाखाले कोशी नदीलाई रेड अलर्टमा राखेको छ। लगातारको वर्षाका कारण जलस्तर 287,275 क्युसेक पुगेको छ भने ब्यारेजका 37 वटा ढोका खुल्ला गरिएको छ। अहिले पनि त्यहाँ पानीको बहाव निरन्तर बढ़ने क्रममा रहेको छ। पानीको बहाव बढ़ेपछि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले ब्यारेजको निरीक्षण समेत गर्नुभएको छ। निरीक्षण गर्दै मुख्यमन्त्री कार्की, प्रमुख सचिव नारायण भट्ट, सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन्।
0: पाल्पाको रेब्दीकोट गाउँपालिका 6 धुस्तुङ गोलफानमा पहिरोले 2 वटा घर पुरिदा एक महिला बेपत्ता भएकी छन्। अविरल वर्षाका कारण आएको पहिरोले स्थानीयका ढुंगा माटोले बनेका र जस्ता पाताले छाएका 3 तले कच्ची घर पुरेको हो। पहिरोमा धुस्तुङ गोलफान बस्ने केशुराम सारू मगरकी 69 वर्षीय श्रीमती कृष्ण कुमारी सारू घरभित्रै पुरिएर बेपत्ता भएकी हुन्। उनका परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्। यस्तै रामबहादुर उचैको ढुङ्गा माटोले बनेर जस्ता पत्ताले छाएको तीन तले घर पहिरोले पुरेको प्रहरीले जनाएको छ। घरभन्दा करिब 200 मिटर माथि रहेको मोटर बाटोबाट पहिरो तथा लेदो निरन्तर बगिरहेका कारण तत्काल खोज तथा उद्धारमा कठिनाई भइरहेको र बेपत्ता महिलाको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।
1: यस्तै पश्चिम नवलपरासी स्थित नारायणी नदी आसपासका 400 नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। नारायणी नदीमा आएको बाढ़ीले कटान शुरू गरेपछि सुस्ता गाउँपालिका 5 स्थित सुस्ताको थारूठोल गाउँका करिब 70 देखि 75 परिवारका 400 जनालाई स्थानान्तरण गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
3: अब यस्तो यो थारूल भन्ने चाहिँ हाम्रो नारायण नदी पारी सुस्तामा त्यसको नजिकै नदीको कटानहरू पुगेको हुनाले तिनीहरू त्यही नजिक सुरक्षित स्थानमा चाहिँ राखिया छ। अहिले त्यहाँको टोटल 70-75 घर परिवार हो, 400 जति मानिसलाई चाहिँ अहिले सुरक्षित ठाउँमा साटिया छ। अहिले त्यहाँ अहिले जोखिम हुन सक्ने घरहरूसम्म आउन हरेमा चाहिँ आउने नभए पनि त्यो घर नजिकै अब 70-80 मिटरको नजिकमा त्यो गाउँ भएको हुनाले रातभरिमा फेरि कटान बाहिर आएर कटान हुनु पनि
1: प्रशासनले विशेष गरी नदी तटीय क्षेत्र तथा चोरे भूभाग नजिकका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
0: अविरल वर्षाका कारण हनुमन्ते र गोदावरी खोलामा आएको बाढ़ीका कारण जोखिममा परेका खोला किनारका टहरामा बस्ने 15 परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। बालकोट कौशलटार लोकन्थली सागबारीमा हनुमन्तेको सतह बढ़ेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेका 15 परिवारका 92 जनालाई उद्धार गरी कौशलटार स्थित आदर्श जनप्रेमी स्कूलमा सारेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्य बहादुर खड्काले बालकोट र लोकन्थलीको सीमानामा पर्ने सागबारी हनुमन्ते मनोहरा र गोदावरी खोला आएर जोड्ने त्रिवेणी स्थलका 92 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जानकारी दिनुभयो। भक्तपुरको बोडेर काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुल सँगैको जमीन भासिएपछि यातायातका साधनलाई आवतजावतमा रोक लगाइएको छ। निरन्तरको वर्षाका कारण मनोहरा खोलामा आएको बाढ़ीबाट सड़क तथा जमीन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात सञ्चालनमा रोक लगाइएको भक्तपुरका प्रमुख जिल्लाधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभएको छ। अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला, खस्याङ खुसुङ खोला, गोदावरी खोलाको सतह बढ़ेपछि डेकोचा पिखेल हुँदै चागुनारायणतर्फ जाने सड़कबाटै खोला बगे पढ़ेपछि आवागमनमा समस्या आएको छ। गोरखा स्थित दरौंदी नदीको खोजमा फँसेका एक व्यक्तिको भने सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।
1: वर्षाका कारण नदी नालामा जल सतह बढ़नुका साथै ठाउँ ठाउँमा पहिरो खसेर सड़क यातायात प्रभावित बनेपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 77 जिल्लालाई जोखिमका आधारमा 3 वर्गमा विभाजन गरेको छ। प्राधिकरणले बाढ़ी र पहिरोको जोखिमलाई रातो, सुन्तला र पहेंलो रंगमा वर्गीकरण गरेको हो, जस अनुसार 25 जिल्ला रातो अर्थात अति उच्च जोखिमको सूचीमा परेका छन्। उच्च जोखिममा रहेका यी 25 जिल्लामा जोखिम घटाउन रात र दिउँसो दुवै समयमा सवारी साधन सञ्चालनमा पूर्ण रूपमा बन्द गर्न प्राधिकरणले सुझाव दिएको छ। यस्तै सुन्तला रंगले संकेत गरिएका 29 जिल्लामा रातको समयमा गाड़ी चलाउन रोक लगाउने र दिउँसोको समयमा परिस्थिति हेरेर जिल्ला मनसनप्रति कार्य कमाण्ड पोस्टले आवश्यक निर्णय लिने बताइएको छ। पहिलो रंगमा परेका बाँकी 23 जिल्लाका सर्वसाधारण तथा निकायहरूलाई भने उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
0: भोटेको सिपाड़ीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन्। खुल्ला स्थानमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको हो। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ता कपड़ा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आउनुभएका उत्तर गया गाउँपालिका एकका वडा अध्यक्ष मानसिंह तामाङले बताउनुभयो। वहाँका अनुसार खुल्ला स्थानमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमीनमा बगेको भल टेन्टभित्र पस्दा थप समस्या भएको हो। रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न स्थानमा बसोबास गर्दै आएका 344 परिवार मध्ये 142 परिवार विदुर नगरपालिका 5 बाणा चौतारामा अस्थायी टेन्टमा बस्दै आएका छन्। टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न तथा लत्ता कपड़ा भिजिएको तथा ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको खाल्डेबाट विस्थापित भई बाणा चौतारामा बस्दै आउनुभएका दावा मिङमार तामाङले
1: देशका उच्च हिमाली भूभागमा तीव्र हावाहुरी सहित भारी हिमपात र तराई तथा पहाड़ी भेगमा वर्षा भइरहेको छ। मुस्ताङको खोराला, गोर्खाको साम्दो, जाजरकोट र मनाङको माथिल्लो क्षेत्र सहित सर्वोच्च शिखर सगरमाथा आसपासको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ। सगरमाथा आधार शिविर क्षेत्रमा दुई फीट भन्दा बढ़ी बाक्लो हिउँ जमेको छ भने सुदूरपश्चिम कर्णाली र बागमतीका हिमाली भेगमा तापक्रम -27 डिग्री सेल्सियससम्म झरेको छ। अन्नपूर्ण, मनास, धौलागिरी र कञ्चनजंघा क्षेत्रमा वर्षा र हिमपात भएपछि आरोही तथा पदयात्री सुरक्षित स्थानतर्फ फर्किरहेका छन्। जोखिमलाई मध्यनजर गर्दै मनाङमा तीन दिनका लागि पदयात्रा रोकिएको छ। यस्तै गोर्खा र झझरकोटका उच्च पहाड़ी भेगमा चिसो बढ़ेपछि पाटन क्षेत्रमा लगिएका पशु चौपाया तल्लो भेगतर्फ झारिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना कायमै छ।
0: भारतको पिथौरागढ़ स्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध सिल्ट फाइका लागि पुनः खोलिने भएपछि नेपालतर्फ सतर्क रहन भनिएको छ। बाँध खोलिँदा महाकाली नदीमा जलस्तर बढ़ने जोखिम भएकाले दार्चुला, बैतडी, डलेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बैतडीका प्रमुख जिल्लाधिकारी मीना अरियालका अनुसार भारतीय पक्षबाट प्राप्त आधिकारिक पत्र अनुसार भोलि राति 12 बजेदेखि पर्सि बिहान 10 बजेसम्म परियोजनाको बाँध खोलिने भएको छ। बाँध खोलिने समयमा महाकाली नदीमा बहाव तीव्र हुने र सतह बढ़ने भएकाले नदी किनारमा नजान माछा मार्ने, काठ संकलन गर्ने वा वस्तुभाव चढ़ाउने जस्ता गतिविधि नगर्न जिल्ला प्रशासनले आग्रह गरेको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्पर नाम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा बपाकी समाचार
4: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढ़ी जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभा मार्फत विश्व समुदायमा सामू प्रस्तुत गर्नुभएको छ राष्ट्रसंघको 81 महासभालाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई त्यस अनुसार तत्काल काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ प्रधानमन्त्री शाहले भोटेकोसी त्रिशुली विपद नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताउनुभयो जलवायु संकटबारे वैज्ञानिकहरूले लामो समयदेखि दिँदै आएको चेतावनीलाई विश्वका राजनैतिक नेतृत्वले आवश्यक गति र स्तरमा कार्यान्वयनमा रूपान्तरण गर्न नसकेको प्रधानमन्त्री शाहको भनाई थियो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विपदपछि नेपाललाई सहयोग गर्ने भारत चीन संयुक्त राष्ट्रसंघीय प्रणाली मानवीय सहायता निकाय परोपकारी संस्था तथा विश्वभरका नागरिकप्रति आभार व्यक्त गर्नुभयो जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना अन्तर्गत स्वीकार गरिएको साझा तर विभेदित जिम्मेवारी र सम्बन्धित क्षमताको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई थियो यस्तै प्रधानमन्त्री शाहले नेपाल भारत र चीनको नेतृत्वमा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम स्थापना गर्न प्रस्ताव पनि गर्नुभयो हिन्दुकोश हिमालय क्षेत्र करिब 2 अर्ब मानिसको पानी पारिस्थितिक प्रणाली कृषि र जीविकोपार्जनसँग जोड़िएको उल्लेख गर्दै उहाँले हिमालयलाई पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्नुभयो
3: संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री शाहले जलवायु संगठन र भोटेकोसी विपदबारे राखेको ऐतिहासिक धारणालाई संघीय संसदले आफ्नो मुख्य निर्देशक सिद्धान्त बनाएर अघि बढ़ने भएको छ रसुवा भोटेकोसी विपद अध्ययन गर्न प्रतिनिधि सभाद्वारा गठित सर्वदलीय विशेष समितिका सदस्य सचिव तथा संघीय संसद सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले प्रधानमन्त्रीको सम्बोधन केवल अन्तर्राष्ट्रिय भाषणमा मात्र सीमित नरहने भन्दै त्यसलाई कार्यान्वयन योग्य राष्ट्रिय कार्ययोजनामा रूपान्तरण गर्न संसदले गृह कार्य तीव्र पारेको बताउनुभयो प्रधानमन्त्रीको सम्बोधन लगत्तै पत्रकारसँग कुरा गर्दै सचिव पाण्डेले भोटेकोसी त्रिशुलीको बाढ़ीले विश्वव्यापी रूपमै नीतिगत बहसको ढोका खोलेको दावी गर्नुभयो
5: युएनको महासचिवज्यूले नै जुन कुरा नेपालमा म 4 वर्ष अगाडि आएर जुन कुरा मैले बोलेको थिएँ आज त्यो प्रमाणित भएको हुँदा त्यो छानो खसेको वर्ल्डको छानो खसेको जुन कुरा गर्नुभएको थियो त्यो कुराले चाहिँ सबैलाई एउटा चिन्तित बनाएको अवस्था चाहिँ छ विश्वव्यापी रूपमा अब सँगसँगै सम्मान्य प्रधानमन्त्रीज्यूले व्यवस्थित तरिकाले जुन कुरा आज गएको उसमा चाहिँ बोल्नुभयो एसेम्ब्लीमा त्यसले चाहिँ राम्रो सन्देशहरूलाई पुनर्स्थापित गरेर नेपाल एक्लै मात्रैको यो इस्यु होइन हामी अन्यायमा परेको कुरालाई उहाँले राम्रोसँग चाहिँ व्याख्या गर्नुभएको देखिन्छ
3: गत असोज 5 गते प्रतिनिधि सभाले सत्ता पक्ष र प्रतिपक्षका सबै दलहरूको सहमतिमा 3 महिने कार्यदेश सहित गठन गरेको विशेष समितिले विपदका 9 वटा क्षेत्रमा मिहिन अध्ययन थालेको पाण्डेले जानकारी दिनुभयो हिमाली क्षेत्रमा निम्तिएको यो संकट कुनै एउटा भूगोल वा देशको मात्र सीमाभित्र नरहेको स्पष्ट पार्दै पाण्डेले यसलाई क्षेत्रीय विपदका रूपमा व्याख्या गर्नुभयो
5: क्लाइमेटमा आउने परिवर्तनको फ्रिक्वेन्सी पनि बढेको छ इन्टेन्सिटी पनि बढेको छ यो दुवै कुरालाई चाहिँ विस्तृत रूपमा अध्ययन गरेर अगाडि जानुपर्ने र यसको क्षतिको त अहिले हामीले कल्पनै गर्न सक्ने अवस्था छैन यहाँ हामीले चाहिँ त्यो बाढीको अस्तिको बाढीको कुरा गर्ने हो भने त त्यसले पुर्याएको क्षति त्यो खालको परिस्थिति हामीले अझ सोचेको त यो क्षेत्र अझ बढी सुरक्षित भन्ने सोचेको हो वास्तवमा कोशी बेसिनमा गण्डकी बेसिनमा कर्णाली बेसिनमा हामीले हेर्दाखेरि यो क्षेत्र अलिक कम जोखिम पर्छ कि भन्ने क्षेत्रमा त यो परिस्थिति छ भने हामीले अरू क्षेत्रमा चाहिँ झन् बढी धेरै विस्फोट हुने परिस्थितिहरू सृजना हुने अवस्था रहेको हुनाले अहिले नै सावधानीपूर्वक तरिकाले हामीले लङ टर्म सर्ट टर्म र यो अहिले क्विक एजेन्डाहरू बनाएर अगाडि बढ्नुपर्ने अवस्था छ
4: प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेज बीच भेटवार्ता भएको छ संयुक्त राष्ट्रसंघको महासभाका क्रममा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्दै अल्बानेजले विनाशकारी बाढ़ीबाट प्रभावित नेपाललाई पुनस्थापना र पुननिर्माणका क्रममा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने बताउनु भएको छ। उहाँले बाढ़ी तथा विपत्तिबाट प्रभावित नेपाली प्रति सम्वेदना व्यक्त गर्नुभयो। अल्बानिजले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहसँगको भेटमा नेपालमा भइरहेको उद्धार तथा मानवीय सहयोगका विषयमा समेत जानकारी गराएको उल्लेख गर्नुभएको छ। अस्ट्रेलियाले नेपालमा विपत्तिपछि मानवीय सहायता उद्धार तथा पुनस्थापनाका लागि सहयोग गर्दै आएको छ। अस्ट्रेलियाली सरकारले नेपालका लागि हालसम्म 1,10,00,000 अस्ट्रेलियाली डलर बराबरको मानवीय सहायता घोषणा गरेको जनाएको छ।
3: भोटेको सीमा आएको बाढ़ीका कारण ठप्प बनेको नेपाल चीन प्रमुख व्यापारिक नाका रसुवागढ़ी पुनः संचालन र क्षतिग्रस्त सड़क पुननिर्माणका लागि नेपालले चीनीय पक्षसँग औपचारिक सहयोगको आग्रह गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चीनीय राजदूत वाङ माओ मिङ बीच आज सिंहदरबारमा भएको भेटवार्तामा रसुवागढ़ी कोरला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालनका विषयमा छलफल भएको हो। भेटका क्रममा मन्त्री लम्सालले बाढ़ीका कारण अवरूद्ध स्याप्रुबेसी रसुवागढ़ी सड़क खण्ड तत्काल सञ्चालनमा ल्याउन र काठमाडौँ रसुवागढ़ी केरूङ जोड्ने दीर्घकालीन सड़क पूर्वाधारको नयाँ डीपीआर विस्तृत परियोजना प्रतिवेदन तयार गरी ट्र्याक खोल्न चीन सरकारको सहयोगको आवश्यकता औल्याउनुभयो। सरकारले हाल अस्थायी सड़क बनाएर स्थानीयलाई राहत दिने काम गरिरहेको जानकारी दिँदै मन्त्री रमसालले 6,00,000 भन्दा बढ़ी नेपाली नागरिकको आवत जावत र सीमा व्यापार सहज बनाउन आग्रह गर्नुभएको छ। चीनिया राजदूत माओ मिङले चीन नेपालको असल छिमेकी भएकाले हर सम्भव सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ।
4: प्रतिकूल मौसमका कारण जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको मिति परिवर्तन गरेको छ। आज र भोलि वीरगंजमा हुने तय भएको महाधिवेशन अब आगामी असोज 17 गते शनिबारका लागि सारिएको छ। पार्टीका प्रवक्ता चन्दन सिंहका अनुसार प्रतिकूल मौसमका कारण देशभरबाट वीरगंज आउने प्रतिनिधि नेता तथा शुभेच्छुकहरूको यात्रा र व्यवस्थापनमा कठिनाई हुन सक्ने भएकाले महाधिवेशनको तालिका परिमार्जन गरिएको हो।
3: आउँदो चाडपर्वमा सार्वजनिक यातायातलाई सुरक्षित र सहज र व्यवस्थित बनाउन नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले अनलाइन टिकट बुकिङलाई प्राथमिकता दिने निर्णय गरेको छ। महासंघले आज विज्ञप्ति जारी गर्दै देशभर भइरहेको भारी वर्षा र बाढ़ी पहिरेको जोखिमलाई मध्यनजर गरी चाडपर्व लक्षित यात्रालाई सहज सुरक्षित र पारदर्शी बनाउन अनलाइन टिकट बुकिङ र यात्रुकको विवरण खुल्ने चलानी प्रणाली अनिवार्य गर्न लागि जनाएको छ। चाडपर्वका बेला काउन्टरमा हुने भीड़भाड़ ठगी र बिचौलियाको शास्ति रोक्न महासंघले अनाधिकृत व्यक्ति वा काउन्टरबाट टिकट बिक्रीमा पूर्ण रोक लगाएको छ। अब टिकट काउन्टरका कर्मचारीले अनिवार्य रूपमा परिचय पत्र लगाउनु पर्नेछ भने यात्रुले पनि आधिकारिक माध्यमबाट अनिवार्य टिकट लिएर मात्र यात्रा गर्नुपर्नेछ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: जीवनमा थोरै कुरा हुन्छ।
7: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
8: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक दंगालीबाट किनेर हेर न।
7: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
10: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
12: सम्पर्क फोन नम्बर 082-5635-775।
8: सम्पर्क नम्बर 98-4-78-26-873।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
14: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा।
6: यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-5635-509 र मोबाइल 98453-0653।
3: 25/2033 को प्रावधान अनुसार आफूहरूलाई व्यवस्थित गर्नुपर्नेमा उल्टै जग्गा खाली गर्न दबाव दिएको उनीहरूको आरोप छ। आन्दोलनकारीहरूले घर भत्काउने र विस्थापित गर्ने कार्य तत्काल रोक्न माग समेत गरेका छन्।
4: काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य रोकिएको छ। फोहोर ढुवानी गर्ने सड़क र व्यवस्थापन हुने ल्याण्डफिल्ड साइटमा पहिरो गएपछि फोहोर रोकिएको हो। त्यसैले काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई घरको फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ। निरन्तर परेको वर्षाले बाटोमा पहिरो गएपछि ढुवानी कार्य रोकिएको जनाउँदै महानगरले यस्तो अनुरोध गरेको हो। महानगरपालिकाका अनुसार फोहोर ढुवानी गर्ने सड़क र ल्याण्डफिल्ड साइटमा माथिबाट लेदो सहितको माटो खसिरहेको हुँदा फोहोर ढुवानी तथा विसर्जन गर्ने कार्यमा असहजता उत्पन्न भएको छ। वर्षा तथा ल्याण्डफिल्ड साइटको अवस्था सामान्य हुनासाथ फोहोर संकलन तथा ढुवानी सेवा नियमित गर्ने महानगरले जनाएको छ।
3: वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गरी मनाइने काठमाडौँ उपत्यकाको प्रसिद्ध एवं ऐतिहासिक पर्व इन्द्र जात्राको मुख्य दिन आज राष्ट्रपति रामचन्द्र पौडेल सहितका विशिष्ट अतिथिहरूले वसन्तपुर स्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गर्नुभएको छ। 3 वर्ष अघिदेखि शुरू भएको यो परम्परालाई पछ्याउँदै उपराष्ट्रपति रामसाहे प्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री डाक्टर स्वर्णिम मगले, प्रधान न्यायाधीश सभामुख डोल प्रसाद अरियाल सहितका विशिष्ट न्यायाधीश अतिथिहरू पनि पैदल नै गद्दी बैठकसम्म पुग्नु भएको थियो। आगन्तुक अतिथिहरूलाई काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल सहितका प्रतिनिधिहरूले स्वागत गरेका थिए।
4: ढोरपाटन शिकार आरक्षमा यस वर्षको पहिलो शिकार याम शुरू भएको छ। असोजदेखि मंगिरसम्मको यस वर्ष याममा 10 नाव र 7 झारलको शिकार गरिनेछ। ढोरपाटनमा शिकार खेल्न अनुमति प्राप्त विदेशका शिकारी नेपाल आउन वन्य जन्तु विभाग अन्तर्गत ठेक्का पाएका कम्पनीसँग तर्खर गरी समन्वय गरिरहेको प्रमुख संरक्षण अधिकृत अरनाथ बरालले जानकारी दिनुभएको छ। विश्वका धनाश्य र शिकारका पारखी शिकारी ढोरपाटनमा शिकार खेल्न आउने गरेका छन्।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले स्ट्रेट अफ हुर्मुज 7 दिनभित्र पुनः खोल्ने प्रस्ताव अमेरिका समक्ष राखेको छ। त्यसका लागि निश्चित शर्त पूरा हुनुपर्ने र त्यसपछि अमेरिका इरान बीच युद्धको स्थायी समाधानका लागि व्यापक वार्ता शुरू गर्न इरानले प्रस्ताव गरेको हो। इरानी विदेश मन्त्री अब्बास अराघसीले न्यूयोर्कमा यस्तो प्रस्ताव अमेरिका समक्ष मध्यस्थ मार्फत पठाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आयोजित पत्रकार तथा प्राज्ञहरूको भेलामा अराघाचीले केही शर्त पूरा भएमा 7 दिनभित्र हुर्मुज खोलिने प्रस्ताव अमेरिका समक्ष राखिएको जानकारी दिनुभएको हो। उहाँका अनुसार प्रस्ताव स्वीकार भएको भोलिपल्टदेखि नै त्यसको समय सीमा शुरू हुनेछ र 7 दिनभित्र हुर्मुज खोलिनेछ। यसैबीच बहराइनको नेतृत्वमा संयुक्त राष्ट्र संघका 80 सदस्य राष्ट्रले पश्चिम एशियामा बढ़दो तनाव बीच रणनीतिक हुर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा खोल्न आह्वान गरेका छन्। बहराइनका विदेश मन्त्री अब्दुल लतीफ अल जायनीले संयुक्त राष्ट्र संघको 81 महासभाका क्रममा न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त आह्वान गर्नुभएको हो। उहाँले हुर्मुज जलमार्गमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताउनुभयो। 80 देशको संयुक्त वक्तव्यमा इरानबाट छिमेकी मुलुक विरूद्ध भएका भनिएका आक्रमण, अन्तर्राष्ट्रिय व्यापारमा परेको अवरोध तथा ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा उत्पन्न जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा नेपालले विजय शुरूआत गरेको छ। नेपालले आज आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 17.2 ओभरमा 5 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको जितमा सन्दीप जोड़ाले 37 रनको योगदान गरे। रोहित पौडेल अभिजित 33 रन बनाए। यस्तै दिपेन्द्र सिंह ऐरीले 15 रन जोड़े। बलिङतर्फ अफगानिस्तानका फारिदोन दाऊद जाई, अब्दुल्लाह अहमद जाई र अरब गुलले समान 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले विश्वभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। उसका लागि फैसल खान अहमद जाई र नावी जुल्लाह आदरनले 30-30 रन जोड़दा नालगेलिया खान 17 रनमा अभिजित रहे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ नेपालका कुशल भुर्तेलले 4 तथा ललित राजवंशीले 3 विकेट लिए। नेपालले 12 वर्षपछि अफगानिस्तानलाई हराएको हो। यसअघि सन् 2014 बंगलादेशमा सम्पन्न T20 विश्वकपका क्रममा नेपालले अफगानिस्तानलाई 9 विकेटले हराएको थियो। T20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको वरियतामा नेपालले 2 स्थान सुधार गरेको हो। नेपाल 16 स्थानबाट 14 स्थानमा उक्लिएको छ।
3: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीको यात्रा सेमी फाइनलमा रोकिएको छ। नेपाली टोली आज सम्पन्न सेमी फाइनल खेलमा बलियो प्रतिद्वन्दी भारतसँग पराजित हुँदै उपाधि यात्राबाट बाहिरिएको हो। प्रतिस्पर्धात्मक सेमी फाइनलमा भारतले नेपाललाई 48-24 पराजित गरेको छ। यद्यपि नेपाली महिला कबड्डी टोलीले यसअघि नै कास्य पदक जित्ने पक्का भइसकेको छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: 3 दिनदेखि लगातारको वर्षाले जनजीवन अस्तव्यस्त। पाल्पामा पहिरोले पुरिँदा 1 महिला बेपत्ता। 25 जिल्लामा सवारी सञ्चालनमा रोक।
3: सप्तकोशीमा रेड अलर्ट। सुस्ताका 400 जनालाई सुरक्षित स्थानमा सारियो। हनुमन्ते र गोदावरी खोला किनारका 15 परिवारका 92 जनाको उद्धार।
4: जलवायु न्यायको माग सहित संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन। अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीसँग भेटवार्ता। विपदबारे राखेको धारणालाई संघीय संसदले मुख्य निर्देशक सिद्धान्त बनाएर अघि बढ़ने।
3: हर्मुज जलमार्ग तत्काल खोल्न 80 देशको आह्वान। अमेरिकाले शर्त पूरा गरे, 7 दिनभित्रै हर्मुज खोलिने इरानको भनाई।
4: र एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत। नेपालको कबड्डी टोली सेमी फाइनलमा भारतसँग पराजित।
12: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, किचन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग।

0: अथवा गोर्खा पब्लिक हस्पिटल प्रणालीको राईदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
8: अन्य 26 गते डाक्टरी सेवाहरू
9: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
10: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
11: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-3577।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
19: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
0: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: डाक्टरद्वारा दिइने सेवाहरू,
0: ब्लड प्रेसर हाई लो भएका,
19: कोलेस्ट्रोल बढी भएको,
0: मुटुको गति एकनास नभएको,
19: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
0: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको,
19: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
0: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
20: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-585-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12871।
2: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: अन्य सेवाहरू,
7: हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-585-694, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30145, 98-478-30153 र 98-649-41944।
22: सूर्यको विकिरण बढ्दैछ,
3: आँखा कमजोर हुँदैछ। ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
18: खुशीको खबर।
22: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
22: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
25: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
26: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
25: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोचो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै
26: बिरामी
27: जाँच हुने मिति यही असोज 10 गते शनिबार।
24: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
28: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, फोन नम्बर 082-562-5623, 98-478-1617 र 98-478-3645।
23: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
29: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
23: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
29: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
23: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
29: ल ल काका, गइहाले म।
30: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
29: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
30: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
23: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
30: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ, साथ स्टाफमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
19: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
4: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
5: विस्तृत आँखा परीक्षण उपचार,
6: बाल दृष्टिरोग निदान उपचार,
8: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
5: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
8: कन्ट्याक्ट लेन्स सेवा,
19: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
8: कृत्रिम आँखा फिटिङ गरिन्छ,
5: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
8: दाङ जिल्लाकै पहिलो र एकमात्र
6: भिजन थेरापी सेवाहरू,
8: अल्छी आँखा उपचार,
19: डेढो आँखा उपचार,
8: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
5: डबल भिजन उपचार,
8: लेख्दा

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले अघि सारे नेपाल सहित त्रिदेशीय नेतृत्वमा जलवायु सहकार्यको अवधारणा, भारत र चीन जोड्न कति सम्भव
1: प्रस्ताव मात्र होइन त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौ। यी विषयहरूलाई हामीले कसरी लिएर जान्छौं भन्ने तयारीमा ध्यान दिनुपर्ने देखिन्छ।
0: अविरल वर्षाको दोस्रो दिन कस्तो छ प्रभाव?
2: भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ केही ठाउँमा। अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ।
0: र पेट्रियट प्रतिरक्षा प्रणाली उपलब्ध गराउन ट्रम्पले सहमति जनाएका जेलेन्स्कीको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। आफ्नो फ्रान्स भ्रमणको शुरूमा मन्तव्य दिँदै पोप लियोले यन्त्रहरूद्वारा शासित स्वर्गको सृजनाले मानवमाथि संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति एमेन्युअल म्याक्रो सहित पाहुनाहरू सामु एलिजे दरबारमा बोल्दै उनले उनकै शब्दमा हाम्रो मानवता गुम्न नदिन आर्टिफिशियल इन्टेलिजेन्सका बारेमा नैतिक मूल्यांकन गर्नु अति जरूरी भइसकेको बताए। उनले इच्छा मृत्युको व्यवस्थाप्रति क्याथोलिक चर्चको विरोध दोहोर्याए। राष्ट्रपति म्याक्रोले पोपको भ्रमणले मानिसहरूलाई प्रेरणा दिएको टिप्पणी गरेका छन्। बीबीसीका महानिर्देशकले उनकै शब्दमा सुरक्षाका उपायहरू अवलम्बन गर्दै कार्यक्रम निर्माण र प्रस्तुतिका लागि भविष्यमा एआईको प्रयोग हुन सक्ने संकेत गरेका छन्। म्याट ब्रिटिनले प्रविधिले के गर्छ र के गर्न सक्दैन भनेर आफूहरूले परीक्षण गर्न चाहेको भने पनि बीबीसीले गर्ने कुनै पनि काम एआईबाट प्रतिस्थापित हुनुपर्ने जस्तो आफूलाई नलागेको बताए। प्रविधिको उडानबारे चर्चा गर्ने क्रममा ब्रिटिनले छवटा कम्पनीले भविष्यमा सूचनाको पहुँचमाथि नियन्त्रण कायम गर्ने जोखिम रहेको बताए। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई पेट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणको लागि अनुमति दिन पुनः आश्वासन दिएको बताएका छन्। जुलाईमा त्यस्तो वाचा गरिएको थियो तर त्यसको केही सातापछि ट्रम्पले अरू कसैलाई उक्त प्रणाली निर्माण गर्न दिन अमेरिका सावधान हुनुपर्ने बताएका थिए। जेलेन्स्कीले अब अन्तिम निर्णय भएको बताएका छन् तर वाशिङटनले त्यसको पुष्टि गरिसकेको छैन। युक्रेनका शहरहरूलाई रूसी बलिस्टिक क्षेपास्त्र हमलाबाट जोगाउन पेट्रियटको भूमिका महत्वपूर्ण मानिन्छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अघिल्लो महिनाको विनाशकारी बाढ़ी स्थानीय विपत्ति मात्र नभएर विश्वका लागि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँग जुझ्न नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाइनुपर्ने प्रस्ताव गर्दै त्यसबाट भू उपग्रहको तथ्याङ्क आदान प्रदान गर्न र पूर्व चेतावनी प्रणाली बलियो बनाउन सहयोग मिल्ने बताए। जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुनु हुँदैन। हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्छ। प्रधानमन्त्री शाहले कुल हरित गृह ग्यास उत्सर्जनको 0.1% भन्दा कमका लागि नेपाल जिम्मेवार रहेको बताउँदै जलवायु परिवर्तनसँग सम्बन्धित क्षतिसँग जुझ्न थप आर्थिक सहायताका लागि आह्वान गरेका छन्। अघिल्लो महिना नेपाल चीन सीमामा पर्ने भोटेकोशी नदीमा आएको बाढ़ीमा 14

0: जनाको ज्यान गएको थियो भने 6000 भन्दा बढी बेपत्ता छन् र पाकिस्तान अफगानिस्तान सीमामा अर्को हिंसा शुरू भएको खबरहरू आइरहेका छन्। पाकिस्तानी स्रोतहरू र सरकारी संचार माध्यमहरूले आक्रामक गतिविधि गर्न सीमा पार गरेर बलुचिस्तान प्रवेश गर्ने प्रयास गरेका अफगान तालिबानका कैयौं सदस्यहरू मारिदिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विपत्तिलाई स्थानीय त्रासदीमा सीमित नराखी विश्वकै लागि एउटा चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। संयुक्त राष्ट्र संघीय महासभालाई स्थानीय समय अनुसार बिहिबार सम्बोधन गर्दै उनले भोटेकोशी त्रिशुली बाढ़ीबाट भएको क्षति, हरित गृह ग्यास उत्सर्जन र जलवायु न्याय लगायतका विषय उठाएका हुन्। एक रिपोर्ट। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अति कम भए पनि जलवायु परिवर्तनको परिणाम नेपालले धेरै भोग्नु परेको उल्लेख गरे। जलवायु न्यायको कुरा संयुक्त राष्ट्रसंघको दस्तावेजमा एउटा सुन्दर नारामा सीमित हुन नहुनेमा उनको जोड़ थियो। जलवायु परिवर्तनले निम्त्याइरहेको संकटबीच शाहले नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाउने अवधारणा पनि अघि सारे। त्यो संयन्त्र मार्फत हामी भू उपग्रहका तथ्याङ्क र प्राविधिक ज्ञान आदान प्रदान गरौं, जोखिमयुक्त हिमतालहरूको संयुक्त निगरानी गरौं र संयुक्त पूर्व सूचना प्रणालीलाई सुदृढ बनाऊ। प्रधानमन्त्री बालेन शाह सन् 2015 गोर्खा भूकम्पपछिको पुनर्निर्माण कार्यमा जस्तै सहयोग र ऐक्यबद्धताको अपेक्षा राखेको पनि प्रधानमन्त्री शाहले बताए। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाएका विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञको भनाइ छ। यसै सन्दर्भमा हामीले न्यूयोर्कमा रहेका जलवायु कूटनीतिज्ञ मनजित ढकाललाई सम्पर्क गरी प्रधानमन्त्री शाहको सम्बोधनले लक्षित अन्तर्राष्ट्रिय समुदाय र साझेदारहरूको कतिको ध्यानाकर्षण गरेको महसुस गर्नुहुन्छ भनेर सोधेका छौं।
2: अहिलेको हाम्रो रसवा भोटेकोशीको जुन विपद र त्यसलाई प्रष्ट रूपमा हामीले जलवायु परिवर्तनसँग सम्बन्धित भनेर भनिरहेको थियौं, त्यो सन्दर्भमा पनि प्रधानमन्त्रीज्यूको सम्बोधनलाई निकै चासोको साथ हेरिएको थियो र जुन खालको अन्तर्राष्ट्रिय संचार माध्यमदेखि लिएर अरूहरूले अहिले कुरा गरिराख्नु भएको छ यहाँ न्यूयोर्कमा, त्यो जुन खालको एउटा एक्सपेक्टेशन थियो त्यो दिन सकियो जस्तो लाग्छ मलाई। यसमा समस्याका कुरा मात्रै होइन, हामी कसरी यो विषयलाई तत्काल र दीर्घकालीन रूपमा सम्बोधन गर्न सक्छौ भन्ने खालका कुराहरू पनि प्रष्ट रूपमा आएको देखिन्छ।
1: यो सम्बोधनमा उठाइएका विषयहरू र तपाईँले इंगित गर्नुभएका सन्दर्भहरू सहायता, सहकार्य र प्रतिबद्धतामा परिणत हुन सक्ने आधारहरू चाहिँ के हुन सक्छन्?
2: जुन प्रकारले सरकार प्रमुखबाट यसरी सम्बोधन भइसकेपछि र जुन प्रकारका विभिन्न प्रस्तावहरू त्यहाँ पेश गरिन्छ सम्बोधनको क्रममा, तिनलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा हाम्रो कूटनीतिक प्राविधिक संयन्त्र अन्तर्गत काम गर्नुपर्ने हुन्छ। त्यहाँ भनिएका केही विषयहरू संयुक्त राष्ट्र संघको फोरममै रहेर अगाडि बढ़ाउनु पर्ने विषयहरू पनि छन्। केही चाहिँ जलवायु परिवर्तन सम्बन्धी युएनका फोरममा गर्नुपर्ने विषयहरू छन् भने केही हामीले क्षेत्रीय स्तरमा अगाडि बढ़ाउनु पर्ने कुराहरू छन्।
1: यहाँनिर अब प्रधानमन्त्रीज्यूले चाहिँ नेपाल, भारत र चीनको नेतृत्वमा जलवायु र हिमाली क्षेत्रसँग सम्बन्धित संयन्त्र निर्माणको अवधारणा पनि अघि सार्नु भएको देखिन्छ। त्यसको व्यावहारिक भविष्य चाहिँ कस्तो हुने देख्नुहुन्छ अथवा त्यो केमा भर पर्ने देख्नुहुन्छ?
2: त्यो प्रस्ताव मात्रै होइन, त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौ। यो संयन्त्र अन्तर्गत एउटा अन्तर्राष्ट्रिय होइन लेबोरेटोरी अफ द इन्टरनेशनल कोअपरेशन हिमालय सम्बन्धी त्यसरी हामी अगाडि बढ़न चाहन्छौ भन्नुभएको छ। अब हाम्रा बायोलेटरल मिटिङहरूमा सम्बन्धित राष्ट्रहरूसँग हुने छलफलहरूमा र युएनमै पनि यी विषयहरूलाई हामीले प्रस्तावका रूपमा कसरी लिएर जान्छौ भन्ने त्यो तयारीमा अब विशेष ध्यान दिनुपर्ने देखिन्छ।
1: अब अर्को कुरा चाहिँ नेपालले जलवायु सम्बन्धी लस एण्ड ड्यामेजका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोगको माग गर्दै आएको छ। प्रधानमन्त्रीले पनि नेपाललाई पर्याप्त सहायताको खाँचो रहेको कुरा उल्याउनु भएको देखियो। त्यसको त्यो स्तरमा प्रक्रियागत सजिला अप्ठ्यारा चाहिँ के देख्नुहुन्छ तपाईँ?
2: म आफै त्यो फण्डसँग नजिक भएर काम गरेको छु। त्यो एउटा सानो रकम हो तर त्यसको राजनैतिक र त्यसको प्राविधिक जुन महत्व छ त्यो चाहिँ हामीले बुझ्न जरुरी छ। हामी आफैले क्राउड फण्डिङबाट प्रधानमन्त्री राहत कोषमा 90 मिलियन अमेरिकन डलर जति जम्मा भइसकेको छ, त्यो कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा हामीले यति गर्यौं, अब अन्तर्राष्ट्रिय समुदायको भूमिका छ भनेर विविध स्रोतबाट सहयोग चाहिँ जुटाउनु पर्ने आवश्यकता देखिन्छ। किनभने अहिलेको अन्तर्राष्ट्रिय संयन्त्रमा त्यति सहज पक्कै छैन यो अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि।
1: जलवायु कूटनीतिज्ञ मनजित ढकाल। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अर्को विषय, देशका विभिन्न स्थानमा बुधबार रातिदेखि शुरू भएको अविरल वर्षा आज पनि जारी छ। मौसम तथा विपद सम्बन्धी निकायका अनुसार आज विशेष गरी बागमती, लुम्बिनी र गण्डकी प्रदेशका कतिपय क्षेत्रमा भारी वर्षा भएको छ। वर्षाका कारण कतिपय नदी तथा खोलामा पानीको सतह बढ़ेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। बुधबार रातिदेखिको वर्षाको समग्र प्रभावबारे हामीले केही बेर अघि विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीसँग टेलिफोन मार्फत कुराकानी गरेका छौं।
3: धेरै ठाउँमा भारी मात्रै नभएर अलिकता अति भारी वर्षासम्म पनि पुगेको छ। केही ठाउँमा सबभन्दा बढी वर्षा चाहिँ गण्डकी र बागमतीको चाहिँ बोर्डरमा लुम्बिनी प्रदेशको माथिल्लो पहाड़ी क्षेत्रमा भारी वर्षा भएको अवस्था छ। लगभग 188 मिलिमिटर, 210 मिलिमिटर वर्षा पुगेको छ 24 घण्टामा। होइन, पूर्वबाट बिस्तारै पश्चिम छोड्दै गएको हुनाले चाहिँ अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ। आज झाँकीदेखि नै सुदूरपश्चिम कर्णाली र लुम्बिनीमा अझ भारी वर्षा हुने सम्भावना छ। अहिलेसम्म झन्झनको क्षेत्रमा जनको क्षति एउटा चाहिँ यो मकवानपुरमा खोला तर्दाखेरि एकजना मान्छे बगेको भन्ने चाहिँ खबर आएको छ। त्यो दुःखद छ, तर त्योभन्दा बाहेक चाहिँ अहिले अरू चाहिँ केही खबर आएको छैन।
1: अनि राजमार्ग लगायत अन्य क्षेत्रमा चाहिँ अहिलेसम्म कस्तो प्रभाव देखिन्छ?
3: यो पृथ्वी राजमार्ग कृष्ण भिजमा चाहिँ अब पहिरो गएको कारणले पुरै पहिरो गएर राजमार्ग बगाएको होइन, तर तलको वाल बगाएको हुनाले चाहिँ हामीले अहिले त्यहाँ सवाल चलाउन दिएका छैनौँ। र बीपी राजमार्ग बन्द गरेका छौँ, किन भन्दाखेरि ढोसी खोलामा चाहिँ बाढी लगभग लगभग 17 गते पार गरेको छ। र धेरै जसो चाहिँ नदी सिस्टममा सतर्कता तह र सतर्कता तहको वरिपरि बाढीको लेभल भएको हुनाले चाहिँ हामी कुनै पनि जनताले दुःख नपाउन्, बाटोमा आएर अल्पत्र नपरून् भन्ने उद्देश्यले ठाउँ ठाउँमा पहिरो पनि जाँदैछ। यद्यपि हामीले पहिरो पन्छाउनको लागि चाहिँ 240 वटा डोजरहरू मोबिलाइज गरेका छौँ। जत्रो मोबिलाइज भएको डोजरले कुनै ठाउँमा पहिरो गयो भनेर कसैले चाहिँ 1234 टोल फ्री नम्बर हो त्यो जिल्लाको चाहिँ जिल्ला विपद व्यवस्थापन समितिमा त्यो फोन उठ्छ र तुरन्तै चाहिँ त्यसपछि हाम्रो त्यो परिचालन पनि हुन्छ, त्यो पनि व्यवस्था गरेका छौँ।
1: प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब एकैछिन लागौं भोटेकोशी त्रिशुली करिडोरतर्फ। विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूले लगातारको वर्षाले थप समस्या निम्त्याएको बताएका छन्। पालमा बस्दा पानी चुहिने र जमीनबाट चिसो पस्ने समस्या भइरहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
4: रसुवाको उत्तर गया गाउँपालिका खाल्टेका तेम्बा तामाङले भने,
5: सबै हिलो हिलो छ, सुत्ने ठाउँ छैन, राति भएपछि टेन्सन हुन्छ, कहाँ फाक्ने ठाउँ छैन, भागो भइसक्यो, सबै भारीले पर्यो, तिनवटा छोरी लायो, श्रीमती छैन, चारो र गयो।
4: अस्थायी शिविरमा बस्दै आएकी बुटी तामाङले विनाशकारी बाढ़ीमा आमा, बुबा, श्रीमान र आफन्तहरू गुमाए। परिवार गुमाउँदाको पीड़ासँगै अस्थायी शिविरमा कहिले चर्को घाम त कहिले पानीले बस्न कठिन भएको उनले बताइन्।
6: अब भोलि 10 गते त 1 महिना ठ्याक्क पुग्छ, हामी यस्तै बिचले रूपमै बसिरहेछौ, बसम यस्तै चिसो हिरो ठाउँमा, नबसम कहाँ जाने, पानी चुहिन्छ धरधरी, धेरै पीड़ाहरू भोगेर यसरी बसिरहेको छ। सरकारबाट बसोबासको लागि चाहिँ दिगो रूपले छिटो छिटो हेरिदिनु भए सहज हुन्थ्यो।
4: त्यस्तै अर्का विस्थापित रमेश घले भन्छन्, आफूहरूलाई खानाको राम्रो व्यवस्था छ, बस्ने ठाउँमा पानी आएर बिजोग छ,
7: लास्टै गाह्रो भएको छ, पानी पर्दाखेरि अब हिलै हिलोमा हुन्छ, खार छैन, केही छैन, तलबाट चिसो आउँछ, भित्र भने पानी छिरेर बस्ने ठाउँ हुँदैन।
4: टेनमा कष्टकर जीवन जिउन बाध्य आफूहरूलाई पुनस्थापना र जीविकोपार्जन को लागि सरकारले छिट्टै नीति तयार गरेर व्यवस्थापन गरे सहज हुने उनीहरू ठान्छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणका लागि इजाजत पत्र उपलब्ध गराउनेमा आश्वस्त पारेका बताएका छन्। रूसी बलिस्टिक क्षेप्यास्त्र हमलामा मानिसहरूको ज्यान जोगाउन उक्त प्रणाली महत्वपूर्ण हुने गर्छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
8: यो डोनाल्ड ट्रम्पले बोली फेरेको अर्को एउटा उदाहरण हो। गएको जुलाईमा उनले अकस्मात युक्रेन स्वयंलाई प्याट्रियट उत्पादन गर्न अनुमति दिने घोषणा गरे, तर त्यसको 3 सातामै आफ्नो धारणा उल्ट्याउँदै उनले अरूलाई यस्तो प्रणाली दिँदा अमेरिका अति सावधान हुने बताए, तर अहिले जेलेन्स्कीले अन्तिम निर्णय लिएको बताएका छन्। तर व्हाइट हाउसले त्यसको पुष्टि गरिसकेको छैन। यो परियोजना कार्यान्वयन भएको खण्डमा उत्पादन प्रणाली निर्माण गर्न नै कम्तीमा 2 वर्ष लाग्छ। ड्रोनहरूको झुण्डमाथि प्याट्रियटको प्रयोग गर्नु खर्चिलो हुन्छ, तर उनीहरू खतरनाक बलिस्टिक क्षेप्यास्त्रबाट युक्रेनी शहरहरूको रक्षा गर्ने उपयुक्त अस्त्र हुन्। यसैबीच खिएभका मेयरले रूसी ड्रोन हमलामा परेको एउटा कार्यालय भवनको भग्नावशेषबाट 3 जनाको शव फेला परेको बताएका छन्। 7 जना घाइते भएका छन्। त्यसअघि रूसले नियन्त्रण गरेको जापोरिजा क्षेत्रमा मस्कोले नियुक्त गरेका एक अधिकारीले युक्रेनी हमलामा मानवीय सहयोग लिएर कारमा आइरहेका 3 स्वयंसेवक मारिएको बताएका थिए। युक्रेनले भोल्गा स्थित एउटा रक्षा उद्योग र अन्य 2 स्थानका तेल रिफाइनरीमा पनि हमला गरेको जनाइएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: मध्यपश्चिम चाङ च्याक यति बेला रात्रिको 9 बजेको छ।
10: एकानब्बे थुप्लो 4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
11: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
12: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
13: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
11: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
14: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
11: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
15: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाङ,
16: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727976
17: र 98578369।

0: 125 MBPS इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5940-410 मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5563-509 र मोबाइल 98-453-0653-23।
7: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गोटिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक।
8: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-5191-7694 मोबाइल नम्बर 98-22-87-94।

0: या ये दांत दुखे मरने में हो
1: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन
0: अय्या अस्ति भक्कर त औषधि गरेको बिसको उन्नीस भएको हैन
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने किजाबाट रगत आउने किजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनु
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दान
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: मध्य पश्चिम ट्राङ च्याक यति बेला रात्रिको 10 बजेको छ

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जडेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हिराले खाएको दाँत निकाल्ने,
7: शल्य क्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466, 9829185053।

0: फ्रेश प्रोडक्ट कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
3: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
7: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
8: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
9: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
10: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
11: मुटु रोग विशेषज्ञ डाक्टर
12: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
14: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
15: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
14: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
14: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
16: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
17: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
18: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
17: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
18: फोन नम्बर 082-5626-01 98-578-35-990 98-578-31-684
19: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
20: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
19: डाक्टरद्वारा दिइने सेवाहरू
20: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
19: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
20: हार्ट अट्याक मुटु पेट जीव र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा जीव र जोड्नेहरू दुख्ने,
0: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
20: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
21: समय बिहान 9 बजेदेखि।
0: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
21: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
22: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
23: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
22: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
23: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
22: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
23: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
22: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट, दाङ।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्दै रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902222।
3: जु रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डा